0: खुशीको खबर।
1: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: हाम्रा सेवाहरू:
1: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
2: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
1: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
2: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
1: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
2: थप जानकारीको लागि
1: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
2: मोबाइल नम्बर 9860791694 र 9822856576।
0: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्रै
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू:
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
10: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
11: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
12: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
5: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435276095 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: मेरी आमोइनी घट बोलाएछस् मागी, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
14: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
13: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
14: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
7: हामी कहाँ सार, सिसौ, अस्ना, सासु चौक, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
15: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरा चोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894, 9478814894।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं
2: शुभ प्रभात यो सीआईएन को साझा खबर हो सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्द को तपाईलाई स्वागत छ
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com cin को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ
2: आज 2083 साल साउन 19 गते मंगलबार अगस्त 4 तारीख सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको षष्ठी तिथि
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
2: जग्गाको निस्सा दिलाइदिने भन्दै देशभरमा बढ्यो पैसा असुली कुनै पनि प्रलोभनमा नपर्न सरकारको आग्रह गलत काम गर्नेलाई कार्यवाहीको दायरामा ल्याउने सामान्य प्रशासन मन्त्रीको चेतावनी
3: सिरा लगायतका जिल्लामा भएका सद्भाव विरूद्धका घटनामा न्यायिक छानबिन गर्न कांग्रेसको माग आज पनि देशभरका विभिन्न जिल्लामा ठूलो पानी पर्ने चार प्रदेशमा बिहानैदेखि पानी पर्दै
2: सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध 37 वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा चिनिया पर्यटक 61% बढे
3: पूर्वी कंगोमा इबोलाको त्रासले गर्भवती महिला स्वास्थ्य संस्था जान छोडेपछि मातृ मृत्युदर बढ्यो अस्ट्रेलियामा समुद्री पंक्षीमा बर्ड फ्लू तीव्र नजरबन्दमा रहेकी सूची अन्तर्राष्ट्रिय संवादमा
2: र भलिबल संघले नेपालमा 3 अन्तर्राष्ट्रिय खेलको आयोजना गर्ने भूटानको राष्ट्रिय महिला लीगमा नेपाली खेलाड़ीको उत्कृष्ट प्रदर्शन अमेरिकी क्रिकेटर रेड्डीमाथि 8 वर्ष को प्रतिबन्ध
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरको सबैभन्दा शुरूमा अव्यवस्थित बसोबासी भूमिहीन र सुकुम्बासीलाई जग्गाको निस्सा दिलाइदिने भन्दै ठगी बढ़ेकोमा सरकारले चेतावनी दिएको प्रसंग
3: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका नाममा रकम असुल्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि कानूनी कार्यवाही गरिने चेतावनी दिएको छ समितिले हिजो विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी निशुल्क रूपमा निस्सा वितरणको कार्य सम्बन्धित स्थानीय तहबाट भइरहेको जनाएको हो निस्सा प्राप्त गरेका निवेदकहरूको पहिचान तथा प्रमाणीकरण र उपलब्धि गराउने जग्गाको पहिचान गर्ने जिम्मेवारी पनि स्थानीय तहकै रहेको समितिले स्पष्ट पारेको छ समितिका अनुसार उक्त कार्यलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित जिल्ला भूमि समस्या समाधान समिति मार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण दिइएको छ साथै जिल्ला समितिका पदाधिकारीसँग झुम तथा भौतिक उपस्थितिमा अन्तर्क्रिया स्थानीय तहका जनप्रतिनिधिसँग छलफल तथा विभिन्न जिल्लामा स्थलगत भ्रमण समेत गरिएको उल्लेख गरिएको छ तर पछिल्लो समय केही व्यक्तिले निवेदन दर्ता गरिदिने वा निस्सा दिलाइदिने बहानामा सेवाग्राहीबाट रकम असुलेको गुनासो समितिमा प्राप्त भएको जनाएको हो यस्ता गतिविधि गैर कानूनी भएको उल्लेख गर्दै समितिले कसैलाई पनि कुनै व्यक्तिलाई रकम नदिन समेत आग्रह गरेको छ समितिले यस्ता अनुचित कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानून बमोजिम अनुशासन अनुसन्धान गरी कार्यवाही तथा सजाय गरिने समेत चेतावनी दिएको हो भूमिहीन तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधानका लागि सबै सरकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गर्दै समितिले सेवाग्राहीलाई कुनै पनि प्रलोभनमा नपर्न र आधिकारिक प्रक्रिया मार्फत मात्रै सेवा लिन आग्रह गरेको छ
2: विद्यालय तहमा 8 नयाँ पाठ्यक्रम थपिने भएका छन् पाठ्यक्रमको मस्यौदा बनाएर स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरिएको छ यो सँगै विद्यालय तह अर्थात कक्षा 1 12 लागि निर्माण गरिएको पाठ्यक्रमको संख्या 300 भन्दा बढ़ी पुगेको छ शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको हालै सम्पन्न बैठकले 8 नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमै सिफारिश गरिसकेको छ शिक्षा मन्त्रीका अध्यक्षतामा बैठक बसे पनि फेरि स्वीकृतिका लागि भने मन्त्रालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ। यही व्यवस्था अनुसार पाठ्यक्रमको मसौदा सिफारिश गरिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक तथा परिषदका सदस्य सचिव युवराज पौडेलले बताउनुभयो। पछिल्लो समय आधारभूत शिक्षा कक्षा छदेखि आठ अन्तर्गत मातृभाषा समूहका अवधि र मगर ढुट विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिएको छ। माध्यमिक शिक्षा कक्षा नौ र दशका जनसंख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि सिफारिश गरिएको हो। माध्यमिक शिक्षा कक्षा एघारदेखि बाह्र अन्तर्गत संवैधानिक कानून, देवानी तथा फौजदारी कानून र न्याय कार्यविधि कानून, कानूनी मसौदा तथा विधिशास्त्र एवं नेपाली कानूनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिएको पौडेलले बताउनुभयो। मन्त्रालयले अन्तिम स्वीकृति दिएपछि पाठ्यक्रम विद्यालय तहमा कार्यान्वयनको प्रक्रियामा अगाडि बढ़नेछ। नयाँ सिफारिश गरिएका समेत पाठ्यक्रमलाई समेट्दा विद्यालय तहको कक्षा एकदेखि बाह्रसम्म पढ़ाउन तयार पारिएको पाठ्यक्रम 300 भन्दा बढ़ी पुगेको हो।
3: कांग्रेसले सुनसरी लगायत मधेसका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्न संसदीय समितिको माग गरेको छ। हिजो बसेको संसदीय दलको बैठकले तथ्य सत्य छानबिनको माग गर्दै संसदीय समिति बनाउनु पर्ने निर्णय गरेको हो। त्यस्तै सांसदहरूको कार्य सम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड पनि जारी गर्ने निर्णय भएको कांग्रेस प्रमुख सचेतक बासना थापाले सीआईएनलाई बताउनुभयो।
5: जोरदार माग गर्ने भन्ने विषयमा राखे जुन निर्णय चाहिँ संविधानको मर्म र भावना विपरीत भएको हुँदाखेरि हामीले चाहिँ छानबिन समिति गठन गर्ने भनेर एउटा निर्णय चाहिँ यो गरेका छौँ। संघीय पदाधिकारी तथा सदस्यहरू जुन हुनुहुन्छ उहाँहरूको सुविधाको लागि जुन यो स्वकीय सचिव राख्ने भनेको छ। पार्टीले के क्युआरहरू तयार गरे कार्यहरू तयार गरेको छ सचिवालयको निर्णय अनुसार भनेर केही कार्य त्यसको एउटा कार्यविधि भनौँ न सम्बन्धित कार्यविधि तयार पारेको छ। त्यसमा के केले स्वकीय सचिव राख्ने भनेर चाहिँ यो एउटा निर्णय गरेका छ।
2: यसैबीच संघीय संसदको प्रतिनिधि सभा बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ। प्रतिनिधि सभाको बैठकमा विभिन्न प्रतिवेदन पेश गर्ने तथा जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आदिवासी जनजाति आयोगको छैठौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। आजको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रस्तुत गरेको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ। सांसद आङदेम्बेले वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनु पर्ने माग सहितको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। प्रस्तावमा सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिँदै उचित क्षतिपूर्ति, स्थायी पुनस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुम्बासीहरूलाई यथाशीघ्र लाल पूर्जा वितरण गर्नुपर्ने विषयहरू समेटिएका छन्। यस प्रस्तावको समर्थनमा सांसदहरू ऐन बहादुर महर, युवराज दुलाल र आरएन राई पनि रहनु भएको छ। बैठकमा अतिरिक्त आज संघीय संसदका विभिन्न पाँचवटा संसदीय समितिहरूको बैठक समेत बस्ने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार आज अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आजका लागि बोलाइएको छ।
3: आगामी तीन दिन ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालका धेरै स्थानमा ठूलो पानी पर्ने चेतावनी भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो। आज भोलि बागमती गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका केही स्थानमा पनि ठूलो पानी पर्ने अनुमान भएको मौसमविद रोजन लामिछानेले सीआईएनसँग बताउनुभयो।
6: धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने कुरा देखिन्छ भने भूभागको पनि केही स्थानहरूमा चाहिँ सम्भावना देखिएको छ। विशेष गरी मधेस, लुम्बिनी, बागमती र कोशी प्रदेशको तराई भूभागहरूमा चाहिँ बढी सम्भावना छ र पहाड़ी भूभागहरूमा सबै नै छ। त्यसैभर धेरै जसो स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा र थुप्रै स्थानहरूमा चाहिँ भारी वर्षा नै हुन्छ भन्ने अनुमान चाहिँ गरिएको छ।
3: काठमाडौँ उपत्यका सहित धेरै जिल्लामा साना नदी र खोलामा पानीको बहाव उल्लेखनीय रूपमा बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेको समेत विभागले जनाएको हो। काठमाडौँ भक्तपुर ललितपुर र काभ्रे प्लानचोकमा उच्च जोखिम रहेको छ भने ताप्लेजुङ झापा धनकुटा संखुवासभा सोलुखुम्बु उदयपुर दोलखा सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ मकवानपुर गोर्खा लमजुङ तनहुँ कास्की पर्वत म्याग्दी स्याङ्जा पाल्पा गुल्मी चितवन तथा नवलपरासीका विभिन्न क्षेत्रमा पनि सतर्कता अप्नाउन आग्रह गरिएको छ।
2: मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सात प्रदेश मध्ये सबभन्दा कम पानी मध्य प्रदेशमा परेको छ। मध्य प्रदेशका दुईवटा क्षेत्रमा पनि निकै कम मात्रै पानी परेको छ भने सबभन्दा धेरै पानी कर्णाली प्रदेशमा परेको छ र पछिल्लो एक घण्टाको तथ्याङ्क हेर्दा कर्णाली प्रदेशको जगतीपुर क्षेत्रमा सबभन्दा धेरै 21.6 मिलिमिटर पानी परेको छ भने त्यसै गरी गण्डकी प्रदेशका पनि केही भागमा पानी परिराखेको छ र सुदूरपश्चिम प्रदेशको पनि दुईवटा स्थानमा अहिले पानी परिराखेको छ पछिल्लो एक घण्टादेखि र त्यस अनुसारको सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले भनेको छ। मध्यपहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका दुई नवलपुर खण्ड स्थित कार हिजो खसेको छ। सड़क छेउमा रोकिराखेको यात्रु सहितको कारलाई काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा सुनकोशीमा कार खसेको हो। सड़क मरमत गर्न हिँडेका ठेकेदार एक्साभेटर चालक र हेल्पर चढ़ेको कारलाई बसले ठक्कर दिँदा सुनकोशीमा बेपत्ता भएका हुन्। मध्यपहाड़ी लोकमार्ग निर्माण तथा मरमतका ठेकेदार सिन्धुपाल्चोक जुगल गाउँपालिका सातका 39 वर्षीय दिल कुमार लामा, एक्साभेटर चालक सिन्धुली गोलन्जोर गाउँपालिकाका गाउँपालिका एक डुड भन्ज्याङका रहेको पनि त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा कुपोषणको जाँच र त्यसपछि चालिने कदम
7: सामको त्यो कोलममा दर्ता हुन्छ, यदि माममा आयो भने मामको कोलममा दर्ता हुन्छ, रिपोर्टिङ पनि जुन राष्ट्रिय जुन हाम्रो एसएमआईएस भनौँ त्यसमा पनि त्यो अनुसार रिपोर्टिङ आउँछ।
2: सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध, 37 वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा चिनिया पर्यटक 61% बढ़े, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
9: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 BP चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
8: हामी कहाँ उपलब्ध सेवाहरू,
10: दाँत निकाल्ने,
8: नयाँ दाँत राख्ने,
10: झिक्न नपर्ने गरी दाँत राख्ने,
8: दाँत भर्ने, दाँत सफा गर्ने,
10: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
8: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
11: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 BP चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560 38443 र 98105 97 72।
9: खुसीको खबर, तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 08-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz
2: तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर,
3: बर्खा लागेसँगै पाल्पा बुटवल खण्ड सड़कमा फेरि सधैँ जस्तो दुर्घटनाको जोखिम बढ़ेको छ। वर्षौंदेखि यो सड़क खण्डको स्तरोन्नति र दिगो समाधानका बहस भए पनि हालसम्म दीर्घकालीन समाधान निस्कन सकेको छैन। सुरुङ मार्ग बनेर आधुनिक प्रविधिबाट सड़क सुरक्षित बनाउने काम अघि काम पनि अन्तिम चरणमा पुगेको छ, तर वर्खाको बेला नागरिकले भोग्नुपर्ने शास्ति र जोखिम भने आज पनि उत्तिकै छ।
13: बर्खा शुरू भएसँगै पहाड र तराई जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटोल सड़क खण्डमा तरास र सास्तीमा यात्रा गर्नुपर्ने बाध्यता हुने गरेको छ। आकाशमा कालो बादल मडारिन थालेपछि यो बाटो भएर यात्रा गर्ने हजारौं यात्रु र सवारी चालकहरूको मनमा एउटै मात्र चिन्ता शुरू हुन्छ, कसरी सुरक्षित गन्तव्यमा पुग्ने। स्याङ्जाबाट बुटोल जाँदै गरेका यदु भट्टराई।
14: यो सिद्धार्थ राजमार्ग यात्रा गर्ने क्रममा एकदम जोखिमपूर्ण छ। जस्तै हामी घरबाट भूकम्प झर्छौँ भने र भूकम्पबाट घर जाँदैछौँ भने अब घरमा चाहिँ हिसाब किताब दिएर या चाहिँ म यस्तो दुवै म जाँदैछु भन्ने हिसाबले नहिनिकन पुगेला जस्तो मलाई लाग्दैन। म आफैले भोगेको एउटा पीड़ा छ, यो पीड़ा चाहिँ सरकारले बुझ्दै हुन्थ्यो भन्ने कुरो भन्न चाहन्छु मैले।
13: सिद्धार्थ राजमार्गले नेपालको उत्तर र दक्षिण जोड्छ। बुटोलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ र पर्वत लगायतका दर्जनौ जिल्लाका लागि यही सड़क एकमात्र भरपर्दो माध्यम हो। तर राजमार्गका वरपर बस्ने नागरिकमा समेत बर्खा लागेसँगै पहिरोको तरास हुने गरेको छ। तिनाउ दुईका शोभा केसी।
15: पहिरोले हाम्रो हामीलाई एकदम डर छ। हाम्रो सानसाना बच्चाहरू बाल बच्चाहरू छन्, एकदम डर छ हामीलाई। भोलि बिहान उठ्दाखेरि हामी कहाँ गएर बस्ने, के गर्ने, के गर्ने भन्ने, अब यो कतिखेर जान्छ, के गर्छ भन्ने, अब हामीलाई दिउँसैमा पनि डर छ।
13: पाल्पाको दोभानदेखि सिद्ध बाबा मन्दिरसम्मको दूरीमा यात्रा गर्न सबैभन्दा खतरा मानिन्छ। वर्षा शुरू हुने बित्तिकै त्यहाँका सड़क माथिबाट कति बेला ठूला ठूला चट्टान खस्छन् र कति बेला लेदो सहितको पहिरो आउँछ कसैलाई थाहा हुँदैन। दोभानका स्थानीय डोलकान्त पौडेल।
16: यो बाटो हर साल भत्केको भत्केको हुन्छ, अनि तलतिर तिनाउ खोला मासतिर दबेको देख्दाखेरि हामीलाई पनि भ्याप बस्न जलतरास भइराखेको छ। भिन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन, बर्खा लाग्यो भने अब यही जलतरास छ।
13: सिद्धार्थ राजमार्गको सिद्ध बाबा, झुम्सा, हिउँदे खोला, पिपल डाँडा र ग्रामीण सड़कका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसून जन्ने विपदबाट हुने क्षति कम गर्न र उद्धारका लागि चारै तहका सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकाय तयारी अवस्थामा राखिएको बताउँदै पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी।
17: प्रत्येक पालिका अनि सड़क डिभिजन कार्यालय यिनीहरूले चाहिँ डोजर स्ट्यान्ड बाई रूपमा राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका सुरक्षाका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने निर्णय गराएका छौँ।
13: सामान्य झरीमा पनि बाटो अवरुद्ध हुनु, घण्टौंसम्म यात्रुहरू बाटैमा अलपत्र पर्नु र ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने यो सड़कको नियमित र सामान्य दिनचार्य झैं बनेको छ। राज्यले महत्वपूर्ण राजमार्गको दिगो समाधान चाँडो भन्दा चाँडो नगरिदिँदा वर्षेनी कैयौं नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ भने हजारौंले शास्ति खेपिरहेका छन्। भुवन राय माझी, CIN रेडियो मुक्तिनाथ, पाल्पा।
2: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। आर्थिक कारोबार दैनिकमा नियमन आयोगसँग इपानका 12 माग शीर्षकमा खबर छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानूनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्नुपर्ने माग गरेको छ। इपानले विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीलाई हिजो भेटेर यो लगायतका 12 माग राखेको हो। आयोगले तत्काल सम्बोधन गर्नुपर्ने मुद्दा मध्ये पहिलो विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयनका लागि आवश्यक निर्देशिका, व्हीलिङ चार्ज तथा ग्रिड प्रयोग सम्बन्धी स्पष्ट व्यवस्था तत्काल लागू गर्नुपर्ने रहेको छ। अर्को खबर छापिएको छ नयाँ पत्रिका दैनिकमा, आन्दोलित नर्सका पीड़ा, न्यून तलब, अहोरात्र ड्यूटी शीर्षकमा खबर छापिएको छ। नर्सहरूका माग विगतको

0: बिक्री बढ़नु, संचालन खर्च घट्नु तथा आफ्ना जग्गा र भवनको भाड़ाबाट प्राप्त आमदानीले औषधि लिमिटेड 2046 पछि पहिलो पटक 2082-83 3 करोड़ नाफामा पुगेको उल्लेख गरिएको छ। औषधि लिमिटेडका ग्राहकहरूमा हाल 7 प्रदेशका स्वास्थ्य आपूर्ति निर्देशनालय मध्ये 6 लिमिटेडको औषधि खरिदका लागि सम्झौता गरिसकेका छन्। कर्णालीले भने सम्झौता गरेको छैन। पछिल्ला 5 आर्थिक वर्षको तथ्याङ्कले पनि औषधि बिक्री निरन्तर बढ़िरहेको देखाएको छ। 500 ट्राभल डकुमेन्ट बिक्री प्रकरण शीर्षकमा अर्को खबर छापिएको छ। उजुरी परेको 15 वर्षपछि परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ शीर्षकमा 2068 परराष्ट्र मन्त्रालयबाट करिब 500 ट्राभल डकुमेन्ट गायब बनाइएको घटनाको मुद्दा बल्ल अदालत पुगेको छ। 2068 जर्मन दूतावासले प्रहरीमा उजुरी गरेकामा गत साता अदालतमा मुद्दा दायर भएको हो, जसमा हिजो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। भित्री पन्नामा प्रदेश सत्ताले एमालेमा बढ़ायो किचलो शीर्षकमा गणेश लम्सालले विराटनगरबाट लेख्नुभएको खबर छ भने हेटौडाबाट पोस्टराज अधिकारीले बहुमत जुटाउन एमाले नेकपालाई बागमतीका मुख्यमन्त्रीको चुनौती शीर्षकमा खबर छापिएको छ। अब वातावरण विज्ञान नपढ़ेका पनि वातावरण निरीक्षक शीर्षकमा एम बमले लेख्नुभएको खबर छ। वातावरण निरीक्षक र परीक्षकको जिम्मेवारीलाई जुनसुकै विषयका लागि खुला बनाउने गरी ऐन संशोधनको तयारी पनि भएको छ। अर्को खबर ग्यास नपाएर भौतारिएका उपभोक्तालाई उद्योगहरूले पनि ठग्दै शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। उद्योगबाटै ग्यास खरिद गर्ने उपभोक्तालाई डिलर कमिशन 50 र ढुवानी खर्च 40 गरी प्रति सिलिण्डर 90 रूपियाँ छुट हुनु पर्थ्यो तर उद्योगहरूले खुद्रा मूल्य नै 2060 बेचेर ठगी गरिरहेको पनि उल्लेख गरिएको छ। चिनिया पर्यटक 61% बढ़ेको बारेमा खबर छ। जुलाईमा भित्रिएका छन् 71,775 विदेशी पर्यटक। सबैजसो पत्र पत्रिकाले यो खबर छापेका छन्। गोर्खापत्र दैनिकमा मधेशमा बढ़्यो पानीको अभाव, संकट टार्न जल पुनर्भरण शीर्षकमा किशोर चन्द्र झाले लेख्नु भएको खबर छ। भूमिगत जल सतह 2-3 मिटरले घटेको छ। हाते पम्पको सक्सन सीमा करिब 7-8 मिटर तल झरेको छ। पानी सतहमा वार्षिक रूपमा 2-4 मिटरको गिरावट आएको उल्लेख गरिएको छ। हाते पम्प सुक्ने दर करिब 90% पुगेको छ। धनुषाको हंसपुरमा खानेपानीको मुख्य स्रोत हाते पम्पमा 71%सम्म घरधुरी मात्र आश्रित छन्। सामान्य भन्दा 30-50% वर्षामा कमी आएको उल्लेख गरिएको छ। ट्विनकै तारमा बाँचेको जीवन शीर्षकमा कृष्ण बहादुर धामीले खलंगा दार्चुलाबाट लेख्नु भएको खबर छ। ट्विनको तार रहे जीवन रहन्छ, टुटे जीवन नै समाप्त हुने, जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् सीमावर्ती ब्यास गाउँपालिका 2 दुमलिङका स्थानीय बासिन्दा। ट्विन तरेर महाकाली वारपार गर्न हरेक पटक झुण्डिदा स्थानीयवासीले ज्यानकै बाजी समेत लगाइरहेका हुन्छन् भनेर खबरमा उल्लेख गरिएको छ।
1: त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा यहाँ त कहिले यस्तो भएको थिएन शीर्षक मा खबर प्रकाशित छ। 10 साउनको राति सुनसरीको कप्तानगंजमा सामान्य विवाद बढ़दै जाँदा 3 जनाको मृत्यु भएको थियो, दर्जनौ घाइते भए, अहिले स्थिति सामान्य बन्दै गएको छ। त्यस्तै सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध शीर्षकमा अर्को खबर अनिल गिरीले लेख्नु भएको छ। भारतीय सुरक्षाकर्मीले आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीयले बाढ़ी नियन्त्रणका लागि बनाएको माटोको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग विरोध जनाएको छ। त्यस्तै तिब्बती शरणार्थीका नाममा यात्रा अनुमति प्रकरण 17 वर्षपछि परराष्ट्रका सहसचिव भट्टराईमाथि राहदानीको कसूरमा मुद्दा शीर्षकमा पनि खबर प्रकाशित छ भने नीतिगत अनिश्चितताले अर्थतन्त्रमा नकारात्मक असर, निप्से र आयात व्यापार बढ़ी प्रभावित शीर्षकमा यज्ञ बन्जारेले खबर लेख्नु भएको छ। त्यस्तै प्रदेशहरूको पूँजीगत खर्च औसत 61.33% मात्रै शीर्षकमा पनि खबर छ भने राष्ट्रिय वाणिज्य कृषि विकास र प्रभु बैंक राष्ट्र बैंकको कार्यवाहीमा शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै जुलाईमा भित्री 72,000 विदेशी पर्यटक शीर्षकमा पनि भित्री पृष्ठमा खबर प्रकाशित छ।
0: साझा खबरमा अब विदेशको खबर। पूर्वी कंगोमा फैलिएको इबोला प्रकोपका कारण गर्भवती महिलाहरूले स्वास्थ्य संस्थामा जान छाडेपछि मात्रै मृत्युदर तीव्र रूपमा बढ़ेको पाइएको छ। स्वास्थ्य अधिकारीहरूले इबोलाको प्रत्यक्ष प्रभावसँगै गलत सूचना, डर र कमजोर स्वास्थ्य सेवाका कारण अर्को गम्भीर मानवीय संकट सृजना भएको चेतावनी पनि दिएका छन्। अस्ट्रेलियामा H5 बर्ड फ्लूका कारण देशमै पहिलो पटक ठूलो संख्यामा स्थानीय समुद्री चराको मृत्यु भएको छ। दक्षिण अस्ट्रेलिया राज्यमा समुद्री चराको ठूलो समूहमा यस्तो घटना देखिएको हो। चरामा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले

0: परेको प्रयोगशाला परीक्षणबाट H5 बर्ड फ्लू भाइरस पुष्टि भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् र नजरबन्दमा रहेकी लोकतान्त्रिक नेत्री आङ सान सुचीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिनिधिसँग छलफल गर्नुभएको छ। अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रतिनिधिले उहाँलाई भेट गरेका हुन्। सन् 2021 भएको सैन्य कुपछि सूची र कुनै विदेशी प्रतिनिधि बीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता भनिएको छ। सेनाले सन् 2021 फेब्रुअरीमा सूची नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि उहाँलाई पक्राउ गरी विभिन्न आरोपमा जेल चलान गरिएको थियो।
1: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल संघ एनभीएले 3 अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले वार्षिक क्यालेण्डर प्रकाशित गर्दै काठमाडौँमा राष्ट्रिय प्रतियोगिता, अन्तर्राष्ट्रिय सहभागिता तथा नेपालमा आयोजना हुने प्रतियोगिता सहितको वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो। क्यालेण्डर अनुसार नेपालले यस वर्ष केन्द्रीय एसियाली भलिबल संघ काभा अन्तर्राष्ट्रिय अन्तर्गतका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नेछ। काभा महिला च्याम्पियनशीप लीग, काभा पुरूष भलिबल च्याम्पियनशीप लीग र काभा च्यालेन्ज कप नेपालमा हुने तय भएको हो। नेपाली राष्ट्रिय टीमका 2 मिडफिल्डर रेणुका नगरकोटे र सरु लिम्बुले भूटानको राष्ट्रिय महिला लीगमा राम्रो प्रदर्शन गर्नुभएको छ। रेणुका र सरुले खेलमा 7 नेपाली खेलाड़ी सम्मिलित ट्रान्सपोर्ट युनाइटेड लेडीज टीम विरूद्ध गोल समेत गर्नुभएको हो र अमेरिकी क्रिकेटर बोडुगुम अखिलेश रेड्डीमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले 8 वर्षको प्रतिबन्ध लगाएको छ। आईसीसीको एन्टी करप्शन कोड न्यायाधिकरणले रेड्डीलाई एसीयू सम्बन्धी आचार संहिताका 3 कसूरमा दोषी ठहर गरेपछि उहाँलाई प्रतिबन्ध लगाइएको हो।
0: कुपोषणको जाँच र पोषण सुधारको प्रक्रिया कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चौरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, विनाश भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 082-521-904।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
7: स्ट्यान्डर्ड डेभिएसन जुन जेड स्कोर भन्छौ, कति जेड स्कोर भन्दा कम तल भयो भने त्यसलाई के भन्ने, कतिसम्मकोलाई के भन्ने भनेर प्रष्टसँग गाइडलाइन अनुसारै हामी हेर्छौँ। त्यो अनुसार हेरेपछि जुन रजिस्टर जुन रेकर्डिङ गर्ने टुल्स पनि त्यही अनुसारले बनेका छन् र त्यो रेकर्डिङ गर्ने टुल्समा चाहिँ उहाँहरूले सम्पूर्ण डिटेल्सहरू भर्नुहुन्छ। कडा शीघ्र कुपोषण र त साम्र छ भने त्यो सामको त्यो कोलममा दर्ता हुन्छ, यदि माममा आयो भने मामको कोलममा दर्ता हुन्छ। रिपोर्टिङ पनि जुन राष्ट्रिय जुन हाम्रो एसएमआइएस भनौँ त्यसमा पनि त्यो अनुसार रिपोर्टिङ आउँछ।
8: माम हुँदाखेरि अब स्वास्थ्य कर्मीले अथवा स्वास्थ्य संस्थाले कसरी के कस्तो सल्लाह सुझाव दिन्छन् अथवा साम भयो भने चाहिँ त्यसपछि के हुन्छ?
7: जस्तो अहिले चाहिँ नेपाल सरकारले साम भएको बालबालिका होइन कडा शीघ्र कुपोषण भएको बालबालिका चाहिँ तयारी खाना दिने छ। 753 स्थानीय तहमा निशुल्क रूपमा पाउँछन्, नेपाल सरकारले किनेरै दिने भयो। र मामको हकमा चाहिँ केही जिल्लाहरूमा एचकेआईको सहयोगमा केही जिल्लाहरूमा चाहिँ हामीले त्यो सुपर सिरियल प्लस भनेर एउटा पाइलोटिङको रूपमा जुन सञ्चालन भइरहेको केही जिल्लाहरूमा छ।
0: पोषण शाखा प्रमुख लीला विक्रम थापासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्न अघि मुख्य खबर फेरि एकपटक।
1: जग्गाको निस्ता दिलाइदिने भन्दै प्रदेशभरमा बढ़्यो पैसा असुली। कुनै पनि प्रलोभनमा नपर्न सरकारको आग्रह। गलत काम गर्नेलाई कार्यवाहीको दायरामा ल्याउने सामान्य प्रशासन मन्त्रीको चेतावनी।
0: सुनसरी लगायतका जिल्लामा भएका सद्भाव विरूद्धका घटनामा न्यायिक छानबिन गर्न कांग्रेसको माग। आज पनि देशका विभिन्न जिल्लामा भारी वर्षाको सम्भावना। 4 प्रदेशमा बिहानैदेखि पानी पर्दै
1: सुस्ता घटनामा नेपालले भारतसँग जनाए विरोध। 37 वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा चिनिया पर्यटक 61% बढ़ी।
0: पूर्वी कंगोमा इबोलाको त्रासले गर्भवती महिला स्वास्थ्य संस्था जान छाडेपछि मातृ मृत्युदर बढ़्यो। अस्ट्रेलियामा समुद्री पंक्षीमा बर्ड फ्लू। नजर बन्दमा रहेकी सूची अन्तर्राष्ट्रिय संवादमा।
1: र भलिबल संघले नेपालमा 3 अन्तर्राष्ट्रिय खेलको आयोजना गर्ने। भूटानको राष्ट्रिय महिला लीगमा नेपाली खेलाड़ीको उत्कृष्ट प्रदर्शन।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, अहिले ग्यासको सिलिण्डर बोकेर लाइनमा लाग्नेहरू बढ़ेका छन्। आयल निगमले ग्यास अभाव छैन, केही समस्या पर्यो भने सिधै सम्पर्क गर्न भनिराखेको छ, तर उपभोक्ताहरूले ग्यास सिलिण्डर पाइराखेका छैनन्। यहाँ ज्योतिषी देखाइएको छ, एउटा कुनै खुल्ला क्षेत्रमा ज्योतिषी जस्ता देखिने व्यक्ति छन् र नजिकै अर्को एकजना सामान्य व्यक्ति जस्ता व्यक्ति छन् जसले हात हेराउन खोजिराखेका छन् र त्यहाँ नजिकै टुक्रुक्क बसेका व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, मेरो ग्यास रेखा कस्तो छ गुरु, फेला पर्ला त।
1: हस्तो प्राविधिक साथी रवि थितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्ने छ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
4: दाया बाया नहेरे के सोच्दै हिँडिरहेको छ समीरा? के भयो?
5: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
4: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुल्सीपुरमा प्रसुन ट्रेडर्स कतै छ नि? सबै समस्याको समाधान एकै ठाउँमा।
6: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्य में बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चौक दान गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
7: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
8: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गएछ भन्नु भने
7: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
9: हामी कहाँ उपलब्ध सेवाहरू?
10: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
9: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
11: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
12: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
13: त्यसलाई कारवाही नभएपछि त देशमा जसले जे गरे पनि हुन्छ भन्ने कुराहरू जुन स्थापित हुँदै जाने हो नि। अब यो अवस्थामा कसरी चाहिँ यो कन्फिडेन्स बढ्छ, आत्मविश्वास कसरी बढ्छ?
14: तर डाक्टर सोनी वागले त होइन, अब हामी त यो अर्थतन्त्रमा कायापलट गर्छौ होइन, यताको उता उताको उता गरेर सरकार
15: जे पाए त्यही खालास, अनि रोगले समात्ला
16: कहाँ काका पनि। अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
17: आजकल मेरो भान्सामा नि राजा च्याउ नै पाक्छ।
18: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
15: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
19: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
20: ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क,
21: डिस होम इन्टरनेट,
14: यतिखेर हाम्रो बेसमा मेडिकल व्यवसाय एवं सामाजिक अभियन्ता दुर्गा प्रसाई प्रत्यक्ष रूपमा जोडिनु भएको छ। प्रसाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
13: नमस्ते।
14: होइन, तपाईँ त कतिखेर बाहिर कतिखेर भित्र केही थाहा नै नहुने भयो। प्रहरीले किन यसरी धरपकड गर्छ, किन छोड्छ, यो के चलिरहेको छ प्रसाईजी?
13: नेपालमा भएको गणतन्त्रको फल हो।
14: अब अस्ति राति पक्राउ पुर्जी खोज्दै हुनुहुन्थ्यो, त्यो हस्ताक्षर गर्दै हुनुहुन्थ्यो, अनि हिजो चाहिँ फरक न्यायालयले छोडिदिइहाल्यो। यो के हो यो मुद्दा, किन प्रहरीले पक्राउ गरे?
13: यो मुद्दा प्रहरीले किन पक्राउ गर्यो भन्दा पनि, प्रहरीलाई दोष लाउनु भन्दा पनि, प्रधानमन्त्री र गृहमन्त्रीले किन पक्राउ गरेको हो यो उनीहरूले जान्ने कुरा हो। र उनीहरूले एउटा कुरो के बुझ्नु पर्यो भने, लोकतन्त्र भनेको विचारको बजार हो। लोकतन्त्रमा बोल्न पाइन्छ, र प्रधानमन्त्री र गृहमन्त्रीले या सरकारका कुनै पनि मान्छेले या सदनमा बस्ने कुनै पनि सांसदहरूले गलत कुरा गर्यो भने, गलत काम गर्यो भने, गलत प्रदर्शन गर्यो भने, होइन, आम नेपालीले बोल्न पाउँछन् भनेरै लोकतन्त्र ल्याएको। मैले अघि पनि भने नि, लोकतन्त्र भनेको विशाल फूलबारी हो, विभिन्न फूल फुल्छन् त्यहाँ।
14: खासमा के कारणहरू देखाइएको थियो?
13: म तपाईँलाई भन्छु त, मलाई राति 10 बजी, म झापाबाट 20 दिन बसाएपछि घरमा दिउँछु 2 बजी, त्यहाँ मैले पत्रकार सम्मेलन गरेँ। भरा महाराज धीराज पृथ्वीनारायण शाहले भन्नुभएको थियो, यो 4036 वर्णको फुलबारी है, यो सबैको साझा फुलबारी हो, कुनै जात धर्मको होइन। सबैलाई चेतना होस्, मेरो मात्रै साना दुःखले आर्जेको मुलुक होइन, यो सबैलाई चेतना होस्, सबैले भएर बनाएको देश हो र यहाँ सबैले बाँच्न पाउनुपर्छ भन्ने थियो। तर मैले आएर त्यति बोलेको
14: हो,
13: अरू कुरा केही होइन, तर मलाई राति 10 बजी
14: बोलेकै भरमा, त्यति भनेको भरमा हिन्दू राष्ट्र कायम हुनुपर्छ, पृथ्वीनारायण शाहलाई सम्मान गर्नुपर्छ भनेकै भरमा,
13: हिन्दू राष्ट्र कायम हुनुपर्छ, पृथ्वीनारायण शाहलाई सम्मान गर्नुपर्छ भन्ने आधारमा मलाई राति, मलाई त्यति नै, राति आएर 10 बजी जरुरी पक्राउ पुर्जी लिएर लगियो।
14: निर्देशन कसको रहेछ यो चाहिँ?
13: यो असीम शाह र असीम शाह दाउद इब्राहिमका मान्छे हुन्, एसआई आईएसआईका मान्छे हुन्।
14: असीम शाह अहिले प्रधानमन्त्रीका सल्लाहकार
13: असीम शाह
14: प्लस उनी त संविधान संशोधनको पनि संयोजक छन् नि त, त्यसो भए त असीम शाह त होइन
13: भइहाल्छन्। अनि यो जातीय द्वन्द फैलाउने नै यिनीहरू हुन्। र अर्को कुरो, चतुर्वेदी भन्ने एआईजी छन् सीआईडीका, उनको निर्देशनमा भएको। र अर्को कुरो के बुझ्नुहोस् भने, उहाँहरूले के बुझ्नु भएन भनेदेखि, मैले हिजो पनि भने, लोकतन्त्रमा बोल्न पाइन्छ, प्रशस्त बोल्न पाइन्छ, बोल्नकै लागि लोकतन्त्र आएको, हामीले कुनै द्वेष फैलाउने काम गरेका थिएन। रोहिङ्ग्या कसले भित्राएको त, मेरो प्रश्न यहाँ हो, टिओबीको छाप भएको चाहिँ को हो त, टिओबी को नाइकेको रोहिङ्ग्या भित्राउनेको त्यो जुन ब्राक भन्ने संस्था छ, त्यसको मेम्बर गृहमन्त्री हुनु होइनन् भनेदेखि, हामी गृहमन्त्री होइन भनेर चाहिँ प्रमाण दिनुहोस् न। र हामी यहाँ धार्मिक द्वन्द फैलाएर अब सेनालाई फिलियर गराएर यहाँ विदेशी सेना ल्याउँछौ भनेर भन्नुहोस् न, त्यस्तो त्यता जाँदैछ नि। हामीले त भनेको कुरा 101 पुगेका छन्, तपाईँले विकास कहाँ गर्नुभएको छ? आज भन्सार नतिरिया गाडी चढ्नु भएको छ, सबैमा ट्याक्स बढाउनु भएको छ, विकासको त कुरा छैन, कसरी हुन्छ विदेशी सेना भित्र्याउने? तपाईँहरूलाई त्यसको लागि ल्याएको मैले के भन्दैछु, यो तरिकाले देश चल्दैन, देश रहँदैन। आज सुस्तामा हेर्नुहोस् के छ, कति कसले गराइदियो सुस्तामा लडाई, कसले लगाइदियो? दुर्गा प्रसाईले हो कि पालेनले हो, प्रधानमन्त्रीले हो? सुस्ताको लडाई आज प्रधानमन्त्रीले लगाएको हो कि दुर्गा प्रसाईले लगाएको? यो कुरा बुझ्नु पर्यो कि परेन। अनि यी कुराहरू बोल्दाखेरि आज अनि त्यहाँबाट हामीलाई पक्रिने, बोली बन्द गर्न खोज्ने, र यो 3 करोड नेपालीको बोलिदिने को छ त? अनि आज मैले सत्य कुरा यो है भनेर भन्दाखेरि मैले मलाई पक्रिनु पर्ने एउटा कुरो, र न्यायाधीश श्रीमानले के भन्नु भनेदेखि, प्रमाणै छैन, केही छैन, होइन, यो त दुर्गाजीले चाहिँ बडा महाराज धीराज पृथ्वीनारायण शाहले भनेको कुरो भनेको रहेछ, यसमा कहाँ द्वेष फैलाउने कुरो छ? यस्तो भिडियो ल्याएर तपाईँहरू मान्छेलाई पक्रिने भनेर उहाँले छोडिदिनु भनेपछि, एउटा कुरो के बुझ्नुहोस् भने, सीमामा विवाद ल्याउने यिनीहरू आज कन्स्टिट्युट को मान्छे बस्छ, न मेन पावरको व्यापारी खुसी छ, न
20: कन्सल्टेन्सीका मान्छे खुसी छन्, न निर्माण व्यवसाय खुसी छन्, न साना व्यापारी खुसी छन्, न व्यवसायी खुसी छन्, न सुकुम्बासी खुसी छन्, न भूमिविहीन खुसी छन्, न ब्याङ्कमा कालो सूचीमा परेका मान्छे खुसी छन्, न लघुवित्त खुसी छन् पीडित खुसी छन्, न सहकारी पीडित खुसी छन्। आज 15 दिनदेखि सहकारी र लघुवित्त पीडित चहपुरदेखि चन्द्रडिङ्गापुरदेखि हिँडेर अहिले हेटौँडा अगाडि आइसके, तिनको माग सम्बन्धन छैन हामीसँग। सुशीला कार्कीले 12 बुधे सम्झौता गर्दा के भनेर गरेका थियो भन्दा प्रधानमन्त्रीले, यहाँ सचिवले गृहमन्त्रीले गरेको होइन, प्रधानमन्त्रीले किराँत बौद्ध सहितको हिन्दू राष्ट्र कायम गर्न, अधिराज्य कायम गर्ने राष्ट्र संस्था कायम गर्नको लागि हामी अघि बढ्नेछौ, उच्च स्तरीय संसद संविधान संशोधन आयोग गठन गर्छौ र त्यसको निर्देशनमा हामी अघि बढ्छौं भनेर भनेका थियो। त्यो कुरा लागू गर्न छोडेर, त्यो कुरामा हामीलाई बोलाएर वार्ता गर्न छोडेर, अनि धार्मिक द्वन्द निम्त्याएर अनि आफ्नै मान्छे हिन्दूवादीको बनाएर अनि त्यहाँबाट आफै वार्ता गरेर
14: सुनसरीको आगो, सुनसरीमा सल्केको आगो सुनसरीमै निभाउन सकिन्थ्यो होइन, यो ढिलासुस्ती गरेर चाहिँ परसा जनकपुर सिराहा यो के जानी जानी फैलाइएको हो, त्यसो भए
20: जाति जाति फैलाएर यो त बिरुवा रोपेको, बिरुवा रोपेको हो, अहिले बिरुवा रोपेको हिन्दू र मुसलमान भनेर नेपालमा बिरुवा रोपिदिएको।
14: रोहिङ्ग्याहरूको संख्या कति छ नेपालमा?
20: रोहिङ्ग्याहरूको संख्या 4 लाख भन्दा बढी छ, अब 12 लाख भन्दा बढी आउँदैछ।
14: 4 लाख छन् नेपालमा रोहिङ्ग्याहरू?
20: छन्, यो हिसाब किताब छैन, 4 लाख भन्दा बढी रोहिङ्ग्याहरू छन्। अब तपाईँको एउटा कुरा बुझ्नु न, रोहिङ्ग्यालाई पालन पोषण गर्ने र रोहिङ्ग्यालाई सोमालियाबाट पाकिस्तानबाट तपाईँको चाहिँ नि यो बर्माबाट बंगलादेशबाट नेपाल ल्याउने र पालन पोषण गर्ने, नेपाल र भारत ल्याउने र दंगा फैलाउने संस्था भनेको ब्राक हो। ब्राकको मेम्बर भनेको गृहमन्त्री हुनुहुन्छ त, त्यो उहाँको वेबसाइटमा छ त।
14: भनेपछि अब यो रोहिङ्ग्याहरूको पहिचान गर्न सक्छ नि त सरकारले चाह्यो भने त, लगत संकलन गर्न सक्छ नि त होइन?
20: लगत संकलन गरेर के गर्ने? तपाईँले बुझ्नु न, रोहिङ्ग्याहरू त्यहाँमाथि कपनमा बसेका छन्, रोहिङ्ग्याहरूलाई कपनबाट हटाउन नसक्ने अनि त्यहाँबाट बागमतीको किनारमा जग्गा नभएर बसेका भूमिविनलाई लाताले हानेर खेद्ने सरकार छ, नेपालीलाई खेद्यो, रोहिङ्ग्यालाई जोगायो, किन जोगायो त? तपाईँले के बुझ्नुहोस् भने नि, यति कुरा बुझ्नुहोस्, यहाँ नेपाली सेनालाई अब फेलियर गराएर, सेना भनेको देशको, सेना पनि सचेत बनुन्, नेपाली सेनालाई फेलियर गराएर धर्मको नाममा लडाई गराउने, धर्मको नाममा जहाँ लडाई हुन्छ त्यहाँ लामो लडाई हुन्छ, त्यस पछाडि विदेशी सेना ल्याउने,
14: पछि त गृहमन्त्री गएर होइन, त्यसपछि रवि लामिछानेजीले सक्रियता देखाएर त्यहाँको आगो त निभ्यो नि त अहिले त होइन, मधेसको आगो
20: निभ्यो, नक्कली उ गरेर अब अहिले यहाँ आएर काठमाडौँमा आएर यो जुम्मै त्यो हिन्दूवादी संस्था भनेको छ, के भनेको छ, कसो भनेको छ, त्यस्ता मान्छेलाई बोलाएर जसले माग उठाएर हिँडेको छ, हेर्दै जाउँ न कसरी, हामीलाई त्योसँग मतलब छैन, हिन्दू राष्ट्र कायम हुनु पर्यो, वैदिक सनातन किराँत बौद्ध सहितको वैदिक सनातन हिन्दू राष्ट्र कायम हुनु पर्यो, 2 अरब नेपाली हिन्दूलम्बीहरूको आस्था बोकेको हिन्दू राष्ट्र थियो नेपाल, 2 अरब हिन्दू राष्ट्रवादीहरूको
14: सनातनीहरूको चाहिँ धेरै बसोबास भएको र प्रापूर्व कालदेखि चाहिँ हिन्दू राष्ट्र कायम भएको यो देशमा होइन, करिब करिब 85% हिन्दूहरू बस्छन् यहाँ चाहिँ होइन, अब हिन्दू राष्ट्र नै चाहिन्छ भन्ने
20: बुझ्नु न, सनातनीहरूको हिमवत क्षेत्र जो पाकिस्तानको बोर्डरदेखि तपाईँको चाहिँ नि पर कामरू कामत क्षेत्र, जहाँ गुवाहाटीको कामरू कामत क्षेत्रसम्म यो क्षेत्र भनेको सनातनीहरूको भूगोल हो, यो भूगोलभित्र भूगोलको गर्भभित्र रहेको सनातनीहरूको देश हो, मुलुक हो, र तपाईँले के बुझ्नुहोस् भने 2 अरब सनातनीहरूको आस्था बोकेको ठाउँ हो र भगवान शिवले सतीदेवीलाई बोकेर हिँडेको ठाउँ हो, यहाँ अरूले नि भगवान शिवको त्रिशूल गाडिएको ठाउँ हो, यहाँ अरूले त्रिशूल गाड्न खोज्यो भने नि कोही न कोहीले आवाज उठाउनुपर्छ भनेर मैले आवाज उठाएको, त्यसले गर्दाखेरि
14: हिन्दू राष्ट्र आवश्यक भयो होइन, हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने आवश्यकता खड्कियो होइन अहिले देशमा, अब
20: हिन्दू राष्ट्र घोषणा भएन भने नि हेर्दै जानुहोस्, अब अब अन्तिम लडाई छ होइन, यो अन्तिम लडाई हो, मैले भने त तिमीहरूले जोसुकैसँग वार्ता गर, तर हिन्दू राष्ट्र कायम गर,
14: तर यहाँ त धेरै जात जाति भाषा भाषी धर्म संस्कृति बोकेका मानिसहरूको बसोबास छन् त, यो त साझा फुलबारी हो नि,
20: जात जाति एकैछिन, तपाईँको अमेरिकामा पनि जात जाति बस्छन्, भारतमा पनि बस्छन्, सबैतिर बसेका छन् त, के अमेरिका कुन राष्ट्र हो, क्रिस्चियन राज्य होइन,
14: बाइबललाई सुन्छन्,
20: बाइबललाई रोप्छन् अनि साउदी अरब कतारमा पनि धेरै जात जातिका छन् त्यो मुस्लिम कन्ट्री होइन चाइनाको बौद्धिस्ट कन्ट्री होइन चाइनामा सबै जात जातिका बस्छन् त बस्न बाटो त होइन तर देशको एउटा धर्म हुन्छ क्या देशको संविधान भने जस्तो देशको पनि एउटा धर्म हुन्छ घरमा बाबुआमा गार्जेन हुन्छ नि अनि छोराछोरी त बस्या हुन्छ नि छोराछोरी बुहारी गाउँमा पनि प्रधानपञ्च हुन्छ नि त मिलाएर राख्ने त्यस्तै हो धर्म भनेको संविधान जस्तै हो धर्म भनेको बाँधेर राख्ने सबैलाई नेपालको मुसलमानहरूले नि पनि हिन्दू राष्ट्र चाहियो भनेर भनिरहेछन् जहाँ नेपालमा हिन्दू बसेका ठाउँमा मुसलमानहरू कसरी मिलेर बसेका थिए आज बिउ कसले रोप्थ्यो दुर्गा प्रसादले रोपेको हो
14: तपाईँमाथि आरोप चाहिँ के लाउँछन् भने तपाईँले चाहिँ समाजलाई विखण्डन गर्ने कामतिर बढी अग्रसर
20: लघुवित्त सहकारी ब्याङ्क पीड़ित कालो सूचीमा परेका व्यापारी व्यवसायीहरूको विषयमा कुरो उठाउँदाखेरि समाज विखण्डन भयो कि उनीहरूले राहत पाए हिजो 18% को ब्याज थियो आज 6% आएको छ राहत पाए कि विखण्डन भए आज पालन सरकार आएपछि नि घरमै पासपोर्ट घरमै भिसा घरमै लाइसेन्स भन्थे खोइ त आज के भइरहेछ तपाईँले हेर्नु भएको छैन नाटक विखण्डन कसले बनायो टिओबी भनेर कसले ल्यायो रोहिङ्गिया भनेर कसले ल्यायो अनि सिमाना सिमाना बोर्डर बोर्डरमा जहाँ गृह मन्त्री पुग्नुभयो त्यहाँ त्यहाँ लडाई भएको छ किन भयो अनि हामीलाई लाउने दोष अनि हामीलाई आएर पक्रिने त म यो होइन भनेर चाहिँ गृह मन्त्री प्रधानमन्त्री भनेको सार्वजनिक ठाउँमा बसेका मान्छेहरू हामीले चित्त नबुझेको कुरो मैले भने लोकतन्त्र भनेको विचारको बजार हो विशाल फुलबारी हो विभिन्न किसिमका फुल भुल्या हुन्छन् के टिपेर फ्याँकिदिने अनि त्यहाँबाट थुन्ने मैले कुन चाहिँ यहाँ सुन्नु न मैले कुन चाहिँ मेरो स्टार्टर्स हेर्नुहोस् पहिलादेखि कुन चाहिँ मुसलमानलाई गएर त्यहाँ गएर मार कुन चाहिँ हिन्दूलाई गएर मार भनेको छु छैन नि म त्यस्तो कुरा बोल्छु सबैजनाको देश हो तर मिलेर बसौँ एउटा धर्म चाहिँ चाहिन्छ त्यसलाई हिजो राजालाई किन मारेको रहेछ राष्ट्र संस्था किन हटाएको रहेछ हिन्दू राष्ट्र किन हटाएको रहेछ यही हो औ मियो बिनाको दाई गर्नलाई अब विदेशी सेना आउँदैछन् पर्ख नेपाली हो अझै पुगेका छैन पर्ख यहाँ मैले के भन्ने अब
14: पाँच वर्षसम्म अब यो देश बन्छ सुशासन आउँछ भनेर जुन जनताको आकांक्षा महत्वाकांक्षा थियो त्यसमा चाहिँ तुसारापात आउन थाले आयो त्यसो भए मुलुक बन्दैन पाँच वर्ष त वेट गर्नु पर्यो नि त हामीले हेर्नु पर्यो नि त जनमतको कदर गर्नु पर्यो
20: सबै पलाएन एकछिन युवा जति सबै पलाएन व्यापार व्यवसाय छैन 80% व्यापार छैन व्यापारीहरूको बनी हुँदैन मेन पावर कम्पनी त्यस्तै रोएको छ कन्सल्टेन्सी त्यस्तै रोएको छ व्यवसायीहरू त्यस्तै रोका छन् निर्माण व्यवसाय त्यस्तै रोका छन् अनि को छ लघुवित्त पीड़ित त्यस्तै रोका छन् कालो सूचीमा परेका मान्छे त्यस्तै रोका छन् सुकुम्बाकी त्यस्तै रोका छन् एउटा रोहिङ्गिया र टिओबीदेखि बाहेक टिबेटियन मूलका मान्छे र रोहिङ्गियादेखि बाहेक को खुसी छ यहाँ भन्नुहोस् त को खुसी छ
14: हस् यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार उहाँ हुनुहुन्थ्यो मेडिकल व्यवसाय एवं सामाजिक अभियन्ता दुर्गा प्रसाई आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछ
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको
21: अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
22: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
23: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
24: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान
23: जुन सुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01 मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601
25: किसानहरूका लागि खुसीको खबर
26: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिक्प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ
27: एक
26: पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
25: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
1: प्रधान कार्यालय रामशाह पथ काठमाडौँ।

0: क्षेत्रहरूले भन्नुभए अनुसार पाँचवटा हाम्रो क्षेत्रहरू छन्, बुरुदा क्षेत्रका, सामाजिक क्षेत्रका, अब
1: चाहिँ आवाज क्लियर आइरहेको छैन, थोरै नेटवर्क लाग्ने ठाउँमै बस्नुहोस्।
0: हजुर, चाहिँ राम्रो आएको छैन क्या, मैले त राम्रै सुन्दैछु।
1: तपाईँको आवाज अलिक कटेर आइरहेको छ, ठिक छ।
0: हजुर हजुर, त्यसले गर्दा अहिले हामी महाभारत गाउँपालिकाको जसरी चाहिँ 2074 सालमा निर्वाचित भएको थियो, महाभारत गाउँपालिका काभ्रेको अत्यन्तै विकट कर्णाली भनेर त्यतिखेर परिचित भएको ठाउँ, जहाँ पुग्नको लागि पनि तिन दिन हिँड्न जानुपर्ने अवस्था थियो। आजको दिनमा महाभारत गाउँपालिका हामीले अब तिन दिन हिँडेर जानुपर्ने ठाउँमा तीन घण्टामा हिँड्ने गाडीमा पुर्याउने बनाएको छौँ, यसलाई अझ सहज बनाउन कोसिस गरिराखेका छ। अहिले बर्खा मौसममा गाडी चलिराखेका, अलिकति गाडी चाहिँ सहज हिसाबले चल्न सकिरहेका छैन, तैपनि यो अब आउने साल चाहिँ पूर्ण रूपले सबै ठाउँमा गाडी पुग्ने हिसाबले हाम्रो कामहरू अगाडि बढिरहेका छ। लगभग 373 किलोमिटर चाहिँ नयाँ ट्र्याक ओपन गरेर लगभग 25 किलोमिटर भन्दा बढी चाहिँ अहिले धलान कालपत्री सड़क समेत बनाउन हामी सफल भएको छ, पूर्वधार क्षेत्रको हिसाबले चाहिँ। त्यसपछि विद्यालय भवन निर्माणको सन्दर्भमा पनि हामीसँग हिजो चाहिँ तहराम भएको विद्यालयहरूलाई सुविधा सम्पन्न बिल्डिङ 49 विद्यालयहरूमा चाहिँ हामीले चाहिँ बिल्डिङहरू बनाउन सफल भएको, त्यसपछि चाहिँ 8 माध्यमिक विद्यालयमा चाहिँ सुविधा सम्पन्न विद्यालयहरू बनाउन सफल भएको, आधारभूत 15 विद्यालयहरूमा पनि सुविधा सम्पन्न विद्यालयहरू सम्पूर्ण भौतिक पूर्वधार क्षेत्रको हिसाबले बनाउन सफल भएको, स्वास्थ्य क्षेत्रको हिसाबले 5 स्वास्थ्य चौकी पनि हामीसँग राम्रो चाहिँ अब सञ्चालन गर्न सकिरहेको अवस्था थिएन, अहिले हामीले त्यसलाई विस्तार गरेर सेवा क्षेत्र विस्तार गरेर लगभग 13 स्थानमा चाहिँ स्वास्थ्य चौकीहरू हामीले चाहिँ आधारभूत स्वास्थ्य केन्द्र समुदाय इकाइ गरेर 13 स्थानबाट स्वास्थ्य सेवाहरू हामीले नियमित रूपले उपलब्ध गराउन सफल भएको छ। भौतिक पूर्वधार क्षेत्रको हिसाबले पनि हामी निकै फर्को मानेको छ, जस्तो खानेपानी क्षेत्रको हिसाबले पनि तपाईँको चाहिँ हिजो चाहिँ अब चाहिँ मोहनमा पानी भएको घरसम्म ल्याउन नसक्ने अवस्थालाई यही हरेक धाराको अभियानकै रूपमा सञ्चालन गरेर करिब 3200 घरधुरीको 2200 घरधुरीमा चाहिँ खानेपानी पुर्याउन हामी सफल भएको छ। त्यसो हेर्दाखेरि भौतिक पूर्वधार क्षेत्रको विकासको हिसाबले पनि हामी निकै अगाडि छौँ। अब त्यसपछि तपाईँको चाहिँ आर्थिक विकास क्षेत्रको हिसाबले पनि अहिले महाभारत गाउँपालिका निकै अगाडि बढेको छ। हिजो चाहिँ हामीसँग चाहिँ बजार अभावको कारण गर्दा त्यहाँ केही उत्पादनहरू चाहिँ हुन सकेको थिएन भने तपाईँले सुन्नुभएकै होला, देशभरकै जनसमुदायले सुनिरहनु भएको छ, यो अहिले महाभारत गाउँपालिकाको चाहिँ असल अभ्यासको रूपमा जसले रोप्छ कफी बोर्ड उसले दिन्छ बिस्को नोट अभियानले एउटा सार्थकता पाएको छ। हिजो चाहिँ महाभारत गाउँपालिकामा केही पनि उत्पादन हुँदैन के गर्ने होला भने सारा मान्छेहरू निराशा हुन्थे, आज चाहिँ महाभारत गाउँपालिकामा चाहिँ उत्पादनमा चाहिँ लाग्ने, उत्पादन पनि कफी लाग्ने, कफीमा लाग्ने भन्ने एउटा अभियान हामीले सञ्चालन गरेको छ, जुन अभियान चाहिँ अहिले चाहिँ नेपाल सरकारले सूची अहिले असल अभ्यासभित्र छनौट गर्दाखेरि चाहिँ महाभारत गाउँपालिका चाहिँ बागमती प्रदेशकै एक मात्र चाहिँ असल अभ्यास गर्ने गाउँपालिकाको रूपमा पर्न सफल भएको छ। यो विषय चाहिँ नेपाल सरकारले गरेको चाहिँ स्थानीय विकास मन्त्रालयले गरेको पनि चाहिँ सूचाङ्कमा पाउन सक्नुहुन्छ। हालसालै राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको सूचाङ्कको हिसाबले हेर्नुहुन्छ भने नेपालको कफी उत्पादनको हिसाबले 100 बढी चाहिँ उत्पादनको हिसाबले कफी उत्पादन भएको पालिका महाभारत गाउँपालिका हो भन्ने कुरा चाहिँ अस्ति भर्खरै राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको अध्ययनबाट पुष्टि भएर त्यो चाहिँ महाभारत गाउँपालिकालाई सम्मान
1: आउँदैछु
0: म आउँदैछु त्यो चाहिँ अब त्यो चाहिँ सम्पन्न भएको छ। त्यति मात्र होइन, नेपालको 100 बढी ग्रेडको कफी उत्पादन हुन्छ, ए ग्रेडको कफी उत्पादन हुन्छ कहाँ भनेर सोध्नुहुन्छ भने त्यो चाहिँ महाभारत गाउँपालिकामा उत्पादन हुन्छ भन्ने कुरा चाहिँ चिया तथा कफी विकास बोर्डको अस्तिको चाहिँ राष्ट्रिय च्याम्पियनसिपमा चाहिँ भाग लिँदाखेरि महाभारत गाउँपालिका दोस्रो र तेस्रो 86 ग्रेडसहित दोस्रो 84 ग्रेडसहित तेस्रो पनि पर्न सफल भएको छ। ए ग्रेडको कफी हुनाले चाहिँ 80 माथि चाहिँ प्रायः सबै ठाउँको कफीहरू चाहिँ ए ग्रेडको कफीहरू उत्पादन हुने, नेपालकै 100 बढी कफी उत्पादन हिसाबले चाहिँ महाभारत गाउँपालिका पर्न सफल भएको कुरा तपाईँको चाहिँ तपाईँले अब थाहा पाइरहनु भएको
1: छ।
0: त्यसपछि अब तपाईँले जुन बेरोजो कुरो गर्नुहुन्छ भने नेपालको इतिहासमा एउटा देशैभरि बेरोजो बढ्दै गएको अवस्थामा गत सालको मात्रै तपाईँले हेर्नुहुन्छ भने स्थानीय तहहरूको बेरोजो 27 अरब हारारीमा पुगेको थियो, यो अहिले 19 अरबमा झरेको छ। स्थानीय तहहरूले धेरै राम्रो अभ्यास पनि गरेको छ, त्यसमध्येबाट महाभारत गाउँपालिकाको पनि एउटा जुन चाहिँ नि उपलब्धिको चाहिँ प्रचार प्रसारले पनि यसले एउटा अभियान चलाएको जस्तो मलाई महसुस भएको छ। काँक्री गाउँपालिका सीमासँग यो अभियान चलाइरहेको अवस्था छ. विगत तीन वर्षदेखि लगातार शून्य बिरुजु भएको पालिका महाभारत गाउँपालिका मात्रै हो, जो चाहिँ 60, 61 र 62 प्रतिवेदन हेर्नुहुन्छ भने चाहिँ महाभारत गाउँपालिका शून्य बिरुजुमा पर्न सक्छ.
1: अब एउटा कुरा के हजुर, जस्तो अब त्यहाँका पर्यटकीय गन्तव्यहरू छन् होइन, धार्मिक सम्पदाहरू छन्, सांस्कृतिक सम्पदाहरू पनि छन्, बौद्ध गुम्बाहरू छन्, किरात तामाङ अन्य समुदायका परम्परागत संस्कृतिहरू, हाइकिङ गर्नका निम्ति पनि एकदमै राम्रो ठाउँ बन्न सक्छ त्यो चाहिँ होइन. यो पर्यटनको हिसाबले तपाईँहरूले कस्तो खालको फड्को मार्नुभयो यो अवधिमा?
0: हामीले म यहीँ आउँदै थिएँ. हामीले पहिलो नम्बरमा पूर्वाधार निर्माणको क्षेत्रलाई विशेष सूची नै तयार पारेर काम अगाडि बढाउने काम गर्यौं. त्यसपछि तपाईँले जुन पर्यटनको क्षेत्रको कुरो गर्नु भएको छ, यो भौतिक पूर्वाधारको विकास सँगसँगै पर्यटन क्षेत्रको विकासको पूर्वाधार जोडिने हिसाबले हामीले के प्लानहरू अगाडि आएको छ. योजनाबद्ध विकासले नै विकास बढाउन सकिने रहेछ, भिजनले मात्रै भर्ती विकास गर्न सकिने रहेछ नै. उदाहरण चाहिँ एउटा हो, त्यो चाहिँ हामीले बनाउन सफल भएको छ. तपाईँले जुन पर्यटन क्षेत्र गर्नुभएको छ, प्रमुख पर्यटन क्षेत्र चाहिँ हाम्रो कृषि पर्यटनको रूपमा हामीले विकास गर्ने भन्ने हामीले निर्णय गरेका छौँ. त्यो भनेर चाहिँ के हो भन्दाखेरि, पहिला हामीले इलाममा हेर्न जान्थ्यौँ, त्यो पर्यटक जुन आन्तरिक पर्यटकहरू बाह्य पर्यटकहरू भित्राउने काम चाहिँ इलाममा चिया मार्फतद्वारा. अहिले महाभारत कफी पर्यटनको रूपमा विकास गर्ने, यो कफी हेर्नका लागि चाहिँ हामीले देश विदेशका सारा मान्छेले चाहिँ महाभारतमा ल्याउने भन्ने हाम्रो उद्देश्य थियो. त्यो उद्देश्य अनुरूप चाहिँ गत सालदेखि चाहिँ यो उद्देश्य राखेर काम अगाडि बढाएको अवस्था थियो. त्यही फलत हामीले गत सालको यो अभियानमा चाहिँ लगभग 100 बढी चाहिँ बाहिर पर्यटकहरू भित्रिएको हाम्रो तथ्याङ्कमा छ होइन. त्यसले गर्दा कफी हेर्नकै लागि पनि चाहिँ तपाईँको चाहिँ पोखरा गुल्मीदेखि नुवाकोटदेखि सारा मान्छेहरू आउनु भएको छ. त्यो गुल्मीदेखि मात्रै होइन, त्यहाँदेखि मान्छे आउनु भएको छ, तापनदेखि मान्छे, कोरियादेखि मान्छे आउनु भएको छ. यो सारा मान्छे हेर्नको लागि बनाउन सफल भएको थियो. एउटा पर्यटक क्षेत्र, पर्यटक क्षेत्रको हिसाबले महाभारतको सम्भावना भएको कफी पर्यटक क्षेत्रको विकास गर्ने भन्ने हाम्रो योजना एउटा छ. दोस्रो कुरो के भने, हाइकिङको हिसाबले महाभारत अहिले बनिराखेको छ, यो सम्पन्न भइसकेपछि महाभारत यो हाइकिङ चाहिँ जुन महाभारत गाउँ महाभारत रेन्जबाट बनेको हुन्छ, महाभारत रेन्ज संघीय सरकारको महाभारत ट्रेल यो हाइकिङको हिसाबले अत्यन्तै सक्ने सम्भावना छन्. यो पनि हामीले अगाडि बढेको अवस्था छ. त्यसभित्र हाम्रा केही जस्तो महाभारतसँग महाभारत र रोज जोडिएको क्षेत्रहरू, जस्तो चाहिँ त्यसले त्यसपछि चाहिँ भूमिजुली यो चाहिँ रोचित महाभारत जोडिएको यिनीहरूमा चाहिँ धार्मिक पर्यटकहरू सम्भावनाहरू पनि छ. बिजुली टावरका अघि अब त्यसपछि अलिक उत्तर सकेपछि तपाईँको चाहिँ तपाईँको चाहिँ झ्याङले खुदै जाने चाहिँ क्षेत्रलाई चाहिँ पर्यटक क्षेत्र नि. त्यसपछि अर्को चाहिँ महाभारत पञ्चेश्वर बुद्ध मूर्ति निर्माण अन्तिम चरणको छ, त्यसपछि पनि देखाएको छ. यो क्षेत्रहरूलाई पनि हामी गर्ने हिसाबले योजनाबद्धै काम अगाडि बढाइसकेको अवस्था छ. त्यसले गर्दा योजनाबद्धै हिजो महाभारतको मान्छेहरू जाने अब जानकै लागि किन जानु के जाने भन्ने थियो, अब महाभारतमा जाउँ भन्नेसम्म हामीले बनाइराखेको अवस्था छ. त्यही भएर नेपाली बस यहाँले चलन भएको पवित्र कार्यक्रमबाट के पनि सबैले सुन्न पाउनुहुनेछ. अब महाभारतमा चित्त भन्दा महाभारतमा एकपछि कफी हेर्न जाने, त्यसपछि अरू सम्भावित कफीका पाइप अब चाहिँ त्यहाँबाट जान सकिने सम्भावना भनेको, अब हामीले चाहिँ जसरी चाहिँ अब तपाईँको काठमाडौँबाट तपाईँको चाहिँ यो के भन्छ कुली खानेको बाटो जानुपर्ने पछि चाहिँ बाटो जहाँ हुने अवस्था थियो, त्यो चाहिँ रामेछापको मान्छे त्यो सिन्धुलीको मान्छेहरूले आउनु निकै गाह्रो भएको थियो. अब हामी के बिपी राजमार्गबाट खान चौतारमा राजमार्ग जोड्ने बाटो जनमुक्ति मार्गको कल्पना, त्यो जनमुक्ति मार्ग अहिले जनमुक्ति मार्ग जम्मा चाहिँ बिपी राजमार्गबाट यो बाटोबाट जानु भने छोटो दुरीको बाटो पनि हामीले निकाल्छ. यसको पनि करिब तपाईँको चाहिँ नि 15 किलोमिटर बाटो चाहिँ पछि छ, बाँकी रहेको सबै बाटो चाहिँ 79 किलोमिटरकै हामीले पिचको ठेक्का भइसकेका छ. सङ्घ प्रदेश र स्थानीय तहको संयुक्त प्राइसबाट बाटो पछि पिच बाटो पनि बन्दै यो बाटो एउटा साथै घुम्दै आउनु पनि त्यहाँ चाहिँ कम्ती पनि त्यो पर्यटक क्षेत्र कृषि पर्यटन क्षेत्र महाभारत पनि एउटा बनाउने अभियानमा लागेको छ. यो स्थानीय तह आइसकेपछि संहिता आइसकेपछि विकास चाहिँ महाभारतमा भएको सन्देश चाहिँ पक्कै पनि नेपाली बसमा तपाईँ चलाइरहनु मात्र चलाउँदैखेरि तपाईँले देख्नु भएन होला, तपाईँ घुम्न जानुभयो भने
1: अनि तपाईँ बोलाउनुहोस् हामी घुम्न आउँछौँ तपाईँको ठाउँमा चाहिँ राम्रो त्यहाँको चाहिँ पूर्वाधारहरूको होइन तपाईँले गरेका विकासहरू हेर्न आउँछौँ होइन हजुरज्यू राम्रो काम गर्नुहोस् जनताको पक्षमा काम गर्नुहोस् होइन जनताको प्रतिनिधि बन्नुहोस् फेरि भोलि दोहोरिने ठाउँमा त्यो लाइनमा जानुहोस् यहाँलाई शुभकामना पनि छ जाँदा जाँदा केही भन्नुहुन्छ छोटो
0: यहाँले भन्नुभएको अनुसार म दोहोरिसकेँ
1: दोहोरिसक्नुभयो
0: सालको निर्वाचनमा बल्ल बल्ल 2022 भोट आइसकेको स्थितिमा निकै कठिनमा थियो काम गरेको र तपाईँको नेतृत्व ठिक रहेछ भन्ने उहाँहरूले आदरणीय जन सम्झिनु भयो मलाई फेरि तेस्रो पटक पनि उहाँहरूले दोस्रो पटक मत दिएर 2200 मतलाई 5000 पुगेको होइन अब 60% मतदान गर्नुभयो मलाई अहिले पनि विश्वास छ भने यो जनमतदान काम भएको छ त्यसले गर्दा यो चाहिँ गर्नको लागि चाहिँ नि हामीले गर्नुपर्ने सहयोग गर्नुपर्ने जनसमुदायले जान जाँदै मेरो पवित्र कार्यक्रम मार्फत के भन्न चाहन्छु हिजो चाहिँ तपाईँको चाहिँ पर्यटन क्षेत्र हेर्नको लागि अन्त जान्थ्यौँ भने अब महाभारतमा पर्यटन क्षेत्र हेर्नको लागि आइदिनु हुनेछ र महाभारतको राम्रा कुराहरूलाई तपाईँहरूले चाहिँ पवित्र कुराहरूलाई प्रचार प्रचार गरेर सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएको छ र नेपाली बस यहाँले समय दिनुभयो विशेष धन्यवाद
1: यहाँलाई धेरै धेरै धन्यवाद नमस्कार काभ्रेको महाभारत गाउँपालिकाका अध्यक्ष आदरणीय श्रोता नेपाली बहससँगै पालिका बहसको समय पनि सकिएको छ खेम्बम बिदा चाहन्छु नमस्कार
2: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 MHz
3: सब इंटरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी विजिट Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केवल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश अर्डर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
4: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
5: Vianet
6: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
7: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
7: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
6: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली ग लाइन तुलसीपुर दाङ फोन नम्बर 082-5206-1 मोबाइल 97-487-0611 र 98-10-87-3180
10: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
11: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
12: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
11: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
13: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
11: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478-33923 र 97-492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
13: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै
11: खु
7: खुशीको खबर। तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
14: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
15: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
16: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
15: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
16: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
15: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको
17: अगाडि।
16: सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9848744683 र 9848764770। सेवा गर्ने मौका दिनुहोस्।
18: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
19: के भयो बोलादै, के गुनगुनाइरहेको?
18: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
19: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
18: यति सजिलै?
19: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
20: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
21: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
22: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
23: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
22: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9857720308।
23: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
24: घट्या बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
25: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
24: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
25: यसका बाजे लाटाले हानेर बारीका पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भत्के कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
26: हामी कहाँ साल सिसो असना सालको चौका झाल झोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
27: कञ्चनजङ्घा स्टमेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9858723894, 9848714894।
15: खुशीको खबर।
16: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
0: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9860879194 र 9822186576
1: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
2: किसानहरूका लागि खुसीको खबर
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
2: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971
4: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
5: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
8: हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
3: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्
17: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ
5: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808-64-0171

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस्थ मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाछिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219।

0: 뒤손 내 가나 바보카
1: 갔나가
0: 가나 바니까 뒤손
1: 갔나가 갔나 원시 거디게 짓거려 올라
0: 얘들 흘러 보이세요 사대 바리 말고 하는

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
2: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
3: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
2: 10 बेड आइसीयू सेवा,
3: 10 बेड एनआईसीयू सेवा,
2: 10 बेड एसडीयू सेवा,
3: नर्मल डेलिभरी तथा सीएस सेवा,
2: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
3: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
2: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
4: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटु रोग विशेषज्ञ सेवा। अब मुटुको चेक जाँच, उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य सहर भइरहनु पर्दैन। काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच, उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाले ढुक्क हुनुहोस्। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिडियो एक्सरे, एको, ईसीजी एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण, ईसीजी एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच, उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ। विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म। चिनारी हस्पिटल प्राली तुलसीपुर 5 ग लाइन, तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ दा। फोन 082-522-661, मोबाइल 97054-66478 र 98578-40601।
5: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू:
7: दन्त परीक्षण तथा परामर्श सेवा,
6: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
6: दाँत निकाल्ने,
7: दाँत भर्ने,
6: दाँतको जरादेखि उपचार गर्ने,
7: कृत्रिम दाँत लगाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
7: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
6: दाँतको कस्मेटिक उपचार,
7: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
8: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 98578-25188 र 98478-40188।
9: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
10: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
11: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
11: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
12: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
13: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
12: हामी कहाँ उपलब्ध सेवाहरू:
14: दाँत निकाल्ने,
12: नयाँ दाँत राख्ने,
14: झिक्न नपर्ने गरी दाँत राख्ने,
12: दाँत भर्ने, दाँत सफा गर्ने,
14: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
12: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
15: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
16: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
17: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसकेमा त कहीँ गए सन्च हुन्न भने
16: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
18: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
19: हामी कहाँ उपलब्ध सेवाहरू:
20: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
18: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
19: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952।
21: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
22: तपाईँको बगैँचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
23: सृजना नर्सरी एन्ड एग्रो फार्म।
22: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
23: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
22: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
23: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
22: सञ्चालक सेवक राम भण्डारी। मोबाइल नम्बर 98-578-20-178 र 98-134-11-448।
23: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
24: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
0: डाक्टर द्वारा उपचार हुने रोगहरू
24: छारी रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
0: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
1: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
2: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
3: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
4: बात तथा नशा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउन्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
3: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथरोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-577-80-103।
4: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
25: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
26: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
25: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
3: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला। गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
4: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
3: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू अब सिनारी हस्पिटल तुलसीपुरमा मृगौला सम्बन्धी समस्याको लागि मात्र परामर्श लिन अब महिनौ कुर्नु नपर्ने भारत लगायत नेपालका विभिन्न हस्पिटलमा लामो समयको अनुभव प्राप्त वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू एमबीबीएस एमएस पीजीएमआईआर इण्डिया फेलोसिप युरो अङ्कोलोजी टीएमसी कोलकाता इण्डियाद्वारा चिनारी हस्पिटल प्रहरी तुलसीपुरमा दूरबीन विधिबाट मृगौलाको पत्थरीको अपरेशन पित्तथैलीको पत्थरीको अपरेशन एपेन्डिक्स हाइड्रोसिल पायल फिस्टुला शरीरका विभिन्न भागमा भएका गाँठागुठीको अपरेशन सेवा लगायत स्तन तथा गोला क्यान्सर सम्बन्धी चेक जाँच उपचार तथा परामर्शको सेवा उपलब्ध छ वरिष्ठ सर्जन डाक्टर प्रज्ञान फौजू भेट गर्ने समय प्रत्येक दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सिनारी हस्पिटल प्राली तुलसीपुर 5 गलाइन उपमहानगरपालिका कार्यालय गेटको पश्चिम तर्फ फोन 082-520-601 मोबाइल 97-046-7747 र 98-578-40-601 स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रहाली तुलसीपुरलाई सम्झनुहोस्
4: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
6: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-520-601 मोबाइल 97-487-0611 र 98-1087-3180
7: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
4: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
8: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
4: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 गलाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
9: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
4: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33923 र 97-492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
9: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
4: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-1291-918
10: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनि जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
11: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
12: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
11: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
12: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
11: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
12: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847446683 र 9847464770 सेवा गर्ने मौका दिनुहोस्
13: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
14: के भो बोलादै के गुनगुनाइरहेको
13: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
14: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
13: यति सजिलै
14: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
10: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
15: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
16: हजुर हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
17: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
16: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9855720308
17: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
18: घर त बोलाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
19: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
18: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङ चुङ दगुरेर गए अहिले भटकट कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा
20: हामी कहाँ साल तिसौ असना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
21: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरासोक दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9855723894 9478714894
22: खुसीको खबर
10: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822186576
23: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
24: किसानहरूका लागि खुसीको खबर
0: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
5: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
24: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
0: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
25: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
26: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ।
27: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
28: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98-088-64-071।
29: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
30: तपाई सँगसँगै

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाल केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10 बेड आइसीयू सेवा,
8: 10 बेड एनआईसीयू सेवा,
7: 10 बेड एसबीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
7: सरल, सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान, फोन 0825226686 र 590475।
9: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
12: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848740188।
13: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
14: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
15: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
16: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
15: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904601, मोबाइल नम्बर 97485-060-11 र 98578-40-601।
17: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
14: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
17: हामी कहाँ उपलब्ध सेवाहरू,
18: दाँत निकाल्ने,
17: नयाँ दाँत राख्ने,
18: झिक्न नपर्ने गरी दाँत राख्ने,
17: दाँत भर्ने, दाँत सफा गर्ने,
18: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाइ पार्ने,
17: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
19: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856383443 र 9810857772।
20: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
21: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्चो हुन्न भने।
20: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
14: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
22: हामी कहाँ उपलब्ध सेवाहरू,
23: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
14: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
22: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
17: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
24: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश अर्डर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
25: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
24: Vianet

0: तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं
2: नमस्कार म सम्झना महर्जन उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। करदाता प्रोत्साहन उपहार कार्यक्रममा 15 दिनमा झण्डै 11 लाख कारोबार योग्य, केही दिनमै उपहार घोषणाको तयारी। कोसी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा स्वास्थ्य मन्त्रालय सक्रिय, अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक। बंगलादेशमा दादुरा प्रकोपका कारण विपन्नलाई थप ऋणको भार, 5 महिनामा 800 भन्दा धेरै बालबालिकाको ज्यान गएको तथ्याङ्क। र अमेरिकामा भएको टेनिस प्रतियोगिताको उपाधि फिलिपिन्सकी अलेक्जान्ड्रालाई। नेपाल खबरमा अब पूरा खबर। करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार संख्या 11 लाख नजिक पुगेको छ। आन्तरिक राजस्व विभागका अनुसार हिजोसम्ममा यस्तो उपभोक्ता कारोबार संख्या 10,82,622 पुगेको छ। यसमा क्यूआरबाट गरिएको कारोबार र नगद कारोबार गरी प्रविष्ट अपलोड गरिएको बिल संख्या समेत समावेश छन्। उपहार घोषणा हुनु अघिसम्म नगद कारोबारमा उपभोक्ताले प्राप्त गरेको भौतिक बीजक अझै पनि पठाउन सकिने भएकाले यो संख्या बढ़ने अनुमान विभागले गरेको छ। विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार साउन 1 गतेदेखि साउन 15 गतेसम्म क्यूआरबाट कारोबार गरेका 10,74,796 कारोबार उपहार कार्यक्रमका लागि योग्य छन्। यसै गरी शनिबारदेखि खुल्ला गरिएको भौतिक बिल अपलोड गर्ने सुविधामा पनि उल्लेख्य मात्रामा उपभोक्ताहरू सहभागी छन्। कुल 10,82,622 कारोबार र बिल मध्ये क्यूआरबाट कारोबार गरेका 10,74,796 छन् भने नगद कारोबार गरेर प्राप्त बिल पेश गरिएको संख्या 3,427 रहेको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागले पहिलो 15 दिन साउन 1 देखि 15 गतेसम्म 15 जनालाई दैनिक 1-1 लाख र 1 जनालाई बम्परमा 10 लाख पुरस्कार दिने गरी छिट्टै उपहार घोषणा गर्दैछ। पहिलो प्रोत्साहन कार्यक्रम साउन 16 गते सार्वजनिक गर्ने घोषणा गरिए पनि प्राविधिक तयारी नपुगेकाले केही ढिलाइ भएको विभागले जनाएको छ। यस कार्यक्रम अन्तर्गत 100 रूपियाँ भन्दा बढ़ीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्नेछन्। देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोसी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। राति पनि कोसी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा मधेस प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मुसलधारे वर्षाको सम्भावना रहेका क्षेत्रमा गिग्रान बहाव, बाढ़ी, पहिरो र भूक्षयबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसम सम्बन्धी सूचनाबारे नियमित अध्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा जोड़ दिएको छ। मन्त्रालयले यस सन्दर्भमा देशभरका सेवा प्रदायक, अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक गरेको छ। मन्त्रालयले यस सम्बन्धी सूची सार्वजनिक गर्दै निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न हरेक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय प्रादेशिक सामुदायिक शिक्षण तथा निजी अस्पताल समेटिएका छन्। मन्त्री निशा मेहताको सचिवालयका अनुसार हरेक अस्पतालका फोकल पर्सनको नाम र फोन नम्बर राखिएको छ, जसबाट ऋषुलको उपचार सम्बन्धी समस्या आएमा बिरामी वा सेवाग्राहीले सिधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। सचिवालयका अनुसार कार्यविधिले सुनिश्चित गरेको 10% निशुल्क स्वास्थ्य सेवालाई व्यवहारमै कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कडाई गरेको छ। मन्त्रालयले यसअघि नै निशुल्क शैया व्यवस्थापनका लागि अनलाइन पोर्टल संचालनमा ल्याएको छ भने अस्पतालले आरक्षित शैयाको विवरण नियमित अध्यावधि गर्नुपर्ने व्यवस्था समेत लागू गरिसकेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
3: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
4: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना।
5: खुशीको खबर तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गर्लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
7: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
8: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
7: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
7: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार सिरसन,
10: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
11: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
7: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
9: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 97487071 र 9810781380।
12: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
2: विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानूनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्न माग गरेको छ। विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष डाक्टर राम प्रसाद धिताल तथा सदस्यहरू जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै इपानको प्रतिनिधि मण्डलले विद्युत क्षेत्रको विकास, विस्तार तथा निजी क्षेत्रका लागि लगानी मैत्री वातावरण निर्माण गर्न नीतिगत तथा नियामकीय सुधारका बारेमा आयोगको ध्यानाकर्षण गराएको हो। भेटमा इपानका अध्यक्ष मोहन कुमार डाङ्गीको नेतृत्वले विद्युत क्षेत्रको विकास र विस्तारका लागि आयोगले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। इपानले प्रस्तुत गरेको ध्यानाकर्षण पत्रमा विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच, ओपन स्पेस कार्यान्वयन, निजी क्षेत्रलाई द्विपक्षीय विद्युत व्यापारको अनुमति लगायत विशेष विशेष समावेश छ। इपानले अन्तर्राष्ट्रिय अभ्यास अनुसार बैंक योग्य विद्युत खरिद बिक्री सम्झौता पीपीए को नमूना तयार गर्नुपर्ने, विवाद समाधान संयन्त्र स्थापना गर्ने तथा आयोगबाट हुने स्वीकृति र अनुमोदन प्रक्रियालाई सरल पारदर्शी बनाउने विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरेको छ। आयोगका अध्यक्ष डाक्टर धितालले निजी क्षेत्र विद्युत क्षेत्रको विकासको मुख्य साझेदार रहेको उल्लेख गर्दै आयोगले निजी क्षेत्रसँग सहकार्य संवाद र समन्वयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानून बमोजिम कार्यवाही गरिने जनाएको छ। समितिका अनुसार देशभरबाट संकलन भएका निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी सम्बन्धित स्थानीय तहबाट निशुल्क रूपमा निस्सा वितरण भइरहेको छ। निस्सा प्राप्त गरेका निवेदकको पहिचान प्रमाणीकरण तथा उपलब्ध गराइने जग्गाको पहिचान गर्ने जिम्मेवारी स्थानीय तहकै रहेको समितिले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको यो समितिका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला भूमि समस्या समाधान समिति मार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण दिइएको छ। स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला समितिका पदाधिकारीसँग छलफल र विभिन्न जिल्लामा स्थलगत अनुगमन समेत गरिएको जनाएको छ। समितिले पछिल्लो समय निवेदन दर्ता गरिदिने वा निस्सा दिलाइदिने भन्दै केही व्यक्तिले सेवाग्राहीबाट रकम असुलेको गुनासो प्राप्त भएको जनाएको छ। यस्तो कार्य गैर कानूनी रहेकाले कसैलाई पनि रकम नदिन समितिले आग्रह गरेको छ। अब विदेशको खबर। बंगलादेशमा दशकौंमा सबैभन्दा घातक दादुरा प्रकोपले सयौं बाल बालिकाको ज्यान दिएको छ। यसले विपन्न परिवारमा गम्भीर आर्थिक असर पारेको सहायता समूहहरूले चेतावनी दिएका छन्। स्वास्थ्य विभागको तथ्याङ्क अनुसार मार्च 15 अगस्तको शुरूसम्मको झण्डै 5 महिनामा दादुरा प्रभावित 844 बाल बालिकाको ज्यान गएको छ। अन्तर्राष्ट्रिय रेड क्रस तथा रेड क्रिसेन्ट समाजको महासंघ आईएफआर र बंगलादेश रिड क्रिसेन्ट सोसाइटीका अनुसार दादुराबाट प्रभावित 10 मध्ये 9 परिवारले उपचार खर्च धान्न ऋण लिन बाध्य भएका थिए। सर्वेक्षण गरिएका परिवार मध्ये 35% औषधिको खर्चका लागि आर्थिक सहयोग उपलब्ध गराइएको थियो भने 22% खाना उपलब्ध गराइएको थियो। धेरै प्रभावित परिवार गरीब समुदायका रहेको र उनीहरू औपचारिक काममा निर्भर रहेको पाइएको छ। धेरै हेरचाहकर्ताहरूले बिरामी बच्चाको हेरचाह गर्न लामो समय अस्पतालमै बस्नु परेको कारण जागिर गुमाएको समेत बताएका छन्। दादुरा अत्यन्त संक्रामक रोग हो जुन खोकी र हाच्छिउ मार्फत फैलन्छ। यो रोग जोसुकैलाई लाग्न सक्छ तर बाल बालिकामा सबैभन्दा बढ़ी देखिने गरेको छ। अब खेल खबर। फिलिपिन्सकी अलेक्जान्ड्रा एलाले मुबडाला डीसी ओपन टेनिस प्रतियोगिताको महिला एकल उपाधि जित्दै इतिहास रचेकी छन्। उनले अमेरिकाको वाशिङटन डीसीमा सम्पन्न प्रतियोगिताको फाइनलमा शीर्ष वरियताकी जेसिका पेगुलालाई 4-6, 6-4, 6-0 पराजित गर्दै डब्ल्यूटीए टूर स्तरको एकल उपाधि जित्ने पहिलो फिलिपिनो खेलाड़ी बनेकी हुन्। वर्षाका कारण दुई दिनसम्म लम्बिएको फाइनल आइतबार रोकिएपछि हिजो पुनः शुरू गरिएको थियो। पहिलो सेट गुमाएकी 21 वर्षीय एलाले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितिन्। आक्रामक वेस्ट लाइन र प्रभावकारी सर्भको मद्दतमा उनले जीवनको पहिलो डब्ल्यूटीए उपाधि जितिन्। सन् 2019 डीसी ओपन विजेता पेगुलाले एलाको प्रदर्शनको खुलेर प्रशंसा गरिन्। उनले ट्रफी वितरण समारोहमा एलालाई बधाई दिँदै उनको उल्लेखनीय प्रगतिको प्रशंसा गरिन्। यसैबीच पुरूषतर्फको फाइनलमा अमेरिकी टेलर फ्रिटर्जले स्पेनका 19 वर्षीय राफायल जोदारलाई हराउँदै करियरको 11 एटीपी उपाधि जितेका छन्। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। करदाता प्रोत्साहन उपहार कार्यक्रममा 15 दिनमा झण्डै 11 लाख कारोबार योग्य, केही दिनमै उपहार घोषणाको तयारी। कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। द 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा स्वास्थ्य मन्त्रालय सक्रिय अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक बंगलादेशमा दादुरा प्रकोपका कारण विपन्नलाई थप ऋणको भार 5 महिनामा 800 भन्दा धेरै बालबालिकाको ज्यान गएको तथ्याङ्क र अमेरिकामा भएको टेनिस उपाधिको उपाधि फिलिपिन्सको अलेक्जान्ड्रालाई

0: ಪ್ರಕೃತಿ ಎಫ್ಎಂ ತಿರಣಪಿ ಥುಪ್ಲು 4 MHz.
1: ಖುಷಿಕೋ ಖಬರ
2: तपाई हाम्रो शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ. आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
3: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक. आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म. थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ. मोबाइल नम्बर 98680794 र 98228176.
1: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ.
4: किसानहरूका लागि खुसीको खबर.
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ. साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ. एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ.
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान. फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98578-23-971.
6: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ. नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
7: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि. मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो. सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ.
8: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्. यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ.
5: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै. सञ्चालक बुद्धिराज पौडेल. मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00. एकपटक सेवा गर्ने मौका दिनुहोस्.
9: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ.
10: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ.
11: पाइने स्थान: विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू.
12: तुलसीपुरका लागि आधिकारिक विक्रेता: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा. मोबाइल नम्बर 98088-64-071.

0: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
1: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्यु आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
3: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 082-521-904।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोन छापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लायब केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगंज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लायब केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
5: 10 बेड आईसीयू सेवा,
6: 10 बेड एनआईसीयू सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लायब केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान, फोन 082-522-686 र 590-475।
7: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
9: दन्त परीक्षण तथा परामर्श सेवा,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत निकाल्ने,
9: दाँत भर्ने,
8: दाँतको जरादेखि उपचार गर्ने,
9: कृत्रिम दाँत लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
9: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
8: दाँतको कस्मेटिक उपचार,
9: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान।

0: समाधानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
1: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9857825188 र 9848404188।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
6: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
3: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
6: हामी कहाँ उपलब्ध सेवाहरू:
7: दाँत निकाल्ने,
6: नयाँ दाँत राख्ने,
7: झिक्न नपर्ने गरी दाँत राख्ने,
6: दाँत भर्ने, दाँत सफा गर्ने,
7: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
6: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
8: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषण राज कडेल। मोबाइल नम्बर 9856638443 र 9810857772।
9: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
10: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्च हुन्न भने
9: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ।
11: हामी कहाँ उपलब्ध सेवाहरू: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
11: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
12: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
13: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
12: ViaNet
6: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
3: हाम्रा सेवाहरू: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
14: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटुपेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
15: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
16: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
17: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-525-601, मोबाइल 97-487-0711 र 98-10-87-3180।
18: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
19: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला, म त हैरान भइसके।
20: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
19: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
21: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
19: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
21: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
19: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
22: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
23: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
24: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
23: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
24: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
23: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
24: प्रोप्राइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98-478-44-683 र 98-478-64-770। सेवा गर्ने मौका दिनुहोस्।
25: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
26: के भो बोलादै, के गुनगुनाइरहेको?
25: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
26: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
25: यति सजिलै?
26: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
27: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटुरोग विशेषज्ञ सेवा।
0: अब मुटुको चेक जाँच उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य शहर धाइरहनु पर्दैन। काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाले ढुक्क हुनुहोस्। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिडियो एक्सरे एको ईसीजी एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण ईसीजी एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ। विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म चिनारी हस्पिटल प्राली तुलसीपुर 5 ग लाइन तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ दा। फोन 082-520-601 मोबाइल 97054-66478 र 98578-40601।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4।

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदी का आधुनिक डिजाइन का गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै चचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720308।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
5: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
4: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
5: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गएँ, अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा।
3: हामी कहाँ साल सिसौ असना सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
6: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578823894, 98478893894।
7: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
8: सृजना नर्सरी एन्ड एग्रो फार्म।
7: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
8: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
7: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
8: आज सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
7: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578820178 र 98134411448।
9: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुआत।
10: दायाँ बायाँ नहेरे के सोच्दै हिँडिरहेछ समीरा, के भयो?
11: ए मिरा पो, त्यस्तो केही होइन, त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन, के गर्ने होला भनेर सोच्दै हिँडिरहेको।
10: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
8: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरी को छेउमा, प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
12: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
13: डाक्टर द्वारा उपचार हुने रोगहरू
14: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
13: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
15: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
16: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मास, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
17: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
18: बाथ तथा नशा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
17: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 लाइन बीपी चोक दान, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-578-80-103।
18: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
19: वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू अब सिनारी हस्पिटल तुलसीपुरमा। मृगौला सम्बन्धी समस्याको लागि मात्र परामर्श लिन अब महिनौ कुर्नु नपर्ने। भारत लगायत नेपालका विभिन्न हस्पिटलमा लामो समयको अनुभव प्राप्त वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू, एमबीबीएस, एमएस, पीजीएमआईआर इन्डिया, फेलोसिप युरो अङ्कोलोजी, टीएमसी कोलकाता इन्डियाद्वारा चिनारी हस्पिटल प्रहरी तुलसीपुरमा दूरबीन विधिबाट मृगौलाको पत्थरीको अपरेशन, पित्तथैलीको पत्थरीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, पायल, फिस्टुला, शरीरका विभिन्न भागमा भएका गाँठागुठीको अपरेशन सेवा लगायत स्तन तथा गोला क्यान्सर सम्बन्धी चेक जाँच, उपचार तथा परामर्शको सेवा उपलब्ध छ। वरिष्ठ सर्जन डाक्टर प्रज्ञान फौजू भेट गर्ने समय प्रत्येक दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सिनारी हस्पिटल प्राली, तुलसीपुर 5 गलाइन, उपमहानगरपालिका कार्यालय गेटको पश्चिम तर्फ। फोन 082-520-601, मोबाइल 97-046-7747 र 98-578-40-601। स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
17: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
18: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
17: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौं र बचाऊ
2: सब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश आउट किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
4: Vianet
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू
7: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
7: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दान फोन नम्बर 0825206601 मोबाइल 97487071 र 98107831380
10: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
7: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
11: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
7: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
10: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
7: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478933923 र 97492065913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
10: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
7: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
13: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
14: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
13: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
14: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
6: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
15: के भो बोलादै के गुनगुनाइरहेको
6: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
15: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
6: यति सजिलै
15: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
16: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
17: किन फिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
18: हजुर हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
19: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
18: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9855720308
19: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
20: मेरी आमोइनी घट बोलाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
21: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुनै नगरौ साह्रै गाह्रो पो छ त
20: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङ चुङ जगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
22: हामी कहाँ साल सिसौ असना सालको चौका झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
23: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9855723894 9478814894
24: खुसीको खबर
14: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822186576
24: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
25: किसानहरूका लागि खुसीको खबर
14: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
25: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 9857-23-971
0: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
4: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौँ।
8: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
26: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
27: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन डाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808664071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
6: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
7: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ट्ज।
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
2: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
3: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
2: 10 बेड आईसीयू सेवा,
3: 10 बेड एनआईसीयू सेवा,
2: 10 बेड एसडीयू सेवा,
3: नर्मल डेलिभरी तथा सीएस सेवा,
2: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
3: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
2: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
6: दन्त परीक्षण तथा परामर्श सेवा,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत निकाल्ने,
6: दाँत भर्ने,
5: दाँतको जरादेखि उपचार गर्ने,
6: कृत्रिम दाँत लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
5: दाँतको कस्मेटिक उपचार,
6: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
7: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98-578-25-188 र 98-478-40-188।
8: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटु रोग विशेषज्ञ सेवा। अब मुटुको चेक जाँच, उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य सहर धाइरहनु पर्दैन। काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच, उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाले ढुक्क हुनुहोस्। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिडियो एक्सरे, इको, ईसीजी एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण, ईसीजी एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच, उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ। विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म। चिनारी हस्पिटल प्राली तुलसीपुर 5 ग लाइन, तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ। फोन 082-525-601, मोबाइल 97054-66478 र 98578-40601।
9: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
10: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
11: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
11: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97487-060-11 र 98578-40-601।
12: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
13: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
12: हामी कहाँ उपलब्ध सेवाहरू:
14: दाँत निकाल्ने,
12: नयाँ दाँत राख्ने,
14: झिक्न नपर्ने गरी दाँत राख्ने,
12: दाँत भर्ने, दाँत सफा गर्ने,
14: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
12: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
15: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
16: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
17: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके त कहीँ गए सन्चो हुन्न भने
16: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
18: अर्थोडन्टिस्ट डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
19: हामी कहाँ उपलब्ध सेवाहरू:
20: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
18: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
19: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631-17600 र 98578-35952।
21: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
22: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
23: सृजना नर्सरी एन्ड एग्रो फार्म।
22: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
23: साथै पोषण युक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
22: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
23: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
22: सञ्चालक सेवक राम भण्डारी, मोबाइल नम्बर 98578-20178 र 98134-11448।
24: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
0: दायाँ बायाँ नहेरे के सोच्दै हिँडिरहेछौ समीरा, के भयो?
1: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
0: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
23: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चौक दान गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
2: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
3: डाक्टर द्वारा उपचार हुने रोगहरू
2: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, टर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
3: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
24: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
25: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
23: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
22: बाथ तथा नशा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
23: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 अनलाइन बीपी चोक दान। फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103।
22: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
8: वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजो अब सिनारी हस्पिटल तुलसीपुरमा। मृगौला सम्बन्धी समस्याको लागि मात्र परामर्श लिन अब महिनौ कुर्नु नपर्ने। भारत लगायत नेपालका विभिन्न हस्पिटलमा लामो समयको अनुभव प्राप्त वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजु एमबीबीएस, एमएस, पीजीएमआईआर इन्डिया, फेलोसिप युरो अङ्कोलोजी, टीएमसी कोलकाता इन्डियाद्वारा चिनारी हस्पिटल प्रणाली तुलसीपुरमा दूरबीन विधिबाट मृगौलाको पत्थरीको अपरेशन, पित्तथैलीको पत्थरीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, पायल, फिस्टुला, शरीरका विभिन्न भागमा भएका गाँठागुठीको अपरेशन सेवा लगायत स्तन तथा गोला क्यान्सर सम्बन्धी चेक जाँच, उपचार तथा परामर्शको सेवा उपलब्ध छ। वरिष्ठ सर्जन डाक्टर प्रज्ञान फौजु भेट गर्ने समय प्रत्येक दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सिनारी हस्पिटल प्राली तुलसीपुर 5 गलाइन उपमहानगरपालिका कार्यालय गेटको पश्चिम तर्फ। फोन 0825206601, मोबाइल 97046767 र 98578406601। स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
23: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्किन सक्छ।
22: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
23: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौ वन जोगाउ
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Violet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 एमबीपीएस केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Violet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Violet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
4: Via Violet
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार सरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206601 मोबाइल 97487-0711 र 98107-3180
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
6: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
6: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
6: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847-78-33923 र 9742-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
11: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
6: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 0825-23-032 र मोबाइल नम्बर 9812-91-918
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनि जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
13: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
14: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
13: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस तुलसीपुर 5 राप्ति प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
15: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
16: के भो बोलादै के गुनगुनाइरहेको
15: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
16: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
15: यति सजिलै
16: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
17: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
18: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
19: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
20: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
19: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
20: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
21: घर त बनाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
22: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
21: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हान्डेल बारीका पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
20: हामी कहाँ सार सिचौ असना सांसु चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
23: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857823894 9478814894
24: खुसीको खबर
14: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822856576
23: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
25: किसानहरूका लागि खुसीको खबर
14: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फेक्प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एकपटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
25: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857723971
26: घर आँगन सुन्दर बनाउनका लागि
0: फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
7: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
26: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू, तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा, मोबाइल नम्बर 9808064171।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
6: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
7: तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
2: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा।
3: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
2: 10 बेड आईसीयू सेवा,
3: 10 बेड एनआईसीयू सेवा,
2: 10 बेड एसबीयू सेवा,
3: नर्मल डेलिभरी तथा सीएस सेवा,
2: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
3: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
2: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
6: दन्त परीक्षण तथा परामर्श सेवा,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत निकाल्ने,
6: दाँत भर्ने,
5: दाँतको जरादेखि उपचार गर्ने,
6: कृत्रिम दाँत लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
5: दाँतको कस्मेटिक उपचार,
6: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
7: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन डाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
8: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
9: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
10: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
10: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97-487-060-11 र 98578-40-601।
11: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भोतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
12: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
13: हामी कहाँ उपलब्ध सेवाहरू:
14: दाँत निकाल्ने,
13: नयाँ दाँत राख्ने,
14: झिक्न नपर्ने गरी दाँत राख्ने,
13: दाँत भर्ने, दाँत सफा गर्ने,
14: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
13: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
15: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98105-97-72।
16: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटु रोग विशेषज्ञ सेवा। अब मुटुको चेक जाँच, उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य शहर धाइरहनु पर्दैन। काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच, उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवा लिई ढुक्क हुनुहोस्। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिडियो एक्सरे, एको, ईसीजी, एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण, ईसीजी, एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच, उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ। विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म चिनारी हस्पिटल प्राली तुलसीपुर 5 ग लाइन तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ डाँ। फोन 082-520-601, मोबाइल 97054-66-478 र 98578-40-601।
17: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
18: अब के हुनु नि बाबु, दाँत दुखेर मर्नु लागिसके म त कहीँ गए सन्च हुन्न भने।
17: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
19: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्युपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
20: हामी कहाँ उपलब्ध सेवाहरू:
21: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
19: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
22: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631-17600 र 98578-35952।
23: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
19: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
24: सृजना नर्सरी एन्ड एग्रो फार्म।
19: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
24: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
19: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
24: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
19: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578-20178 र 98134-11448।
25: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
0: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छौ समीरा, के भयो?
1: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
0: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
24: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चौक दान गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
2: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
3: डाक्टर द्वारा उपचार हुने रोगहरू
2: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
3: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
0: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
24: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
0: बाथ तथा नशा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाकान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
24: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथरोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान। फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-577-80-103।
0: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
5: वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजो अब चिनारी हस्पिटल तुलसीपुरमा। मृगौला सम्बन्धी समस्याको लागि मात्र परामर्श लिन अब महिनौ कुर्नु नपर्ने। भारत लगायत नेपालका विभिन्न हस्पिटलमा लामो समयको अनुभव प्राप्त वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजु, एमबीबीएस, एमएस, पीजीएमआईआर इन्डिया, फेलोसिप युरो अङ्कोलोजी, टीएमसी कोलकाता इन्डियाद्वारा चिनारी हस्पिटल प्रणाली तुलसीपुरमा दूरबीन विधिबाट मृगौलाको पत्थरीको अपरेशन, पित्तथैलीको पत्थरीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, पायल, फिस्टुला, शरीरका विभिन्न भागमा भएका गाँठागुठीको अपरेशन सेवा लगायत स्तन तथा गोला क्यान्सर सम्बन्धी चेक जाँच, उपचार तथा परामर्शको सेवा उपलब्ध छ। वरिष्ठ सर्जन डाक्टर प्रज्ञान फौजु भेट गर्ने समय प्रत्येक दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सिनारी हस्पिटल प्रणाली तुलसीपुर 5 ग लाइन, उपमहानगरपालिका कार्यालय गेटको पश्चिम तर्फ। फोन 082-520-601, मोबाइल 97-046-7747 र 98-578-40-601। स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
24: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
0: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
24: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं
2: पछि राष्ट्रिय यातायात नीति लागू दिगो सर्वसुलभ पहुँच योग्य सुरक्षित हरित तथा प्रविधि मैत्री यातायात प्रणालीको लक्ष्य युगाण्डामा नेतन्याहुका दाजुको स्मारक अनावरण सैनिक साहस र कर्तव्य निष्ठा प्रति सम्मान व्यक्त वर्षका लागि सबै प्रकारका क्रिकेट प्रतियोगिताबाट प्रतिबन्ध नेपाल खबरमा अब पूरा खबर नेपाल आयल निगमले पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मौजदात रहेको दावी गरे पनि बजारमा अभाव उस्तै छ निगमले आपूर्तिमा समस्या नरहेको जनाएको भए पनि डिपो संचालकहरूले उद्योगबाट ग्यास नै नआएको बताएका छन् सरकारले भरी सिलिण्डर बजार पठाउन थालेको दुई हप्ता नबित्दै काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा अभाव हुन थालेको हो बजारमा ग्यास नपाएपछि धेरै उपभोक्ताले डिलर र सप्लायर कहाँ पुगेर खाली सिलिण्डर लाइनमा राख्न थालेका छन् एउटा ग्यास साथ मात्रै हप्तौंसम्म कुर्नु परेको उपभोक्ताको गुनासो छ कतिपय उपभोक्ता भने ग्यास सिलिण्डर बोकेर दिनभर लाइनमा बस्ने गरेका छन् दिनभर लाइनमा बस्दा पनि ग्यास नपाएको भन्दै उपभोक्ताले सरकारको आलोचना गरिरहेका छन् आयल निगमको टेको कार्यालय तथा बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास डिपो अरू डिलर र विक्रेताको पसलमा ग्यास लिन बसेका सेवाग्राहीको लामो लाइन यथावत छ यसैबीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायी फर्मलाई आवश्यक कार्यवाही गर्न निर्देशन दिएको छ विभागले हिजो काठमाडौँ उपत्यका विभिन्न 11 उद्योग तथा व्यवसायी फर्ममा अनुगमन गरी कार्यवाही तथा आवश्यक निर्देशन दिएको हो केही दिन यता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको धेरै गुनासो आएकाले विभागले ग्यासमा केन्द्रित भएर बजार अनुगमन गरेको जनाएको छ आज काठमाडौँ उपत्यका सहित 30 जिल्लामा बाढ़ीको जोखिम छ बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ भक्तपुर ललितपुर दोलखा सिन्धुपाल्चोक काभ्रे पलाञ्चोक नुवाकोट लमजुङ कास्की म्याग्दी बागलुङमा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ यसै गरी ताप्लेजुङ इलाम झापा धनकुटा भोजपुर मोरङ सुनसरी बाँके संखुवासभा सोलुखुम्बु उदयपुर जाजरकोट रूकुम पूर्व रूकुम पश्चिम सुर्खेत दार्चुला बैतडी अछाम डोटी र आसपासका जिल्ला बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ विशेष गरी नदी तटीय क्षेत्र पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चनाखो रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा लुम्बिनी प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ राति पनि कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेग तथा मधेस प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ सरकारले करिब 25 वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गर्दै कार्यान्वयनमा ल्याएको छ पूर्वाधार विकास मन्त्रालयले यो नीति संशोधन गर्दै राष्ट्रिय यातायात नीति 2083 जारी गरेको हो यो नीतिले एकीकृत यातायात प्रणालीको विकास मार्फत दिगो सर्वसुलभ पहुँच योग्य सुरक्षित हरित तथा प्रविधि मैत्री यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ मन्त्रालयका अनुसार नयाँ नीतिले सड़क रेल जलमार्ग र हवाई यातायात बीच समन्वय कायम गर्दै आधुनिक तथा प्रभावकारी यातायात प्रणालीको विकासलाई प्राथमिकता दिएको छ सरकारले बदलिदो प्रविधि बढ़दो शहरीकरण जलवायु परिवर्तन र दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै करिब 25 वर्षपछि यातायात नीतिलाई परिमार्जन गरी नयाँ कार्यान्वयनमा ल्याइएको जनाएको छ पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायातको गुणस्तर सुधार सड़क सुरक्षामा अभिवृद्धि वातावरण मैत्री प्रविधिको प्रयोग तथा डिजिटल प्रणालीको विस्तारलाई नीतिले जोड़ दिएको जानकारी दिनुभएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर घट्यो। कान्तिपुर सेभिङ र पशुपति सहकारीका 341 जना बचतकर्ताको रकम फिर्ता लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नु
3: खुशीको खबर। तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन गाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ। घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
7: अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिजो घटबढ नभएको सुनको भाव आज तोलामा सामान्य घटेको छ। सुन तोलामा 200 रूपियाँले घटेर प्रति तोला 2,83,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो घटबढ नभएको सुनको भाव आज सामान्य मात्रै घटेको हो। अस्ति आइतबार सुनको भाव प्रति तोला 2,84,000 रूपियाँ थियो। यसै गरी चाँदीको भाव तोलामा 605 रूपियाँले घटेको छ। हिजो 40 रूपियाँले बढ़ेको चाँदीको भाव आज 605 रूपियाँले घटेर तोलाको 3,755 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी प्रति तोला 4,350 रूपियाँमा कारोबार भएको थियो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका 334 जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका 7 जनाले बचत फिर्ता पाएका हुन्। सरकारले संकट समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीड़ित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। यसै गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले साउन 1 देखि 15 गतेसम्म विभिन्न सहकारीबाट 65 जना ऋणीहरूबाट रकम असुल गरेको जानकारी दिएको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो। अब विदेशको खबर। युगाण्डाको सेनाले सन् 1976 एन्टेबे विमानस्थलबाट गरिएको ऐतिहासिक बन्दक उद्धार अभियानका क्रममा मारिएका इजरायली कमाण्डो तथा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका जेठा दाजु लेफ्टिनेन्ट कर्णेल योनातान नेतान्याहुको स्मृतिमा स्मारक अनावरण गरेको छ। यो कदमलाई सैनिक साहस र कर्तव्यनिष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ। युगाण्डाका सैन्य प्रमुख जनरल मुहोजी कैनेरू गावाले एनटेबे अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल बाहिर आक्रमणकारी राइफल समातेको योनातान नेतान्याहुको पूर्णकद मूर्तिको अनावरण गर्नुभएको हो। कैनेरू गावा राष्ट्रपति योवेरी मुसेभेनीका जेठा छोरा तथा सम्भावित उत्तराधिकारी मानिनुहुन्छ। स्मारक अनावरणपछि कैनेरू गावाले योनातान नेतान्याहुको सम्झना केवल एक सैनिकको सम्मानमा सीमित नभई साहस निर्दोष नागरिकको रक्षा गर्ने अटल प्रतिबद्धता र कर्तव्यप्रतिको समर्पणको प्रतीक भएको बताउनुभयो। हाल युगाण्डा र इजरायल बीच मैत्रीपूर्ण सम्बन्ध छ। राष्ट्रपति योवेरी मुसेभेनीले इजरायल प्यालेस्टाइन द्वन्द्वको समाधानका लागि दुई राष्ट्र अवधारणालाई समर्थन गर्दै आउनुभएको छ। अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले अमेरिकाका बोडुगुम अखिलेश रेड्डीलाई 8 वर्षका लागि सबै प्रकारका क्रिकेट प्रतियोगिताबाट प्रतिबन्ध लगाएको छ। आईसीसीको स्वतन्त्र भ्रष्टाचार विरोधी न्यायाधिकरणले सन् 2025-26 को अबुधाबी T10 प्रतियोगिताका क्रममा म्याच फिक्सिङको प्रयास गरेको, अर्का खेलाड़ीलाई त्यसमा संलग्न गराउन खोजेको तथा अनुसन्धानका क्रममा मोबाइल फोनबाट सम्बन्धित सन्देश र डेटा मेटाएर अनुसन्धानमा अवरोध पुर्याएको ठहर गर्दै प्रतिबन्ध लगाएको हो। यसअघि अनुसन्धान जारी रहेको बेला सन् 2025 नोभेम्बर 21 अस्थायी निलम्बनमा रहेका 26 वर्षीय रेड्डीको 8 वर्षे प्रतिबन्ध त्यही मितिदेखि लागू हुने आईसीसीले जनाएको छ। रेड्डीले सन् 2025 को अप्रेलमा अमेरिकाबाट T20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आयल निगमले पर्याप्त मात्रामा ग्यास आयात भइरहेको दावी गरे पनि बजारमा अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कार्यवाही हुने। काठमाडौँ उपत्यका सहित 30 जिल्लामा बाढ़ीको जोखिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना। 25 वर्षपछि राष्ट्रिय यातायात नीति लागू, दिगो सर्वसुलभ पहुँच योग्य सुरक्षित हरित तथा प्रविधि मैत्री यातायात प्रणालीको लक्ष्य।
युगाण्डामा नेतन्याहुका दाजुको स्मारक अनावरण, सैनिक साहस र कर्तव्यनिष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत, र अमेरिकाका रेड्डी 8 वर्षका लागि सबै प्रकारका क्रिकेट प्रतियोगिताबाट प्रतिबन्ध। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 एमबीपीएस केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
2: थप जानकारीको लागि तुलसीपुर दागमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
3: Vianet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
5: हाम्रा सेवाहरू
6: नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 97487071 र 98107381।
9: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
6: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्व तर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
6: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478833923 र 97492965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
11: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
6: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121999918।
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबर का साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रुदर र रु20 उपलब्ध।
13: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
14: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
13: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478844683 र 98478864770। सेवा गर्ने मौका दिनुहोस्।
15: लुगा लगाऊ,
5: गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
15: के भो बोलादै के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
15: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
15: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
16: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ, आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
17: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
18: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
19: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
18: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिविक, सम्पर्क मोबाइल 98578720308।
19: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
20: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
21: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
20: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
21: यसका बाजे लाटाले हानेर बारीका पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
22: हामी कहाँ सार, चिसो, असना, सासो चौक, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
23: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका छ, गुमरासो डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 98578723894, 98478893।
24: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज, तपाई सँगसँगै

0: खुशीको खबर।
1: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: हाम्रा सेवाहरू:
1: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
2: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
1: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
2: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
1: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
2: थप जानकारीको लागि
1: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
2: मोबाइल नम्बर 9880791094 र 9822856576।
0: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: किसानहरूका लागि खुशीको खबर।
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
3: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857823971।
5: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
6: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
7: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
4: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27695 र 9810-12-60000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
8: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
9: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
10: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
11: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808-64-0071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुल्सीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिको फर्मा तुल्सीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोन छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुल्सीपुर र मोतीपुरमा अवस्थित राप्तीलाल केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10 बेड आइसीयू सेवा,
8: 10 बेड एनआईसीयू सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
9: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
10: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
11: हामी कहाँ उपलब्ध सेवाहरू:
12: दाँत निकाल्ने,
11: नयाँ दाँत राख्ने,
12: झिक्न नपर्ने गरी दाँत राख्ने,
11: दाँत भर्ने, दाँत सफा गर्ने,
12: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
11: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
3: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
13: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू:
15: दन्त परीक्षण तथा परामर्श सेवा,
14: दाँतको एक्सरे,
15: दाँत सफा गर्ने,
14: दाँत निकाल्ने,
15: दाँत भर्ने,
14: दाँतको जरादेखि उपचार गर्ने,
15: कृत्रिम दाँत लगाउने,
14: बच्चाहरूको दाँतको विशेष उपचार,
15: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
14: दाँतको कस्मेटिक उपचार,
15: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
16: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन डाङ। मोबाइल नम्बर 9558825188 र 9848404188।
17: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
18: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
19: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
20: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
19: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9747080611 र 9558840601।
21: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
22: अब के हुनु नि बाबु, दाँत दुखेर मर्नु लागिसके म त कहीँ गए सन्च हुन्न भने
21: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
18: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
23: हामी कहाँ उपलब्ध सेवाहरू:
24: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
18: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
23: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861717600 र 9558835952।
25: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।
2: पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
3: सुनसरी घटनाको न्यायिक छानबिन गर्न सांसदहरूको माग, अफवाह फैलाउनेलाई कार्यवाही गर्न सरकारको ध्यान आकर्षण। कप्तानगंजमा भएको घटनामा घाइते अर्का एकजनाको पनि ज्यान गयो।
2: ग्यास अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न निगमलाई सुझाव। सिलिण्डरको तत्काल म्यापिङ गर्न उद्योग समितिका सभापति अन्सारीको निर्देशन। अबको 3 महिना मासिक 50,000 मेट्रिक टन भन्दा धेरै आयात गर्ने सरकारको निर्णय।
3: सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनम अभाव। 1,269 भाइल मात्रै मौजदात उपचारै प्रभावित हुने अवस्था नभएको सरकारको दावी।
4: सबै संस्थामा प्रशस्त मात्रामा नरहेको अवस्था चाहिँ हो, तर उपचारै प्रभावित हुने गरी हामीले व्यवस्थापन गर्न नसकिने गरी चाहिँ भइसकेको हो।
2: हसिनाले नयाँ दिल्लीबाट सम्बोधन गर्न लागेको बारे बंगलादेशले भारतसँग धारणा माग्यो। राजनैतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी।
3: र भविष्यमा इंग्ल्याण्डको प्रशिक्षक बन्न बेन स्टोक्स इच्छुक।
5: बेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेजरको।
6: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
7: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
8: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
7: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
2: सुनसरी घटनाको सत्य तथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन हुनुपर्ने माग गरेका छन् प्रतिपक्षी दल कांग्रेस। सांसद निष्कल राईले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो। उहाँले यो घटनाको बारेमा सामाजिक सञ्जालमा अफवाह फैलाउने पक्षलाई कार्यवाही गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भएको छ। त्यस्तै एमालेका सांसद गुरूप्रसाद बरालले यस्ता घटना पुनः दोहोरिन नदिन र त्यसमा संलग्न दोषीलाई कानूनी दायरामा ल्याई विधिको शासन कायम गर्न निष्पक्ष छानबिन हुनुपर्ने धारणा राख्नुभयो। नेकपाका सांसद बलावती शर्माले सुनसरीमा भएको घटनालाई सबै पक्ष मिलेर रोकथाम गर्नु निकै सराहनीय भएको भन्दै यो घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्नुभयो। उहाँले पीड़ित नागरिकले प्रधानमन्त्रीको भौतिक उपस्थिति खोजिरहेको भन्दै घटनाप्रति सरकार जिम्मेवार हुनुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै नवलपरासीको सुस्तामा भएको भूमि समस्याको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै उहाँले समाधानका पक्षमा पहल गर्न सरकारसँग अनुरोध गर्नुभयो। श्रम संस्कृति पार्टीका सांसद अर्क साम्पाङ राईले पनि सुनसरी घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै आउँदा दिनमा त्यस्तो हुन नदिन आवश्यक वातावरण तयार गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसद डाक्टर अमरेश कुमार सिंहले सुनसरी सहितका क्षेत्रमा केही दिन अघि भएको घटना समाधानमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभएको छ। उहाँले तराई मधेसमा हुने आन्दोलन घटना र विवादमा सधैँ गोली चलाउने गरिएको आरोप लगाउँदै यसलाई रोक्नुपर्ने बताउनु भएको छ।
3: यसैबीच सुनसरीको कप्तानगंजमा भएको साउन 10 गते आइतबार राति भएको घटनामा घाइते अर्का एक युवा को पनि ज्यान गएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका अनुसार दिवानगंज तीनका घाइते 22 वर्षका रविन्द्र कुमार मेहताको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा आज बिहान ज्यान गएको हो। यसै कप्तानगंज घटनामा ज्यान गुमाउनेको संख्या 3 जना पुगेको छ भने सिराहामा ज्यान गुमाएका 1 जना सहित 4 जना पुगेको छ। सुनसरीको दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा युवाहरूको समूह बीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर 10 जना गम्भीर घाइते भएका थिए। घाइते मध्ये यसअघि दिवानगंज 4 का 25 वर्षीय ओमप्रकाश मेहता र दिवानगंज 3 का 22 वर्षीय जयप्रकाश मेहताको ज्यान गइसकेको थियो। अरू घाइतेहरूको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यही घटनाको विरोधमा सिराहाको गोल बजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो। गृह मन्त्रालयले घटना छानबिनका लागि सहसचिव पुष्पराज साईको नेतृत्वमा उच्च स्तरीय समिति गठन गरेको थियो। यो समितिले गोल बजारमा पुगेर अध्ययन थालेको छ। यस्तै आज ज्यान गुमाएका रविन्द्र कुमारका परिवारले पनि पूर्व सहमति अनुसार नै सरकारको तर्फबाट राहत सहायता पाउने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। आफन्तले सब बुझ्न नमानेपछि प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालले अपील मार्फत सरकारले पूर्व सहमति अनुसार नै राहत र सहायता उपलब्ध गराउने बताउनु भएको छ। साथै प्रशासनले संयमता अपनाउन पनि सबै पक्षलाई आग्रह गरेको छ।
2: खाना पकाउने ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न उपभोक्ता अधिकार कर्मी र अरू सरकारवाला निकायले नेपाल आयल निगमलाई सुझाव दिएका छन्। अहिले बजारमा खाना पकाउने ग्यासको चरम अभाव छ। आज बसेको संसदको उद्योग वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको बैठकमा उपभोक्ता अधिकार कर्मीले निगमले उचित व्यवस्थापन गर्न नसकेको बताएका छन्। बैठकमा उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले घरमा ग्यास स्टक भए घाम पानी नभनी कोही पनि रित्तो सिलिण्डर बोकेर लाइन लाग्ने थिएनन् भन्नुभएको छ। ले ग्यास वितरणलाई पारदर्शी बनाउँदै दीर्घकालीन समाधान खोज्नुपर्नेमा उहाँको जोड़ छ। त्यस्तै नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले सरकारको नीतिका कारण बजारमा ग्यासको हाकार भएको दावी गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाड़ीले ग्यास अभाव नभए पनि वितरण प्रणालीमा देखिएको समस्याका कारण अभाव देखिएको बताउनु भएको छ। आधा सिलिण्डर ग्यास वितरणको क्रममा अधिकांश उपभोक्ताले ग्यास नभरेको उहाँले बताउनुभयो। भोलि ग्यास वितरण गर्न थालेपछि बजारमा 81 सिलिण्डर आउँदा वितरणमा चाप बढ़ेको उहाँको तर्क छ। यसअघि मासिक 46-47 हजार मेट्रिक टनको हारिमा रहेको ग्यासको माग अहिले बढ़ेर झण्डै 60 हजार मेट्रिक टन पुगेको उहाँले बताउनुभयो। उहाँले इण्डियन आयल कर्पोरेशनसँग कम्तीमा 1-1.5 महिनासम्मको लागि अतिरिक्त आपूर्ति उपलब्ध गराउन आग्रह गरेको पनि जानकारी दिनुभएको छ। सचिव दुवाड़ीका अनुसार काठमाडौँ उपत्यका सहित 28 जिल्लामा ग्यासको केही समस्या देखिएको छ। यसैबीच समितिका सभापति रहबर अन्सारीले एलपी ग्यास सिलिण्डरको तत्काल म्यापिङ गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ। समितिको आज बसेको बैठकमा उहाँले एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न देशभर रहेका झण्डै 1,75,00,000 ग्यास सिलिण्डरको म्यापिङ गर्न निर्देशन दिनुभएको हो। सभापति अन्सारीले 17 दिन अघि नै सिलिण्डर म्यापिङ गर्न निर्देशन दिएको भए पनि त्यसको कार्यान्वयन नभएको बताउनुभयो। समितिको गतिसँग तालमेल गर्न नसक्ने हो भने जिम्मेवारीबाट अलग हुन आयल निगमको नेतृत्वलाई उहाँले चेतावनी समेत दिनुभएको छ।
3: लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पनि छलफल भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा अहिले ग्यास अभाव हुनुको कारण विश्लेषण सहित समाधानका लागि सम्बद्ध मन्त्रालय विभाग ग्यास उद्योगी तथा व्यवसायीको भूमिकाबारे समीक्षा गरिएको थियो। आउँदो मुख्य चाड पर्व दशैं तिहारमा हुने उच्च मागलाई ध्यानमा राखेर अबका 3 महिनासम्म हरेक महिना 50,000 मेट्रिक टनभन्दा धेरै आयात गर्ने व्यवस्था मिलाउने निर्णय समेत भएको छ।
2: नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि आज भएको दफावार छलफलमा संचालक समितिको संरचनाको विषयमा सहमति जुटेको छ। विधेयकको दफा 10 मा केन्द्रित रहि भएको छलफलमा राष्ट्र बैंकको संचालक समिति 7 सदस्य रहने गरी सहमति भएको समितिका सचिव लक्ष्मण अर्यालले बताउनुभयो। जस अनुसार बैंकमा 2 जना डेपुटी गवर्नर रहने वर्तमान व्यवस्थालाई यथावत राखिएको छ भने संचालक समितिमा अर्थ सचिवको उपस्थिति रहने प्रावधानमा पनि सहमति जुटेको छ। संचालक समितिमा रहने 3 जना स्वतन्त्र संचालक मध्ये कम्तीमा 1 जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ। आजको बैठकले संचालक समितिको समावेशी र व्यावसायिक स्वरूपलाई सुदृढ़ बनाउने उद्देश्यका साथ सहमति कायम गरेको हो।
3: नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्गमेले सुकुम्बासी र भूमिहीन नागरिकको समस्या समाधानका लागि सरकारसँग सात दिनभित्र एकीकृत कार्ययोजना माग गर्नुभएको छ। आजको प्रतिनिधि सभाको बैठकमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै उहाँले सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले अमानवीय व्यवहार गरेको भन्दै सरकारको आलोचना गर्नुभयो। प्रस्ताव प्रस्तुत गर्ने क्रममा सांसद आङ्गमेले वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको ग्यारेन्टी गर्न माग गर्नुभयो। यस्तै एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले पहिचान भइसकेका 12 लाख भन्दा धेरै भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई तत्काल लाल पूर्जा वितरण गर्न सरकारसँग माग गर्नुभयो। अरियालले सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नु केवल राजनीतिक विषय मात्र नभई सामाजिक न्यायको महत्वपूर्ण मुद्दा पनि भएको बताउनुभयो। सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई एकैसाथ सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै अरियालले बाँकी रहेकाहरूको पहिचानको कामलाई पनि तत्काल अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
2: सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग आज भेट गरी प्रदेशको विकास, सुशासन र समसामयिक राजनैतिक विषयमा छलफल गरेका छन्। आज सिंहदरबारमा भएको सामूहिक भेटवार्तामा सुदूरपश्चिम प्रदेशका विद्यमान समस्या र सरकारका गतिविधिबारे कुराकानी भएको हो। विशेष गरी गेटाको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई यथाशीघ्र संचालनमा ल्याई देशकै शैक्षिक हब बनाउनु पर्नेमा सांसदहरूले जोड़ दिएका छन्। सांसद केपी खनालका अनुसार भेटमा किसानका लागि मलको उपलब्धता, विद्युतीकरण, सड़क दुर्घटना न्यूनीकरण, नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण र हुलाकी सड़क लगायतका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री शाहले सांसदहरूलाई सदनमा संयमित भएर प्रस्तुत हुन र प्रतिपक्षले उठाएका विषयको जिम्मेवारीपूर्वक जवाब दिन पनि आग्रह गर्नुभएको छ। सांसद हरिमोहन भण्डारीले प्रधानमन्त्रीलाई सदनमा नियमित उपस्थित भई सार्वजनिक महत्वका विषयमा सम्बोधन गर्न आग्रह गरिएको जानकारी दिनुभयो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। एन्टी स्नेक भेनमको अभाव र आपूर्ति व्यवस्थापन बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: दायाँ बायाँ नहेरे के सोच्दै हिँडिरहेछौ समीरा, के भयो?
11: ए मिरा पो, त्यस्तो केही होइन।
10: त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहे।
11: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
12: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
10: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 0825 23 032 र मोबाइल नम्बर 9812919918।
13: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz।
14: उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
15: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
16: फोन 0556493333, 493555।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी घटनाको न्यायिक छानबिन गर्न सांसदहरूको माग, अफवाह फैलाउनेलाई कार्यवाही गर्न सरकारको ध्यान आकर्षण, कप्तानगंजमा भएको घटनामा घाइते अर्का एकजनाको पनि ज्यान गयो, अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न नेपाल आयल निगमलाई, ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न आयल निगमलाई सुझाव, सिलिण्डरको तत्काल म्यापिङ गर्न उद्योग समितिका सभापति अन्सारीको निर्देशन, अबको 3 महिना मासिक 50,000 मेट्रिक टन भन्दा धेरै ग्यास आयात गर्ने सरकारको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
3: नेपाल दर्पणमा अब बाँकी प्रसंग। देशभर सर्पदंश उपचारका लागि अति आवश्यक मानिएको एन्टी स्नेक भेनमको अभाव भएको छ। अस्पताल र सर्पदंश केन्द्रमा एन्टी स्नेक भेनम नहुँदा प्रभावित टाढा टाढा धाउनुपर्ने अवस्था सृजना भएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले अहिले 1,269 भाइल सर्पदंश उपचारका लागि प्रयोग हुने एन्टी स्नेक भेनम मौजात रहेको जानकारी दिनुभएको छ। आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले देशभर केन्द्रीय स्टोरमा 138, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रमा 444 र स्वास्थ्य कार्यालयमा 222, सर्पदंश उपचार केन्द्रमा 465 गरी जम्मा 1,269 भाइल सर्पदंश उपचारका लागि प्रयोग हुने एन्टी स्नेक भेनम मौजात रहेको बताउनुभयो। यो उपलब्ध भाइल एन्टी स्नेक भेनमबाट 850 सर्पदंश बिरामीको उपचार गर्न सकिने प्राविधिक अनुमान छ। सर्पदंश अर्थात सर्पले टोकेमा सकेसम्म छिटो उपचारका लागि बिरामीलाई स्वास्थ्य संस्थामा पुर्याउनु पर्ने हुन्छ। यस्तै आजको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा रेबिस संक्रमणको विषयमा पनि सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद लेखचङ थापाले पाँच थर जिल्लाका विभिन्न क्षेत्रमा रेबिस संक्रमण फैलिएको भन्दै रोकथामका लागि सरकारसँग आग्रह गर्नुभयो।
2: मनसून र गर्मीको यो बेला सर्पदंशका घटना बढ़ने गरेका छन्। तर पछिल्लो समय सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने औषधि एन्टी स्नेक भेनमको अभाव छ। औषधि अभावले सर्पदंशका बिरामीको उपचारमा कठिनाई हुने गरेको छ। सर्पदंशका बिरामीलाई चाहिने एन्टी स्नेक भेनम कुकुरको टोकाएपछि लगाउनु पर्ने रेबिज विरूद्धको औषधि लगायतको अभाव देखिएको छ। यसै विषयमा साथी कृष्ण शर्माले पटक पटक अत्यावश्यक औषधिको अभाव हुनुको मुख्य कारण के हो भनेर स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीलाई सोध्नु भएको छ।
4: अहिले हामीसँग सर्पदंशको उपचारको लागि सबै संस्थामा उत्तिकै मात्रामा सर्पदंशको प्रतिविष रहेको अवस्था छैन। तर कुनै ठाउँमा अलिकति बढी भएको, कुनै ठाउँमा कम छ भने त्यो बढी भएको ठाउँबाट त्यसरी व्यवस्थापन गरेका छौँ भने चाँडै नै हामीले खरिद गरेको एएसपीएस आज भने अगस्तको 4 तारिक भयो, 9 तारिकसम्ममा काठमाडौँमा आइपुग्ने भन्ने छ। खरिद भइसकेका छ, सबै कुरा छ। हामीले 10-11 तारिकसम्म सबै संस्थाहरूमा पठाउन सक्छौँ र पर्याप्त हुन्छ। हाम्रा सेन्ट्रल स्टोरहरू पनि पर्याप्त हुन्छ।
16: रेबिस विरूद्धको खोपको अभाव पनि खट्कियो, अहिले एन्टी स्नेकको स्थिति पनि त्यस्तै बन्यो। यसको पछाडिका कारणहरू हामीले पूर्व तयारी नगर्नु नै हो कि खासमा के हो त?
4: होइन, त्यो सबैको आफआफ्नो फरक फरक कारण छ। एउटै कारणले त्यस्तो भएको भन्ने पनि छैन। अर्को चाहिँ अभाव नभइकन पनि अभाव भएको हल्ला खल्ला हुने खालको चाहिँ हामीले देखेका छौँ कति विषय वस्तुहरूमा। जस्तो रेबिजको भ्याक्सिनको सन्दर्भमा, रेबिजको भ्याक्सिन हामीसँग थियो नभएको होइन, तर अभाव भनेर धेरै आयो कुराहरू। पछिल्लो समय हामीले खरिद गरेर ठूलो मात्रामा रेबिजको व्यवस्थापन पनि गरेका छौँ। अहिले त्यसमा समस्या रहेको कुरा भएन। क्यान्सरको विषयको अर्कै विषय भयो, त्यो हाम्रो बसभन्दा बाहिर रहेको विषयवस्तु भयो, खरिद गर्दा पनि नपाउने विषयहरू रह्यो, बजार मूल्य अन्तर्राष्ट्रिय रूपमा परेको प्रभावले परेको विषय भयो भने सर्पदंशको उपचारको हकमा हामीले पटक पटक टेन्डर गर्दाखेरि पनि आवेदन गर्नेहरूको अलिकति ढिलो नआइपुग्ने कारणले गर्दा धेरै पछिको टेन्डर पछि रेबिजको पनि सर्पदंशको पनि अलिकति ढिलो त्यसले गर्दा मात्रै भएको हो। तर अभाव भन्ने कुरा त्यसरी पुरै उपचारै प्रभावित हुने गरी भन्ने कुरा छैन। एउटा क्यान्सरको औषधि अलिकति उपचारमा उपलब्ध हुने कुरा बजारमा उपलब्ध हो, त्यो पनि सरकारले आफैले निशुल्क रूपमा रेबिजको भ्याक्सिन सर्पदंशको औषधि जस्तो उपलब्ध गराउने, निशुल्क उपलब्ध गराउने सूचीमा होइन, क्यान्सरको चाहिँ बजारमा उपलब्ध गराउने हो। हामी सेवा लिनुपर्नेहरूले आफैले खरिद गरेर उपचार गर्ने हो। त्यसमा बजारमा अलिकति समस्या भएको थियो, त्यसलाई पनि सहजीकरण गरेका छौँ। सर्पदंशको उपचारको हकमा अहिले यो हप्तालाई अलिकति चुनौतीपूर्ण हामीलाई छ। हामी सबै कुरा टुङ्गिसकेका छ, यो हप्ताभित्रमा सबै कुरा सहज हुन्छ
16: भनेको एक हप्ता चाहिँ कुर्नै पर्छ।
4: एक हप्ताभित्रमा हामीले अलिकति बढी भएको सर्पदंशको उपचार गर्नुपर्ने औषधि बढी भएको संस्थाबाट कम भएको संस्थामा त्यसरी व्यवस्थापन गरेका छौँ। त्यसरी कुर्न पर्छ भन्दा पनि सबै संस्थामा प्रशस्त मात्रामा नरहेको अवस्था चाहिँ हो, तर उपचारै प्रभावित हुने गरी हामीले व्यवस्थापन गर्न नसकिने गरी चाहिँ भइसकेको हो।
3: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, विराटनगरका व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा खानतासी गरेको विषयमा कोशी प्रदेश प्रहरी कार्यालयले मोरङका प्रहरी प्रमुख र प्रहरी उपरीक्षक एसपी कवित कटवालसँग 24 घण्टे लिखित स्पष्टीकरणमा आएको छ। हिजो विराटनगर महानगरपालिका वडा नम्बर 7 रहेको मुन्दडाको घरमा प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरी खानतलासी गरेको थियो। प्रदेश प्रहरी कार्यालयले प्रहरी परिचालनको वैधता, निर्णय प्रक्रिया र कानूनी प्रक्रिया पुर्याए नपुर्याएको विषयमा गम्भीर प्रश्न उठाउँदै 24 घण्टाभित्र आवश्यक प्रमाण र अभिलेख सहित जवाब पेश गर्न निर्देशन दिएको हो। प्रदेश प्रहरीले अपराध सम्बन्धी प्रमाण नपाइए पनि ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको आवश्यकता र औचित्य के थियो र त्यो घटनाले उद्योगी व्यापारी र सर्वसाधारण परेको प्रभावबारे जिल्ला प्रहरी प्रमुखको धारणा पनि माएको छ। चित्तविरूद्ध स्पष्टीकरण नआए प्रहरी ऐन तथा नियमावली अनुसार विभागीय कार्यवाही अघि बढ़ाउने चेतावनी दिएको छ।
2: महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार गरी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। अस्ति साउन 17 गते संखुवा सभाको खाँदबारी नगरपालिका 1 की 33 वर्षीय पर्वा ढुङ्गानाको नवजात शिशुलाई जन्म दिएपछि अत्याधिक रक्तस्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। डाक्टरको सिफारिशका आधारमा उहाँलाई तत्काल हवाई उद्धार गरी परोपकार स्त्री तथा प्रस्तुति गृह थापाथली काठमाडौँमा ल्याइएको हो। ढुङ्गानाको विशेषज्ञ डाक्टरको निगरानीमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। त्यसै गरी हिजो जुम्लाको चन्दननाथ नगरपालिका निवासी 28 वर्षीय काशीकला धरलाको गर्भमै शिशुको ज्यान गएपछि उहाँको पनि स्वास्थ्य जोखिमपूर्ण बनेको थियो। धरलालाई तत्काल हवाई उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा ल्याई विशेषज्ञ उपचार भइरहेको छ। दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीले समयमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत निशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
18: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
17: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
18: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01 54 54 66, व्हाट्सएप 98 65 44 24 96।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
3: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अंकले ओह्राल लागेको छ। शेयर बजार प्रसूचक निफ्टी आज 21.15 अंकले घटेर 2663.18 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूहको शेयर 1% भन्दा धेरैले ओह्राल लागेको छ। आज 213 कम्पनीको शेयर घटेकामा 59 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर झण्डै 13.5% घटेको छ। समग्रमा बजार ओह्राल लागेको दिन एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.57 अर्ब रूपियाँको कारोबार भएकोमा आज 343 कम्पनीको 1,07,00,000 कित्ता शेयर 4.07 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद इन्दिरा राणा मगरले पाकिस्तानको ब्रोडपिक हिम पहिरोमा परेर ज्यान गुमाएका आरोही निर्मल पूर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले पूर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभएको हो। गएको बिहिबार आरोहणको क्रममा हिम पहिरोमा परेका पूर्जाको शव भेटिएको छ।
5: अहिले बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा अरू प्रदेशका 1-2 ठाउँमा पानी परिरहेको छ। अस्ति र हिजोको भन्दा मनसून केही निष्क्रिय भए पनि आज 1-2 ठाउँमा मध्यम तथा केही ठाउँमा सामान्य पानी परिरहेको हो। बितेको 24 घण्टामा भने मध्य प्रदेश बाहेकका प्रदेशका धेरैसो ठाउँमा ठूलो पानी परेको छ। सबैभन्दा धेरै जाजरकोटमा 138 मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा मध्य र प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
4: न्यूनतम पारिश्रमिकको निर्धारण र श्रम शोषणको अन्त्य लगायत 15 बुधे माग राखेर गएको बिहिबार साउन 14 गतेदेखि आमरण अनशनरत स्टाफ नर्स ज्योति राणा भट्टको समर्थनमा स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले आज काठमाण्डुमा प्रदर्शन गरेका छन्। नर्स राणा भट्टको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन र उहाँका जायज मागहरूको शीघ्र सम्बोधनका लागि दवाब दिने उद्देश्यले काठमाण्ड उपत्यका नर्स तथा स्वास्थ्यकर्मीहरूले वीर अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्। उनीहरूले नर्स बचाऊ, स्वास्थ्य बचाऊ, सम्मानजनक सेवा सुविधाको सुनिश्चितता गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। स्वास्थ्यकर्मीहरूले राणा भट्टको जीवन रक्षाका लागि सरकारलाई तत्काल सार्थक वार्ता र सहमति गर्न आग्रह समेत गरेका छन्।
5: सर्वोच्च अदालतका मिसिलमा क्षति पुगेका कारण लक्ष्य अनुसारको मुद्दा फर्सेट हुन कठिन देखिएको छ। आर्थिक वर्ष 2082-83 अदालतले 27,467 मुद्दा फर्सेट गर्न सकेन। न्यायालयमा गएको भदौ 24 गते भएको आगजनले मिसिलमा क्षति पुग्न गएका कारण दर्ता भएका मध्ये 11,469 मुद्दा मात्र फर्सेट भएका थिए। अदालतले गएको आर्थिक वर्षमा 19,769 मुद्दा फर्सेट गर्ने लक्ष्य राखेको थियो। यो वर्ष अदालतमा सर्वै गरी 38,936 मुद्दा दर्ता भएका थिए। अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले गएको भदौ 24 गते नवयुवा आन्दोलनको क्रममा अदालतमा आगजनी भई क्षति पुग्न गएकाले लामो समयसम्म इजलास बस्न नसकेको र मिसिल पत्ता लगाउन कठिनाई भएकाले मुद्दा फर्सेटमा ढिलाइ भएको जानकारी दिनुभयो।
4: नेपाल प्रहरीले गएको वैशाख 1 गतेदेखि यता असार मसान्तसम्म देशभरबाट हाततियार सम्बन्धी मुद्दामा संलग्न 84 जनालाई पक्राउ गरेको छ। 3 महिनामा काठमाडौँ उपत्यकाबाट 8, कोशी प्रदेशबाट 14, मधेसबाट 11, बागमतीबाट 5, गण्डकीबाट 18, लुम्बिनीबाट 13, कर्णालीबाट 10 र सुदूरपश्चिम प्रदेशबाट 5 जना पक्राउ परेका हुन्। पक्राउ परेकाहरूबाट 67 थान हाततियार बरामद भएको छ। अवैध हाततियार नियन्त्रण तथा कारोबारीलाई निस्तेज गर्न देशभरि नै विशेष अभियान सञ्चालन गरिरहेको नेपाल प्रहरीले जनाएको छ। अवैध हाततियार कतै लुकाइराखेको थाहा भएमा सूचना दिन र अवैध हतियार बुझाउन समेत प्रहरीको अनुरोध छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। बंगलादेशले निर्वाचनमा रहेकी पूर्व प्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीबाट गर्न लागेको भर्चुअल सम्बोधनबारे भारतसँग आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेको छ। साथै बंगलादेशले भएको व्यक्तिलाई राजनीतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी पनि दिएको समाचार संस्था रोइटर्सले जनाएको छ। नयाँ दिल्लीमा फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एशिया एफसीसीए एसएसए ले आयोजना गर्ने अगस्त 5 को कार्यक्रममा हसिनाको प्रस्तावित सहभागिताप्रति बंगलादेशको यो पहिलो आधिकारिक प्रतिक्रिया हो। एफसीसीएसए ले जनाए अनुसार 78 वर्षकी हसिनाले आफ्ना छोरा सजीव वाजेद जोय र अन्य वक्ताहरूसँगै भिडियो लिंक मार्फत नयाँ दिल्लीको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ। 24 अगस्तमा विद्यार्थी

0: शक्ति श्रम प्रयोग गरी उत्पादन गरिएका सामानको आयात रोक्न पर्याप्त कदम चालेका छैनन्। व्हाइट हाउसका प्रवक्ता कुश देसाईले अमेरिकाले आफ्नो अधिकार प्रयोग गर्दै यो कदम चालिरहेको बताउनु भएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। इंग्ल्याण्डका पूर्व कप्तान बेन स्टोक्सले भविष्यमा राष्ट्रिय टोलीको प्रशिक्षक बन्न आफू इच्छुक रहेको बताएका छन्। फर द लभ अफ क्रिकेट पोडकास्टमा बोल्दै 35 वर्षका स्टोक्सले ह्यारी ब्रुक आफ्नो उत्तराधिकारीका रूपमा इंग्ल्याण्डको टेस्ट कप्तान नबनेकोमा आश्चर्य र जो रूटलाई त्यो जिम्मेवारी दिएकोमा चिन्ता व्यक्त पनि गरेका छन्। सन् 2022 इंग्ल्याण्डको टेस्ट टोलीको कप्तान रहेका स्टोक्सले गएको जूनमा न्यूजील्याण्डसँगको श्रृंखलाको तेस्रो तथा अन्तिम टेस्ट चलिरहँदा अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्याशित रूपमा सन्यासको घोषणा गरेका थिए। लण्डनको एक नाइट क्लबमा भएको घटनाका कारण न्यूजील्याण्डसँगको दोस्रो टेस्ट गुमाएको केही हप्तामै उनले सन्यासको घोषणा गरेका थिए। स्टोक्सले सन् 2027 एसिएजका लागि आफ्नो सन्यास उल्टाउन सक्ने सुझावहरूलाई पनि अस्वीकार गरेका छन्। टेस्ट कप्तानका रूपमा रूटको पहिलो कार्यकाल सन् 2017 2022 थियो र उनले इंग्ल्याण्डको नेतृत्व गर्दै 65 खेलमा कृतिमानी 27 जित निकालेका छन्।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सुनसरी घटनाको न्यायिक छानबिन गर्न सांसदहरूको माग, अफवाह फैलाउनेलाई कार्यवाही गर्न सरकारको ध्यान आकर्षण। कप्तानगंजमा भएको घटनामा घाइते भएका अर्का एकजनाको पनि ज्यान गयो।
0: ग्यास अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न निगमलाई सुझाव। सिलिण्डरको तत्काल म्यापिङ गर्न उद्योग समितिका सभापति अन्सारीको निर्देशन। अबको 3 महिना मासिक 50,000 मेट्रिक टन भन्दा धेरै आयात गर्ने सरकारको निर्णय।
1: सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनम अभाव। 1,269 भाइल मात्रै मौजदात, उपचारै प्रभावित हुने अवस्था नभएको सरकारको दावी।
0: हसिनाले नयाँ दिल्लीबाट सम्बोधन गर्न लागेको बारे बंगलादेशले भारतसँग धारणा माग्यो। राजनीतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी।
1: र भविष्यमा इंग्ल्याण्डको प्रशिक्षक बन्न बेन स्टोक्स इच्छुक।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी भोजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौ। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू अब सिनारी हस्पिटल तुलसीपुरमा। मृगौला सम्बन्धी समस्याको लागि मात्र परामर्श लिन अब महिनौ कुर्नु नपर्ने। भारत लगायत नेपालका विभिन्न हस्पिटलमा लामो समयको अनुभव प्राप्त वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू एमबीबीएस एमएस पीजीएमआईआर इण्डिया फेलोसिप युरो अङ्कोलोजी टीएमसी कोलकाता इण्डियाद्वारा चिनारी हस्पिटल प्रहरी तुलसीपुरमा दूरबीन विधिबाट मृगौलाको पत्थरीको अपरेशन, पित्तथैलीको पत्थरीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, पायल, फिस्टुला, शरीरका विभिन्न भागमा भएका गाँठागुठीको अपरेशन सेवा लगायत स्तन तथा मृगौला क्यान्सर सम्बन्धी चेक जाँच उपचार तथा परामर्शको सेवा उपलब्ध छ। वरिष्ठ सर्जन डाक्टर प्रज्ञान फौजू भेट गर्ने समय प्रत्येक दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सिनारी हस्पिटल प्राली तुलसीपुर 5 ग लाइन उपमहानगरपालिका कार्यालय गेटको पश्चिम तर्फ। फोन 082-5206601, मोबाइल 97-04-67-47 र 98-5-78-40-601। स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
2: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
3: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
2: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: बोगडा डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू:
2: दन्त परीक्षण तथा परामर्श सेवा,
1: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
1: दाँत निकाल्ने,
2: दाँत भर्ने,
1: दाँतको जरादेखि उपचार गर्ने,
2: कृत्रिम दाँत लगाउने,
1: बच्चाहरूको दाँतको विशेष उपचार,
2: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
1: दाँतको कस्मेटिक उपचार,
2: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार। सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9558825188 र 9848840188।
3: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं।
4: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान: विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9088864071।
5: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
6: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
7: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
6: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड, तुलसीपुर 5 ग लाइन, रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्व तर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू: फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
6: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9848733923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
8: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
6: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
0: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, गोराई रोड, हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
9: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
10: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
11: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
10: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
10: 10 बेड आईसीयू सेवा,
11: 10 बेड एनआईसीयू सेवा,
10: 10 बेड एसडीयू सेवा,
11: नर्मल डेलिभरी तथा सीएस सेवा,
10: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
11: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
10: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: खुशीको खबर,
4: तपाईँ हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू, आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक, आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 98680719194 र 98228656।
3: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके त कहीँ गए सन्च हुन्न भने
5: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
7: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाले, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू,
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
7: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578335952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा,
11: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
12: तपाई सँगसँगै

0: ഇന്ത്യ ഇന്ത്യ ചെറിയ പൊർക്കത്തെ ഏറ്റവും തിന്നുന്നു ജാതികൾ.
1: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना.
2: डाक्टर द्वारा उपचार हुने रोगहरू
1: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
2: लोक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला.
3: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म.
4: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ. सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि.
5: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
6: सृजना नर्सरी एन्ड एग्रो फार्म.
5: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
6: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्.
5: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ.
6: आज सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ.
5: संचालक सेवकराम भण्डारी. मोबाइल नम्बर 9558720178 र 9114411448.
7: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरूआत.
6: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ. हाम्रा सेवाहरू:
5: बाथ तथा नशा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ.
6: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म. थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 लाइन बीपी चोक दाङ, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 9857-80-103.
5: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो.
8: सब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट. Violet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट. आजै जोड्नुहोस् Violet. अब सबै कनेक्टेड.
9: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Violet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ.
10: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटु रोग विशेषज्ञ सेवा. अब मुटुको चेक जाँच, उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य सहर भइरहनु पर्दैन. काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच, उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाले ढुक्क हुनुहोस्. वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिडियो एक्सरे, एको, ईसीजी एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण, ईसीजी एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच, उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ. विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म चिनारी हस्पिटल प्राली तुलसीपुर 5 ग लाइन तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ डा फोन 082-520-601 मोबाइल 97054-66-478 र 98578-40-601
11: दाया बाया नहेरे के सोच्दै हिँडिरहेछौ समीरा के भयो
12: ए मीरा पो त्यस्तो केही होइन त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला रुपैयाँतिर जाम भने भन्सार कडा छ जान सकिँदैन अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन के गर्ने होला भनेर सोच्दै हिँडिरहेथे
11: अरे त्यत्रो सोच्नै पर्दैन नि न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता न त रुपैया गएर पैसा र समय खर्च हुने झन्झट हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि सबै समस्याको समाधान एकै ठाउँमा
13: हजुर हामी कहाँ विभिन्न डिजाइन का साड़ी धोती ब्लाउज कुर्ता सुरुवाल स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपत मूल्य में बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झोल पनि उपलब्ध छ प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चौक दान गणेश डेरी को छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 082-520-947 सेवा गर्ने मौका दिनुहोला
14: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो तनले झिप्ती दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
15: हर घरमा हिन्दी
16: ओहो ल पढ्नुस् त यो खबर आज पनि रुख काटेछ हैन यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएलार खै
17: वन मात्र होइन हामी वरपरको वातावरण पनि जोगिएन रुख नभएपछि
16: त्यही त खै यिनलाई चेत किन नआउला
17: जताभावी रुख नकाटौं वातावरणलाई स्वच्छ राखौं
18: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैंचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
3: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
4: हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्पबुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
3: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एकपटक सेवा गर्ने मौका दिनुहोस् खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
5: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
6: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
5: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
6: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
5: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
6: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847446683 र 9847464770 सेवा गर्ने मौका दिनुहोस्
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
3: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली ग लाइन तुलसीपुर दाङ फोन नम्बर 0825206001 मोबाइल 9784807011 र 9810881380
10: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
11: साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
12: किन तिर गरेकी नानी जाउँ मसँग सुगत मूल्यमा गुणस्तरी गहना पाइने पसल ज्योति गहना पसल
13: हजुर हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
14: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
13: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9578720300
14: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
15: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
16: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
15: हामी कहाँ उपलब्ध सेवाहरू:
17: दाँत निकाल्ने,
15: नयाँ दाँत राख्ने,
17: झिक्न नपर्ने गरी दाँत राख्ने,
15: दाँत भर्ने, दाँत सफा गर्ने,
17: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
15: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
2: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98105-97-72।
18: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
19: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
20: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
21: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
20: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
20: 10 बेड आईसीयू सेवा,
21: 10 बेड एनआईसीयू सेवा,
20: 10 बेड एसडीयू सेवा,
21: नर्मल डेलिभरी तथा सीएस सेवा,
20: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
21: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
20: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान। फोन 082-522-686 र 590-475।
22: मेरी आमोइनी घट बोलाएछ मागे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
23: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
22: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
24: हामी कहाँ साल, सिसौ, असना, सालको चौक, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
25: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरा चोक दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578-23894, 98478-14894।
26: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
0: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छौ समीरा, के भयो?
1: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
0: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुल्सीपुरमा प्रसुन ट्रेडर्स कतै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
4: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपत मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
5: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटु रोग विशेषज्ञ सेवा। अब मुटुको चेक जाँच, उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य सहर भइरहनु पर्दैन। काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच, उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाले ढुक्क हुनुहोस्। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिडियो एक्सरे, एको, ईसीजी एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण, ईसीजी एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच, उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ। विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म। चिनारी हस्पिटल प्राली, तुलसीपुर 5 ग लाइन, तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ दाङ। फोन 082-520-601, मोबाइल 97054-66478 र 98578-40601।
6: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
4: सृजना नर्सरी एन्ड एग्रोफार्म।
6: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
4: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
6: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
4: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
6: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578-20178 र 98134-11448।
4: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
8: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
9: डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, टर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
3: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
7: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
10: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
11: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
12: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
11: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश। सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
12: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाकान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
11: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-577-80-103।
12: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
13: नजिक, सबै भन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
14: तपाई सँगसँगै

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। हवाई इन्धन महँगीसँगै आन्तरिक हवाई भाड़ा वृद्धि, बजारमा ग्यासको हाहाकार, ग्यास वितरण तत्काल सहज बनाउन सांसदहरूको माग, सिंहदरबारमा समस्या समाधानको प्रयास।
1: इम्पोर्टमा समस्या होइन, हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चाहिँ अलिकति समस्या हो कि जस्तो चाहिँ हामीलाई फिल भएको छ। किन भन्दाखेरि इम्पोर्टको डाटा हामीले भन्सारबाट पनि लिएर हेर्ने, इन्डियन ओइललाई हामीले पठाएको डाटाहरू पनि हेर्ने भने इम्पोर्टमा समस्या छैन।
0: पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा रिहा गर्न आदेश। संगीत रोयल्टी विवादमा सर्वोच्चद्वारा एफएम रेडियोमाथि कार्यवाही रोक्न आदेश। सुनसरी लगायत मधेसका विभिन्न जिल्लामा भएका घटनापछिको सरकारी सहमति कार्यान्वयनको माग।
2: तर भित्र भित्रै पोलेका घाउहरू, लागेका चोटहरू, ती घायलहरू र अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन्। सभा महोदय,
0: लुम्बिनी सरकार विस्तारमा ढिलाइ, विश्वासको मतपछि मात्रै मन्त्री परिषद पूर्ण हुने। जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापनामा ढिलाइ, थप जनशक्ति पठाउन सांसदको माग।
3: जाजरकोटका भूकम्प पीड़ित कहिलेसम्म त्यो टौराभित्र बसिराख्ने हुन्? म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, पठाइएको जनशक्ति पनि पर्याप्त मात्रामा छैन, थप जनशक्ति पठाइयोस्।
0: र काठमाडौँको बबरमहलमा ऐतिहासिक खेलकुद प्रदर्शनी शुरू, नेपाली खेल क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने मन्त्री पोखरेलको प्रतिबद्धता।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संचार माध्यमको स्वतन्त्रता र सर्जकको अधिकार दुवै लोकतान्त्रिक समाजका महत्वपूर्ण आधार हुन्। संगीत रोयल्टी विवादमा सर्वोच्चको अन्तरिम आदेशले तत्कालको तनाव कम गर्ने काम गरेको छ। अब रोयल्टी संकलन र वितरण प्रणालीलाई स्पष्ट मापदण्ड सहित व्यवस्थित बनाउन सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ। कानूनी टकराव भन्दा सहमति र सहकार्यबाट समाधान खोज्नु नै दीर्घकालीन हितमा हुनेछ।
5: देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदा उपभोक्ताले खाली सिलिण्डर बुझाए र पनि सातदेखि दस दिनसम्म पालो कुर्नु परेको छ। ग्यास अभावका कारण घर परिवार, होटेल व्यवसाय तथा डेरामा बस्नेहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन्। कतिपय उपभोक्ता दाउरा प्रयोग गरेर खाना पकाउन बाध्य भएका छन्। सल्यान, लमजुङ, मनाङ, गोर्खा लगायत जिल्लामा माग अनुसार ग्यास आपूर्ति हुन नसकेको व्यवसायीहरूले बताएका छन्। डिलरमा ग्यास आउने बित्तिकै सकिने भएकाले नाम दर्ता गरी र वितरण गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ। बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको आपूर्ति समस्याबारे आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल समेत भएको छ। छलफलमा नेपाल आयल निगम, सम्बन्धित मन्त्रालयका सचिव र ग्यास उद्योगी व्यवसायी थिए। नेपाल आयल निगमले बजारमा ग्यासको वास्तविक अभाव नभएको, उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर भण्डारण गर्दा माग बढ़ेको दावी गरेको छ। बैठकमा उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्कीले आग्रह गर्नुभयो।
1: यो ग्यासको चाहिँ बजारमा चाहिँ के देखियो भन्दाखेरि अलिकति इम्पोर्टमा समस्या होइन, हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चाहिँ अलिकति समस्या हो कि जस्तो चाहिँ हामीलाई फिल भएको छ। किन भन्दाखेरि इम्पोर्टको डाटा हामीले भन्सारबाट पनि लिएर हेर्ने, इन्डियन ओइललाई हामीले पठाएको डाटाहरू पनि हेर्ने भने इम्पोर्टमा समस्या छैन र नर्मल कन्ज्युम्सन जो हो त्योभन्दा हल्का

0: त्यही नै 5% बरू बढि नै आएको छ. तर इन्टरनल डिस्ट्रिब्युसन म्यानेजमेन्ट यो 7.1 अलिकति जाँदाखेरि 7.1 मान्छेहरूले के हो भन्दाखेरि डेली युजको लागि पनि त्यति रुचि नदेखाएर खाली सिलिन्डर पनि अलिकति होल्ड भइराखेको अवस्था र ती अब 14.2 आइराखेर सधैँ पाइन्छ भने घरमा खाली छन् भने ती पनि भर दिउन भन्ने टेन्डेन्सी पनि भयो कि जस्तो कता कता हामीलाई लाग्छ त्यो बजार अनुगमनमा जाने किसिमको कुराहरूले.
1: त्यसैकै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले देशभर देखिएको एलपी ग्यास अभाव तत्काल समाधान गर्न सरकारसँग माग गरेका थिए. समिति सभापति रहबर अन्सारीले घरयासी र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यास छुट्टा छुट्टै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो. मन्त्री गौरी कुमारीले ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो. मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले भारतबाट मासिक 50,000 मेट्रिक टन भन्दा बढ़ी ग्यास आयात भइरहेको भन्दै वितरण प्रणालीमा देखिएको समस्या केही दिनभित्र समाधान हुने दावी गर्नुभयो. नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 20 रूपियाँले बढ़ाएपछि आन्तरिक हवाई टिकटको भाड़ा पनि बढ़ेको छ. निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 290 रूपियाँ कायम गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन शुल्क समायोजन गर्दै नयाँ भाड़ा दर लागू गरेको हो. नयाँ व्यवस्था अनुसार काठमाण्डौ धनगढ़ी रूटमा टिकट मूल्य 880 रूपियाँ बढ़ेर 11,000 रूपियाँ पुगेको छ. विराटनगर धनगढ़ी रूटमा सबैभन्दा बढ़ी 1,290 रूपियाँ, नेपालगंज भद्रपुरमा 1,170 रूपियाँ र जनकपुर धनगढ़ीमा 1,100 रूपियाँले भाड़ा वृद्धि भएको छ. त्यस्तै काठमाण्डौ पोखरा 315 रूपियाँ, काठमाण्डौ भैरहवा 410 रूपियाँ, काठमाण्डौ नेपालगंज 655 रूपियाँ, काठमाण्डौ विराटनगर 480 रूपियाँ तथा काठमाण्डौ जनकपुर 260 रूपियाँले हवाई भाड़ा बढ़ेको प्राधिकरणले जनाएको छ. विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छूट दिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई 3,00,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको छ. विशेष अदालतका अध्यक्ष आज उक्त आदेश दिएको हो. अदालतले प्रारम्भिक सुनवाईपछि अधिकारीलाई 3,00,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको भए पनि अधिकारी अन्य भ्रष्टाचार मुद्दामा प्रवक्षका लागि थुनामा रहेकाले तत्काल रिहा हुने सम्भावना भने कम छ. विशेष अदालतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित अन्य प्रतिवादीहरूको मुद्दाको सुनवाई भने जारी रहेको छ. सर्वोच्च अदालतले संगीत रोयल्टीका नाममा सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका सदस्य एफएम रेडियोका संचालक व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरूद्ध मुद्दा नचलाउन धरपटक नगर्न थुनामा नराख्न तथा यस सम्बन्धी कुनै कानूनी जटिलता सिर्जना नगर्न आपतकालीन अन्तरिम आदेश जारी गरेको छ. आज सर्वोच्च अदालतका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै उक्त आपतकालीन अन्तरिम आदेश जारी गरेको हो. संगीत रोयल्टी संकलनका नाममा एफएम रेडियोहरूमाथि धरपटक गर्ने, रेडियो कर्मी विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए. यस आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तीनका संचालक व्यवस्थापक तथा रेडियो कर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपटक गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सिर्जना गर्ने कार्यमा रोक लागेको छ. सुनसरी घटनामा घाइते भई उपचार रविन्द्र मेहताको आज त्रिवी शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको छ. यो सँगै सुनसरी घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ. मेहताको मृत्यु पछि अस्पतालले शव बुझ्न आग्रह गरे पनि आफन्तले गृहमन्त्री सुधन गुरूङ अस्पताल नआएसम्म शव नबुझ्ने अडान लिएका छन्। हाल मेहताका परिवार र गृहमन्त्री सुधन गुरूङ बीच महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वार्ता भइरहेको छ. वार्ताको निष्कर्ष भने आउन बाँकी रहेको छ. यसअघि गृहमन्त्री सुदन गुरूङले सुनसरी घटनाका विषयमा हिन्दू र मुस्लिम समुदायका नेताहरूसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए. यसैबीच प्रतिनिधि सभाका विपक्षी दलहरूले सुनसरी लगायतका जिल्लामा भएको सामाजिक सद्भाव विरूद्धको घटनाको सहमति कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। तीनजनाको मृत्यु हुने गरी भइएको दुई समुदायको झडपबीच सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरूङ गरेको 13 बुधे सहमति अक्षरांश कार्यान्वयनको माग गरेका हुन्। नेकपा एमएलए सांसद गुरू प्रसाद बरालले कागजको सहमतिले मात्रै त्यहाँ शान्त पार्न नसक्ने भन्दै सरकारले पीड़ितका पक्षमा निर्णय गर्नुपर्ने माग गर्नुभयो।
2: तर भित्रभित्रै पोलेका घाउहरू, लागेका चोटहरू, ती घायलहरू र अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन्। सभा महोदय, त्यति मात्रै होइन, गृहमन्त्रीज्यूले गएर मृतकहरूका परिवारलाई भेटेर जे प्रयास गर्नुभयो यसले उनीहरूको मनलाई जित्न सकेको छैन। कानून रूपमा एउटा कागज खडा गर्नुभएको छ, तर विडम्बना, यो कागज खडा गर्दा पनि संवैधानिक प्रक्रिया, कानूनी प्रक्रिया, विगतका चलन र अभ्यासहरू भन्दा माथि उठेर उहाँले जे काम गर्नुभएको छ यो काम चलन त्यसै चल्दै नचलाएपछि चल्छ कसरी यसलाई संस्थागत रूपबाट दिगो गर्न सकिन्छ यो गम्भीर प्रश्न छ।
1: नेपाली कांग्रेसका सांसद निष्कल राईले घटनाको निष्पक्ष छानबिन सरकारले संयन्त्र गर्न नसक्ने भन्दै संसदीय समितिको माग गर्नुभएको छ। उहाँले सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही र पीड़ितलाई न्याय दिन सरकारले गम्भीरता देखाउनु पर्ने बताउनुभयो।
3: आन्दोलनरत पक्ष बीच भएको 13 बुधे सहमतिले केही गम्भीर प्रश्न उठाएको छ। म कुनै पक्षको मागलाई पूर्वाग्रहपूर्वक अविष्कार गर्न चाहन्न, तर धर्म, राज्यको संवैधानिक चरित्र, नागरिकता, धार्मिक संस्था र आयोगहरूसँग सम्बन्धित विषयहरू कुनै एउटा पक्षसँग गरेको सहमतिबाट मात्र निष्कर्षमा पुग्न सक्ने सामान्य विषय होइनन्। यस्ता प्रश्नमा सरकार सम्पूर्ण नागरिकको साझा अभिभावकको रूपमा देखिनुपर्छ। एउटा पक्षसँग वार्ता गर्दा अर्को पक्षले आफूलाई उपेक्षित, असुरक्षित वा शंकाको दृष्टिले हेरेको अनुभव गर्नुहुँदैन। शान्ति कायम गर्ने नाममा गरिएको सहमतिले अर्को असन्तोषको आधार तयार गर्नुहुँदैन।
1: साझा खबरमा अब खेल खबर। नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा पहिलो पटक ऐतिहासिक खेलकुद प्रदर्शनी आजबाट बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको छ। स्वर्गीय क्षितिज अरूण श्रेष्ठले सन् 1994 नेपाल र दक्षिण एसियाकै पहिलो खेलकुद संग्रहालय स्थापना गर्नुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले नेपाली खेलकुदको इतिहास बोकेको संग्रहालयलाई अझ व्यवस्थित गर्ने र यसका लागि सरकारले पनि सक्दो सहयोग गर्ने बताउनुभयो। 3 दिनसम्म चल्ने प्रदर्शनीमा नेपाली खेलकुदको इतिहास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको सहभागिता र जितेको मेडलहरूदेखि ऐतिहासिक क्षणहरू समावेश सामग्रीहरू राखिएको छ।
4: शिशुका लागि आमाको दूध अमृत समान, तर कामकाजी महिलालाई स्तनपान गराउन समस्या।
5: एकदमै गाह्रो हुन्छ। अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै, बच्चालाई चाहिँ दुधको लागि एकदमै उनीहरू बच्चाहरू चाहिँ तडपिने, अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
4: बढ्दो रोजगारी तर घट्दो स्तनपान किन? रिपोर्ट सँगै घरलाई पहिरोबाट जोगाउन गर्नै पर्ने काम, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
7: किसानहरूका लागि खुशीको खबर,
6: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिक्राले तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
8: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
9: विश्वास आवश्यक छ,
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ। बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। प्रतिनिधि सभाको बैठकमा आज जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापना र पुननिर्माणका काममा ढिलाइ भएको विषय समेत सांसदले उठाएका छन्। सांसद पार्वती विकले जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापना र पुननिर्माण कार्य तीव्र बनाउन सरकारसँग माग गर्नुभएको छ। उहाँले पुननिर्माणका लागि परिचालन गरिएको जनशक्ति पर्याप्त नभएको भन्दै थप जनशक्ति खटाउन आग्रह गर्दै भूकम्प पीड़ित अझै कति समय टहरामै बस्नुपर्ने हो भन्ने प्रश्न उठाउनुभयो। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद विस्तार करिब एक सातापछि हुने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ। सरकारले विश्वासको मतका लागि आगामी सोमबार वा मंगलबार प्रदेशसभा बैठक बोलाउने तयारी गरेको छ। कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सत्ता साझेदार दलका केही प्रदेशसभा सदस्य विदेशमा रहेकाले विश्वासको मत लिने प्रक्रिया केही दिन पछाडि सरेको हो। सरकारका प्रवक्ता रामजी घिमिरेका अनुसार विश्वासको मतपछि मन्त्रालय बाँडफाँड टुंग्याएर नेकपा र जसपा नेपाललाई समेत समेट्दै मन्त्री परिषद विस्तारको तयारी गरिएको छ। शिशुका लागि आमाको दूध अमृत सरह मानिन्छ। जन्मेको पहिलो घण्टाभित्र स्तनपान शुरू गर्नु र 6 महिनासम्म आमाको दूध मात्रै खुवाउनु शिशुको स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। तर पछिल्लो समय विशेष गरी कामकाजी महिलाको संख्या बढ़दै जाँदा चाहेर पनि नियमित स्तनपान गराउन नसक्ने अवस्था बढ़िरहेको छ। कतिपय आमाले दूध नआएको वा कामको चापका कारण बोतलको दूधमा भर पर्न थालेका छन्। आखिर कामकाजी महिलाले स्तनपान गराउन किन कठिनाई भोगिरहेका छन्?
11: बर्दिया बाँसगढीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुत्केरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि केही समय दूध नआएकाले बाध्य भएर बोतलको दूध खुवाउनु परेको उहाँ बताउनुहुन्छ।
12: सुरुम सुरुम त म दुधे नि आवाए अनि बोतलके दूध खुवाऊ अनि एक हप्ता पछि मने धीरे धीरे आए लागल तो मने बिना बोतल के दूध मने मोर दूध फिर नहीं पकड़त तो एक मारे अपन छाई के कहते तो बोतल के दूध फिर खवाई थो अपन फिर खवाई थो।
11: बास्करी का सिर्जना रसायली निजामती कर्मचारी हुनुहुन्छ। कार्यालय जानु पर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।
5: हामी चाहिँ अब अफिसमा काम गर्ने भएको कारणले गर्दाखेरि बच्चालाई यहीँ ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपल्ट हुँदैन अनि एकदमै अब कुनामा अब हावा नलाग्ने ठाउँमा अलिकति त्यस्तै ठाउँमा गएर खुवाउनु पर्ने अवस्था पनि छ। अब बच्चालाई घरमै छोडेर आउँदाखेरि उनीहरूलाई बोतलको दुधहरू बाहिरको दुधहरू खुवाउनु पर्ने अवस्था हुन्छ अनि त्यसपछि अब घर पुग्दासम्म आफ्नो दुधहरू चाहिँ एकदमै गानिएर एकदमै साह्रो भएर थुनेलो समेत हुने भएको छ। एकदमै गाह्रो हुन्छ अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै बच्चालाई चाहिँ दुधको लागि एकदमै उनीहरू बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
11: यस्तै अनुभव अर्की कामकाजी आमा यशोदा थापाको पनि छ। सरकारले सुत्केरी विदा दिए पनि 6 महिनासम्म पुनः स्तनपान गराउन पर्याप्त समय नपुगेको उहाँको भनाइ छ। कार्यालयमा स्तनपान कक्ष, शिशु स्याहार कक्ष तथा स्तनपान मैत्री कार्यस्थलको अभावले आमा र शिशु दुवैले समस्या भोगिरहेको उहाँको गुनासो छ।
13: अब सबै अफिसहरूमा चाहिँ बच्चालाई के अरे स्तनपान कक्षहरू शिशु सेयर कक्षहरू हुँदैन। अब कामकाजी महिलाहरूलाई चाहिँ स्तनपान गराउँदाखेरि यो छ महिनासम्म चाहिँ गाह्रो नै हुने। सरकारले चाहिँ अब 98 दिन सुत्केरी विदा त दिएको छ तर यो चाहिँ पर्याप्त होइन। अब हामीले चाहिँ के अरे मातृ शिशु तथा बाल्यकालीन पोषण सम्बन्धी हामीले छ महिनासम्म स्तनपान मात्र गराउने भन्ने छ तर हामी चाहिँ कामकाजी महिलाहरूले चाहिँ छ महिनासम्म पूर्ण रूपमा स्तनपान गराउन सकिरहेका हुँदैनौ। किनभने चाहिँ अब हामीले त काम गर्नुपर्ने हुन्छ, समय समयमा बच्चाहरूलाई हामीले त्यो दिनको लागि फुर्सद पनि हुँदैन। उसँग खेल्न पर्ने, उसँग हँसाउनु पर्ने अथवा उसँगै समय बिताउनु पर्ने हुन्छ। त्यो इच्छा हुँदा हुँदै पनि त्यो इच्छालाई चाहिँ मारेर चाहिँ हामीले अब आफ्नो कामलाई पनि समय दिएको हुन्छौँ होइन। त्यही भएर चाहिँ पूर्ण रूपमा उसलाई हामीले समय दिन सकेनौं कि जस्तो लाग्छ कतिखेर।
11: आमाको दूध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो। बच्चा दुई वर्षको हुँदा 80% दिमागको विकास हुने भएका कारण आमाको दूध जति खुवाउन सक्यो त्यति नै मानसिक विकास हुने बताउनुहुन्छ बाँसकडी नगर अस्पतालकी सिनियर रणमी अस्मिता पौडेल।
14: आमाको दूधलाई अमृत समान नै मानिन्छ होइन। बच्चा रहेदेखि दुई वर्षसम्म 80% दिमाग बन्ने हो होइन। त्यो मध्येमा छ महिना जन्मेदेखिबाट 6 महिनासम्म पनि त त्यसले केही प्रतिशत ओगटेको हुन्छ नि त। अब सबै सम्पूर्ण पौष्टिक तत्व चाहिँ दुधमा पाइन्छ, हामीले अरू केही खुवाउनै पर्दैन। बच्चाले 6 महिनासम्म आमाबाटै लिएर आएको हुन्छ, 6 महिनासम्म बाहिरी कुराबाट उसलाई परिपूर्ति गर्नुपर्ने आवश्यकै हुँदैन। त्यही भएर चाहिँ यो एकदम आवश्यक पक्को हो।
11: नेपालले सन् 2030 6 महिनासम्म पुनः स्तनपान गराउने आमाको संख्या 90% पुर्याउने लक्ष्य राखेको छ। तर कामकाजी महिलाका लागि स्तनपान मैत्री कार्यस्थल पर्याप्त सुत्केरी विदा र परिवार तथा कार्यालयको सहयोग सुनिश्चित गर्न नसके त्यो लक्ष्य हासिल गर्न चुनौती देखिएको छ। शिशुको स्वस्थ भविष्यका लागि स्तनपानलाई प्राथमिकता दिनु आजको आवश्यकता बनेको छ। बिन्दु चौधरी, सीआईएन रेडियो गुरुबाबा, बर्दिया।
15: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। घर बनाउने जग्गा र जग बलियो भए पहिरोको जोखिम कम हुने।
16: जग खार्नी भन्छ क्या हाम्रो पहाड़तिर, जग खार्नी ठाउँमा चाहिँ कस्तो छ भनेर आफूले पत्लाउनु पर्यो। अदरवाइज तपाईँले चाहिँ तलबाट आएको जमिन कस्तो छ भने थाहा छैन भने त घर त बनाउनुहुन्छ तर पछि चाहिँ फेरि भत्किन्छ।
15: घर बनाउने सही स्थान पत्ता लगाउने सजिलो उपाय के होला? मौसम र मौसमी विपद बारेको सही जानकारी सहितको विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: दायाँ बायाँ नहेरे के सोच्दै हिँडिरहेको छौ समीरा? के भयो?
18: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
17: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
19: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
20: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz।
21: पहिरोको जोखिमबाट बचाउन कस्तो स्थानमा घर बनाउने? पहिरोको जोखिम नहुने घरको जग कस्तो होला? नमस्कार, म सन्तोष गन्धर्व। घर बलियो बनाउनलाई पहिला जग बलियो हुनुपर्छ भन्ने झैं घर निर्माण गर्दा स्थान कस्तो हुन्छ भन्ने विषय पनि महत्वपूर्ण हुने विज्ञहरूको भनाइ छ। मुख्य गरी बर्खामा सामान्य भिरालो जमीनमा पनि पहिरोको जोखिम हुने भएकाले घर निर्माण गर्दा त्यस्तो स्थानको पहिचान गरी विज्ञको सल्लाह अनुसार घर निर्माण गर्नुपर्ने हुन्छ। घर निर्माण गर्दा जगको अवस्था कस्तो बनाउने, स्थानको छनौट र माटो कस्तो हुनुपर्छ, हामीले पहिरो विज्ञ डाक्टर बसन्त राज अधिकारीसँग कुराकानी गरेका छौं।
16: अब के भने म अघि नै निवेदन गरेँ, म गाउँमा जन्मेको मान्छे, हाम्रोमा चाहिँ के हुन्थ्यो भने यो असार आउनुभन्दा अगाडि चाहिँ त्यो कुलोहरू चाहिँ सफा गर्न जाने भन्ने हुन्थ्यो होइन, अनि त्यो चाहिँ गछ के हुन्छ भने पानी जुन बगेर चाहिँ प्राकृतिक रूपमा जता जाने हो त्यो खोल्सीबाट बगाइराखेको हुन्थ्यो नि त, खेतमा चाहिँ नि पानी लाइयो त्यसपछि भलको रूपमा तल जान्थ्यो। अब त्यो गर्दाखेरि चाहिँ पानी प्राकृतिक रूपमा गयो, अब त्यो गरिएन भने के हुन्छ त भन्दाखेरि पानी त जथाभावी बग्ने भयो नि त, जता पनि बग्ने भयो, अथवा चाहिँ हिजो भलबाट बग्नु पर्ने पानी सोरिएर आयो भने एकै ठाउँमा पानी परेपछि चाहिँ त्यहाँबाट चाहिँ पहिरो जान सुरु भएको छ। नेपालमा धेरै रोडहरू, अघि नै मैले हजुरलाई सुरुमा निवेदन गरेँ, धेरै रोडहरू जहाँबाट पानी बग्नु पर्ने हो त्यहाँबाट पानी नफालेर अर्को ठाउँबाट पानी फाल्न खोज्दाखेरि चाहिँ धेरै ठाउँमा पहिरो गएका छन्। त्यस अझै पनि फेरि जोडेर म के भन्छु त पानी तर्काउने चाहिँ पहिरोको सबभन्दा मूल मन्त्र हो भन्ने चाहिँ हामीले बुझ्नुपर्छ।
0: त्यसको लागि चाहिँ के उपाय छन् त पानी तर्काउने? एउटा त भलकुलोको कुरा भयो गर्यो होइन, अरू के?
16: अर्को कुरा चाहिँ तपाईँकोमा चिरा परेछ, जस्तै चिरा परेको जस्तो जमिन देखिन्छ भने त्यहाँ चाहिँ प्लास्टिक बिछाएर त्यहाँबाट पानी भित्र छिर्न नदिने। अर्को कुरा चाहिँ हामीले यो घाँस जुन घाँसहरू त्यस्तो रोप्ने, त्यसले गर्दा चाहिँ त्यसले पनि क्षयीकरणबाट रोक्छ। अनि अर्को कुरा चाहिँ हामीले भिरालो जमिन छ भने अहिले हजुरले भने जस्तो टेरास हामी टार भन्छौँ खेतहरू बनाउने, त्यसले गर्दा चाहिँ के हुन्छ भने पानीले खोल्दै जाने क्रम चाहिँ कम हुन्छ, किनभने पानी जम्मा हुने भयो नि त, अनि त्यो पछि बिस्तारै पानी तल झर्दै झर्दै झर्दै झर्दै जाने भयो होइन। अनि अर्को कुरा चाहिँ जहाँबाट पानीले खोल्ने सुरु गरेछ नि त्यहीँ नै रोकिहाल्नुपर्छ क्या, नत्र
0: चाहिँ
16: त्यसले रोकिहाल्नु पर्यो, नत्र चाहिँ त्यसले ठुलो बनाइदिन्छ होइन। त्यसले गर्दा चाहिँ माथिबाट माथिल्लो भेगबाट आउने पानीलाई आफ्ना परम्परागत ज्ञान र आफ्नो भूगोल अनुसार जहाँ जस्तो प्रविधिले गर्न सकिन्छ त्यही अनुसारले पानी तर्काउने।
0: मैले अर्को पनि देखेको थिएँ यहाँलाई मैले कुरा सेयर गरिहालेँ, जस्तो अलि भिरालो छ माटो बगिरहेछ भने त्यहाँनिर टिन हुन्छ नि, अहिले त सजिलोसँग पाउने सस्तो पनि पर्छ भनेर पनि होला सायद होइन, टिन ठाडो बनाएर राख्ने र त्यहाँ माटोले पुर्दिने पनि गर्नुभएको देखाएको थियो कि, त्यो चाहिँ कतिको वैज्ञानिक हुन्छ?
16: अब त्यो चाहिँ मैले यसै भन्न सक्दिनँ हेर्नुहोस् होइन, किनभने त्यो मैले अघि नै भने नि पहिरोका विभिन्न प्रकारहरू र ठाउँ अनुसार फरक हुने भएको हुनाले, अब सामान्यतया पहिरो गएको ठाउँमा हामीले चाहिँ त्यो टिरपाल राखेर चाहिँ पानीभित्र नछिर्ने गरेर चाहिँ टालेर राखेको धेरै ठाउँमा देखिएको पनि छ।
0: जस्तो तिरपालको कुरा गर्दाखेरि त्यो पहाड जस्तो अलिक भिरालो ठाउँमा चाहिँ ठुलै तिरपाल वारिपारी टाँगेर अनि त्यो उ गरिदिनु भएको पनि देखाएको
16: थियो। त्यो चाहिँ अल्पकालीन हो, त्यो अल्पकालीन किन भनेको अघि नै मैले भने नि त्यहाँ पानी छिरिसकेपछि त त्यसको त वेट बढ्छ भनेर मैले भनिरहेको छु नि त, त्यो कमजोर कम गर्नको लागि माथिबाट परेको पानीलाई त्यो जुन भत्केको जमिन छ त्योभन्दा तल फालिदियो भने त त्यहाँ हुन जम्मा हुन पाएन नि त, त्यसको लागि हो। तर त्यो अल्पकालीन हो, दीर्घकालीनको रूपमा त तपाईँले पानीको व्यवस्थापन र जमिनको व्यवस्थापन गर्नुपर्छ।
0: त्यो त धेरै ठाउँमा गरिरहेको देखिरहेको हुन्छ कि तिरपालले टाँगेर भनेपछि त त्यस्तो बेलामा ल पानीभित्र छिरेन भने पनि पहिरो जाने जोखिम चाहिँ हुन्छ कि हुँदैन? त्यतै
16: पहिरो जाने जोखिम हुन सक्छ, तर त्यसले पानीबाट हुने जुन जोखिम बढाउनु त्यो चाहिँ कम हुन्छ। त्यस कारण त्यो किन गरिरहेछौँ भन्ने कुरो बुझ्नु पर्यो अलिकति। एउटा कुरा चाहिँ हामीसँग पहिरो कस्तो भन्ने कुरो जानकारी नभएको र कसैले चाहिँ पानी जान दिएन भने चाहिँ पहिरो रोकिन्छ भनेर चाहिँ त्यस्तो गरेको पनि हुन सक्छ। दोस्रो कुरा चाहिँ त्यो पहिरो चाहिँ कस्तो भनेर थाहा भएको, तर त्यो रोकथाम गर्न अलि धेरै पैसा चाहिने, जुन चाहिँ हामीसँग प्रविधि पनि तत्काल उपलब्ध नभएको र पैसा पनि नभए र अलि तत्काललाई बचाइहालौँ त भनेर भन्ने। अनि तेस्रो कुरा चाहिँ अब तपाईँले लिन सक्ने ज्ञानको पहुँच चाहिँ एकदमै टाढा भएको भने अब के गर्ने त भन्छ, कमसेकम यसलाई ताल दियो भने पनि कमसेकम रोकिएला नि त भनेर अब अलिकति हाम्रो आफैले पनि गरेको ज्ञानहरू हुन सक्छ।
0: घरभर हुँदाखेरि देखिन्छ कि बाटोमा हुँदाखेरि कहिले भिरालो छ अनि त्यो भिरालो जमिन चाहिँ काटेर ताछेर थोरै स्पेस ठाउँ बनाएर त्यहाँ घर बनाउन सुरु गर्नु भएको धेरै देखिन्छ। एक क्षमता बनाउँदा बनाउँदै पहिरो खसेर रोकिएको पनि मैले देखाएको थिएँ कि, त्यो चाहिँ कतिको सही हुन्छ त्यस्तो गर्दाखेरि अब घर लामो समयसम्म बचाउन सक्ने अथवा पहिरो जाने जोखिम?
16: घरको जग खन्दाखेरि पछाडि कसरी काट्ने र अगाडि कसरी काट्ने, यदि भिरालो जमिनमा गर्दै हुनुहुन्छ भने र अगाडि काटेको ठाउँमा कसरी त्यसलाई जोगाउने र पछाडि काटेको ठाउँमा कसरी जोगाउने भन्ने कुरा सबभन्दा महत्वपूर्ण कुरा हुन्छ।
0: ख्याल गरियो भने घर बच्छ,
16: ख्याल गरेर तपाईँको चाहिँ जग बनाउनु, जग खार्नी भन्छ क्या हाम्रो पहाडतिर, जग खार्ने ठाउँमा चाहिँ कस्तो छ भनेर आफूले पत्ता लगाउनु पर्यो। अदरवाइज तपाईँले चाहिँ तलबाट आएको जमिन कस्तो छ भने थाहा छैन भने त घर त बनाउनुहुन्छ तर पछि चाहिँ फेरि भत्किन्छ।
0: त्यसो भए जग खार्दाखेरि चाहिँ के ध्यान दिने
16: हो? जग खार्दाखेरि अघि नै मैले भने फेरि निवेदन गर्छु, सकेसम्म चाहिँ भिरालो जमिनमा घर नबनाउने।
0: नेपालको त धेरै ठाउँ भिरालै छ,
16: आउँदैछु त, नेपालमा चाहिँ धेरै बस्तीहरू पुराना पहिरोहरूमा बसेका छन्। भिरालो जमिनमा बनाउँदा पनि चट्टान भएको ठाउँमा छ भने त्यहाँ सुरक्षित मानिन्छ। चट्टान पनि अघि मैले भने जस्तो मक्किएको कुहिएको अथवा एकदमै टुक्रा टुक्रा भएर चाहिँ हामी फ्र्याक्चर भन्छौँ त्यो चाहिँ एकदमै जोइन्टेड भएको ठाउँ छ भने चाहिँ त्यस्तोमा अलिक विचार गर्नु पर्यो।
0: थाहा
16: भइहाल्छ मजाले थाहा हुन्छ होइन पहिलो त्यस्तो ठाउँ। दोस्रो चाहिँ तपाईँको जमिनको बनौटै हेर्दै थाहा हुन्छ क्या। जस्तै तपाईँले कतै ठाउँमा आएर माथिबाट कुनै पहिरो ल्याएर माटो जम्मा गरेर राखेको छ अथवा एकदमै धेरै वर्षदेखि त्यहाँ चाहिँ जम्मा भएर बसेको छ र अहिलेसम्म पहिरो गएको देखिँदैन भने चाहिँ त्यस्तो ठाउँहरू सुरक्षित मानिन्छन् होइन। ती चाहिँ सामान्य कुराहरू अघि मैले खोलाको नजिक बनाउनु भएन भने जस्तै। तर जग खार्ने बेलामा राम्रै भएको जमिनमा पनि जग खार्दा हामीले विचार गरिएन भने चाहिँ त्यही खारेको जमिनको पछाडिले चाहिँ घर पुर्दैन।
21: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयवस्तुका साथमा उपस्थित हुनेछौ। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं
3: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9088864071
4: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
5: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
6: हजुर तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालिकको काम पनि गरिन्छ
5: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
8: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
7: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
9: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
7: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9848733923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
9: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
10: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ हाम्रा सेवाहरू
7: बाथ तथा नसा रोग महिला तथा प्रसूति सेवा नवजात शिशु तथा बाल रोग नाक कान घाँटी मुटु मृगौला कलेजो सुगर थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड एक्सरे प्रयोगशाला परीक्षण फार्मेसी परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ
10: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कल लाइन बीपी चोक दान फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103
7: नेशनल बाथरोग सेन्टर स्वास्थ्य तपाईँको सेवा हाम्रो
2: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
2: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
11: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
12: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस तुलसीपुर 5 राप्ति प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
13: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847446683 र 9847464770 सेवा गर्ने मौका दिनुहोस्
14: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
15: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
16: हजुर हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
17: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
16: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9855720300
17: सधैँ सेवा गर्ने अवसर दिनुहो
18: किसानहरूका लागि खुसीको खबर
19: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एकपटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
18: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857823971
20: वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू अब चिनारी हस्पिटल तुलसीपुरमा मृगौला सम्बन्धी समस्याको लागि मात्र परामर्श लिन अब महिनौ कुर्नु नपर्ने भारत लगायत नेपालका विभिन्न हस्पिटलमा लामो समयको अनुभव प्राप्त वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू एमबीबीएस एमएस पीजीएमआईआर इण्डिया फेलोसिप युरो अङ्कोलोजी टीएमसी कोलकाता इण्डियाद्वारा चिनारी हस्पिटल प्रणाली तुलसीपुरमा दूरबीन विधिबाट मृगौलाको पत्थरीको अपरेशन पित्तथैलीको पत्थरीको अपरेशन एपेन्डिक्स हाइड्रोसिल पायल फिस्टुला शरीरका विभिन्न भागमा भएका गाँठागुठीको अपरेशन सेवा लगायत स्तन तथा मृगौला क्यान्सर सम्बन्धी चेक जाँच उपचार तथा परामर्शको सेवा उपलब्ध छ वरिष्ठ सर्जन डाक्टर प्रज्ञान फौजू भेट गर्ने समय प्रत्येक दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ चिनारी हस्पिटल प्राली तुलसीपुर 5 ग लाइन उपमहानगरपालिका कार्यालय गेटको पश्चिम तर्फ फोन 082-5206601 मोबाइल 97-0-46-67-47 र 98-5-78-40-601 स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
21: दायाँ बायाँ नहेरे के सोच्दै हिँडिरहेछ समीरा के भयो ए मिरा पो त्यस्तो केही होइन त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला रुपैयाँतिर जाम भने भन्सार कडा छ जान सकिँदैन अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन के गर्ने होला भनेर सोच्दै हिँडिरहे अरे त्यत्रो सोच्नै पर्दैन नि न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता न त रुपैयाँ गएर पैसा र समय खर्च हुने झन्झट हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि सबै समस्याको समाधान एकै ठाउँमा
18: हजुर हामी कहाँ विभिन्न डिजाइनका साडी धोती ब्लाउज कुर्ता सुरुवाल स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दाङ गणेश डेरीको छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 082-5209-47 सेवा गर्ने मौका दिनुहोला
19: तपाईँको बगैँचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
18: सृजना नर्सरी एन्ड एग्रो फर्म
19: यहाँ फलफुलका बिरुवा बाह्रमासे तथा सिजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
18: साथै पोषण युक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपिट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्
19: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ
22: गाउँ
10: आज सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म तुलसीपुर छ स्टार चोक रजौरा दाङ
21: संचालक सेवकराम भण्डारी मोबाइल नम्बर 9858820178 र 9814411448
10: सृजना नर्सरी एन्ड एग्रो फार्म हरियाली जीवनको सुन्दर शुरूआत
16: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासी पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना
0: डाक्टर द्वारा उपचार हुने रोगहरू
16: छारे रोग मिर्गी रोग बाख्रे रोग बेला बेलामा बेहोश हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने छस्कने तर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
0: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने बिना कारण हाँस्ने रुने एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला
21: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म
1: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि
10: गर्मी बढ्दैछ पानीको स्रोत सुक्दैछ सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ
21: पानीको सही प्रयोग गरौ पानी खेर नफालौ उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ
10: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुल्सीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
4: तपाई सँगसँगै

0: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
1: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्च हुन्न भने।
0: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
3: हामी कहाँ उपलब्ध सेवाहरू,
4: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
3: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578335952।
5: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
6: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
7: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
6: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
8: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
9: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार।

0: साथै मुख पाउने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
1: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188
2: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
3: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
2: हामी कहाँ उपलब्ध सेवाहरू
4: दाँत निकाल्ने
2: नयाँ दाँत राख्ने
4: झिक्न नपर्ने गरी दाँत राख्ने
2: दाँत भर्ने दाँत सफा गर्ने
4: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
2: गिजा सुनिने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
5: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856383443 र 9810857772
6: खुसीको खबर
7: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
8: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822186576
6: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
9: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
10: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
11: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने गन्ध बासना थाहा नपाउने पिनास भएको नाकमा मासु फलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ
9: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
11: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बाल रोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
9: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
10: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 0825219904 माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौं
12: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं
13: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
14: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808864071।
15: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटु रोग विशेषज्ञ सेवा। अब मुटुको चेक जाँच उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य सहर धाइरहनु पर्दैन। काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाले ढुक्क हुनुहोस्। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिड एक्सरे एको ईसीजी एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण ईसीजी एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ। विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म चिनारी हस्पिटल प्राली तुलसीपुर 5 ग लाइन तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ दाङ। फोन 082-520-601 मोबाइल 97054-66-478 र 98578-40-601।
16: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
17: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
16: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
17: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
16: सृजना नर्सरी एन्ड एग्रोफार्म।
17: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
16: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
17: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
16: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
17: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9858820178 र 9134411448।
18: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरुवात।
19: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि दिदिदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
17: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 9812-91-918।
20: माटोले खोजेको, किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं।
21: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू
0: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808864071।
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ
22: प्रशासनको दाबी दिगो समाधान खोज्न राष्ट्रिय सभामा उठ्यो आवाज
23: राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयमित र जिम्मेवार ढंगले कूटनीतिक पहल गरी समाधान खोज्न म सम्माननीय अध्यक्षज्यू मार्फत निवेदन गर्दछु
22: सुनसरीमा भएको साम्प्रदायिक घटनाबारे छानबिनका लागि न्यायिक समिति गठन गर्न कांग्रेसको माग
24: त्यो गम्भीर घटना हो त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ
22: र अन्तर्राष्ट्रिय प्रसंगमा फिफा अध्यक्षलाई दिएको समर्थन फिर्ता लिने इंग्लिस फुटबल एसोसिएशनको निर्णय तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार
25: बिनिता दाहालबाट समाचार सुन्नुहोस् उत्तर पश्चिमी नाइजेरियामा बन्दुकधारीहरूको आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको विवरणहरू आएका छन् मारिने मध्ये 4 सैनिक पनि रहेका छन् जम्फारा राज्यका बासिन्दाका अनुसार आक्रमणकारीहरूले पहिला सैन्य चौकीमाथि कब्जा जमाएर पछि 100 जना भन्दा बढ़ी गाउँलेलाई अपहरण गरेका थिए पछि महिलाहरूलाई रिहा गरिएको भए पनि करिब 52 जना पुरूष अझै पनि उनीहरूकै नियन्त्रणमा भएको बताइएको छ कोटा राज्यमा पनि बन्दुकधारीहरूले घर घरमा पुगेर सर्वसाधारणको हत्या गरेको पशु चौपाया लुटेको तथा एउटा घरमा आगजनी गरेको बताइएको छ यस घटनाबारे स्थानीय अधिकारीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् फिफाको प्रमुखमा पुनः निर्वाचनका लागि जानी इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिने पछिल्लो प्रशासकीय निकाय इंग्लिश फुटबल एसोसिएशन ईएफए भएको छ वेल्स र फिनल्याण्डले यसअघि नै आफ्नो समर्थन फिर्ता लिइसकेका छन् विश्वकप र अन्य प्रतियोगिताहरूमा हिस्सेदारी बिक्री गर्ने आफ्नो योजनाका कारण इन्फान्टिनो विवादमा तानिएका छन् म्यानमारकी हिरासतमा रहेकी पूर्व नेत्री आङ सान सुचीको परिवारले उनलाई रेडक्रसका एक प्रतिनिधिसँग भेट्न अनुमति दिइएकोमा स्वागत गरेको छ उनका छोरा किम एरिसले सैन्य सरकारले सार्वजनिक गरेका तस्विरहरू वास्तविक भएको आफूले विश्वास गरेको बताउँदै भने पाँच वर्षदेखि एकान्त कारावासमा राखिएको अवधिमा मैले पाउन सकेको जानकारीका आधारमा भन्दा त्यसको असर उहाँमा पक्कै परेको हुनुपर्छ तर बाहिरी रूपमा हेर्दा उहाँ स्वस्थ देखिनुहुन्छ आङ सान सुचीका छोरा किम एरिसको भनाई जापानमा बच्चाको हेरचाहका लागि विदा लिने पुरूषहरूको दर पहिलो पटक 50% नाघेको छ जापानको श्रम मन्त्रालयका अनुसार गत वर्ष बच्चाको हेरचाहका लागि विदा लिने पुरूष कर्मचारीको संख्या 10% बढ़ेर आधा भन्दा केही बढ़ी नाघेको हो जापान सरकारले विगत केही वर्षदेखि बुवाहरूलाई बच्चाको हेरचाहका लागि विदा लिन प्रोत्साहित गर्दै विभिन्न सहयोग तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्दै आएको छ त्यहाँ पुरूषहरूले लिँदा पदोन्नतिको अवसर घट्ने र लामो समयसम्म काम गर्नुपर्ने दबाव महसुस गर्छन् र बीबीसीले पाकिस्तान प्रशासित कश्मीरको रावलाकोट शहरमा दुर्लभ पहुँच प्राप्त गरेको छ बीबीसी संवाददाताले कुरा गरेका धेरै परिवारका अनुसार अशान्तिका क्रममा उनीहरूका आफन्तहरूलाई गोली हानी मारिएको थियो र थप विरोध प्रदर्शनको योजना बनाइएको छ घाइते मध्ये धेरैलाई सरकारी अस्पतालमा गए पक्राउ पर्ने डरले अस्थायी रूपमा संचालन गरिएका स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि लगिएको छ क्षेत्रीय सरकारले भने प्रदर्शनकारीमाथि गोली चलाएको आरोप अस्वीकार गर्दै प्रदर्शनकारीहरूले जारी निर्वाचन प्रक्रियामा अवरोध पुर्याउने प्रयास गरिरहेको दावी गरेको छ प्रदर्शनको नेतृत्व गर्दै आएको जोइन्ट अवामी एक्सन कमिटीलाई पनि स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ यो बीबीसी नेपाली सेवा हो
2: साझापखमा पुनः स्वागत छ। पश्चिम नवलप राशिको सुस्तामा कची तटबन्धको विषयमा भारतीय पक्षसँग उत्पन्न पछिल्लो विवादको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ। जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीका सांसदहरूले सीमा विवादको विषय राष्ट्रिय सभाको आजको बैठकमा उठाएका हुन्। तर नारायणी नदीको कटान रोक्न स्थानीय बासिन्दाले माटो र बालुवा थुपारेर नेपाली भूमिमा बनाएको कची तटबन्ध भारतीय पक्षले भत्काइदिएको भनिएको घटनासँगै उत्पन्न तनाव साम्य भएको स्थानीय प्रशासनले दावी गरेको छ। उक्त संरचना भत्काइएपछि नारायणी नदीमा जल प्रवाह बढ़ेमा बस्ती डुबानमा पर्ने डर भने कायम रहेको स्थानीय बासिन्दाले बताएका छन्। सुनौएक रिपोर्ट। नदीले कटान गर्न सक्ने सम्भावित स्थानमा माटो र बालुवा थुपारेर केही अग्लो बनाउन खोजिएपछि भारतीय पक्षले अवरोध गर्दा आइतबार केही समय दुवै पक्षबीच तनावपूर्ण अवस्था सिर्जना भएको विवरण बाहिर आएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले सुस्तामा देखिने विवादबारे सरकारको ध्यान आकर्षण गराए। सो क्रममा जनता समाजवादी पार्टीकी पूजा चौधरीले समस्या समाधानका लागि सरकारलाई आवश्यक पहल गर्न आग्रह गरिन्।
3: सुस्ता नेपालको राष्ट्रियता, सार्वभौमिकता र सीमासँग जोडिएको संवेदनशील विषय हो। त्यसैले यस्तो अवस्थामा भावनात्मक प्रतिक्रिया भन्दा पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयमित र जिम्मेवार ढंगले कूटनीतिक पहल गरी समाधान खोज्न म सम्माननीय अध्यक्षज्यू मार्फत निवेदन गर्दछु।
2: चौधरीले सीमा विवादका साथै सीमा क्षेत्रमा बस्ने नागरिकहरूको समस्याको दिगो समाधान खोज्नु पर्नेमा जोड़ दिइन्। सीमावर्ती क्षेत्रमा नेपाली नागरिकले बेला बखत शास्ति बेहोर्नु परेको गुनासो बीच सांसद चौधरीको भनाई आएको हो।
3: सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, दैनिक जीवनलाई सहज बनाउन आवश्यक कदम चाल्न र सुस्ता लगायतका सीमा सम्बन्धी विषयमा छिमेकी राष्ट्रसँग उच्च स्तरीय कूटनीतिक पहल गर्दै नेपालको सार्वभौमिकता र राष्ट्रिय हितको संरक्षण हुने गरी दिगो समाधान गर्न पनि विनम्र अनुरोध गर्दछु।
2: बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले सीमा सुरक्षाबारे सरकारलाई प्रश्न गरे।
4: नेपाली भूमि रेपलेख लिपियाद्वारामा गाडी कुटायो, सुस्तामा तटबन्ध भत्कायो, तीनजना युवालाई घाइते बनायो, सीमाको सुरक्षा कहिले हुन्छ?
2: भारतले आपसी सहमति बिना सीमा क्षेत्रमा स्थायी निर्माणको कुनै प्रकारको कार्य अघि नबढ़ाउन भन्दै अवरोध गर्दै आएको छ। सुस्ताका स्थानीय बासिन्दाले नयाँ तटबन्ध बनाएको नभई नदी कटान रोक्न पहिले बनेको संरचनालाई नै अस्थायी किसिमले मरम्मत गर्ने प्रयास मात्र गरिएको दावी गरेका छन्। बस्ती जोगाउने आफ्नो प्रयासमा अवरोध गरिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। तर नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले पछिल्लो समस्या समाधान भएको भन्दै बीबीसीसँग भने,
5: भएको थियो त्यसपछि त्यहाँ सुरक्षाकर्मीहरू गइसकेपछि अब हिजै त्यसलाई नर्मल भइसकेको छ, अहिले चाहिँ सामान्य अवस्था छ।
2: भारतीय पक्षसँग त्यसबारे थप छलफल गर्ने सोमबार भन्ने विवरणहरू आएका थिए, त्यसमा चाहिँ के हो खास कुरा?
5: त्यस्तो औपचारिक छलफल भन्दा पनि अब त्यहाँ अहिलेलाई चाहिँ दुवै पक्षले आफ्नोतिरको शान्ति सुरक्षा चाहिँ कायम गर्ने भन्ने भयो, त्यति नै हो।
2: आवश्यक पर्यो फेरि छलफल गरौँला भन्ने होला होइन?
5: फेरि पर्यो भने त हामी जहिले पनि छलफल गरिहाल्छौँ।
2: समय समयमा नारायणी नदीमा आएको बाढ़ीले धार परिवर्तन गर्दा सुस्ता नारायणी नदीको पूर्वमा पुग्नुका साथै दुई देशबीच विवादित समेत बनेको छ। नारायणी नदीले आफ्नो धार परिवर्तन गरे यता सुस्ता क्षेत्रमा लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। सुस्ताका केही भूभागमाथि नेपाल र भारत दुवै पक्षले दावी गर्दै आएका छन्। सुनसरी घटनासँग सम्बन्धित एउटा विषय, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीमा हालै भएको साम्प्रदायिक घटनाबारे छानबिनका लागि न्यायिक समिति गठन हुनुपर्ने माग गरेको छ। गृह मन्त्रालयद्वारा गठित एउटा समितिले घटनाबारे अनुसन्धान गरिरहँदा सिंहदरबारमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले न्यायिक समिति गठनको माग गरेको हो। संसदीय दलको निर्णयबारे बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले भने,
7: घटनाको बारेमा गृह मन्त्रालयले बनाएको कर्मकाण्डी समितिले गर्न सक्दैन, त्यो गम्भीर घटना हो। त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ, स्वतन्त्र निष्पक्ष ढंगबाट छानबिन हुनुपर्छ। त्यो घटनाको छानबिन गरेर सत्य तथ्य सार्वजनिक गरिनुपर्छ र कानून बमोजिम दोषीलाई कारवाही गर्ने स्थिति बन्नुपर्छ।
2: कांग्रेस संसदीय दलको बैठकले अरू विपक्षी दलहरूसँग समेत त्यसबारे छलफल गर्ने निर्णय गरेको महामन्त्री पौडेलले बताए।
7: त्यो विषय प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेपाली कंग्रेसले उठाउनेछ र अरू विपक्षी दलहरूसँग पनि त्यसका बारेमा सहकार्य गर्ने विषय हाम्रो संसदीय दलको बैठकबाट पारित भएको छ।
2: गत साता सुनसरीको दिवानगंजमा भएको साम्प्रदायिक घटनामा दुईजनाको ज्यान गएको थियो भने सोही घटनालाई लिएर सर्लाहीमा प्रदर्शन चर्कदा अर्का एकजनाको ज्यान गएको थियो। अर्को विषय, नेपाल धितोपत्र बोर्डले पछिल्ला दिनमा विभिन्न नयाँ वित्तीय उपकरणहरू ल्याएको जनाएको छ, तीमध्ये सर्ट सेलिङ एक हो। यसै सन्दर्भमा हाम्रा साथी संजय ढकालले बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्टलाई यो कस्तो उपकरण हो र किन आवश्यक पर्यो भनेर सोधेका छन्।
6: इन्भेस्टरहरू दुई किसिमका हुन्छन्। एउटा लङ पोजिसन भन्छ, जसलाई शेयर किन्ने अथवा इन्स्ट्रुमेन्टहरू अहिले किन्ने कम मूल्य छ भन्ने मान्यता राख्छन् उनीहरूले अहिले बजारमा त्यस्तो, र भविष्यमा शेयरको अथवा अरू इन्स्ट्रुमेन्टहरूको मूल्य बढ्न सक्छ भनेर जसले किन्छन् त्यसलाई लङ पोजिसन भन्छ। अर्को के हुन्छ सर्ट पोजिसन भनेको, के हो भने अहिले बजारमा मूल्य यो सेक्युरिटीको अथवा शेयरको बढी छ, भविष्यमा यसको मूल्य घट्न सक्छ भन्ने जसले अपेक्षा गर्छन् तिनीहरूले यस्तो पोजिसन लिन्छन्। अहिले नेपालको बजारमा के छ भन्नुहुन्छ भने यो स्टक मार्केटमा खास गरी सबैले इन्भेस्टरहरूले एउटै साइड मात्रै लिनुपर्छ, लङ पोजिसन मात्रै लिने साइडको हुन्छ, अर्थात् भन्नु मतलब शेयर किन्ने र बजार बढ्नै पर्ने अवस्था हुन्छ, बढ्यो भने मात्रै उनीहरूले रिटर्न पाउँछन्। सर्ट सेलिङलाई यदि इन्ट्रोड्युस गर्यौँ हामीले बजारमा भने त्यसले के गर्छ भने इन्भेस्टरहरूले अहिलेको उनीहरूको त एक्सपेक्टेसन शेयर बजार प्राइस घट्छ भन्ने एक्सपेक्टेसन भयो भने अहिले बेचिदिन्छन् शेयर। स्टार्टिङ एक्टिभिटी के भयो भन्दाखेरि शेयर बढो गरेर बेच्ने भए, पछि गएर जब शेयरको प्राइस घट्छ एज पर देयर एक्सपेक्टेसन घटिसकेपछि तिनीहरूले फेरि किनेर फिर्ता गरिदिन्छन्। त्यसपछि त्यो डिफरेन्स भनेको त्यहाँ पनि रिटर्न नै हुन्छ, बढीमा बेचे कममा किनेर फिर्ता गरे डिफरेन्स भनेको रिटर्न भयो उनीहरूलाई। त्यसैले सर्ट सेलिङलाई हामीले इन्ट्रोड्युस गर्न खोजेको कारण इन्टरनेसनल्ली पनि सबै बजारहरूमा हुन्छ यो, हामी कहाँ अब धेरै भयो नआएको, र यसले बजारमा के भयो त भन्दाखेरि नत्र इन्भेस्टरहरू एउटै साइडमा मात्रै ट्रेडिङ गर्नुपर्ने, उनीहरूले अहिले किन्नुपर्ने र बजारमा जहिले पनि प्राइस बढा बढे गर्यो भने मात्र उनीहरूले रिटर्न पाउने, घट्यो इन्डेक्स अथवा प्राइस घट्यो भने उनीहरूको रिटर्न नहुने अवस्थालाई बजारलाई दुईटा पार्टमा बाँधिने हो, ताकि कसैले घटेको एक्सपेक्टेसन गर्यो भने सर्ट सेलिङबाट रिटर्न कमाउन्, बढ्ने एक्सपेक्टेसन गर्नेहरूले लङ पोजिसन लिएर अर्थात् किनेर फेरि पछि बेचेर कम प्राइसमा किनेर बढी प्राइसमा बेचेर रिटर्न कमाउन्, दुईतिर रिटर्नको प्यारामिटर दिइदिएको हो। यसरी
8: आम लगानीकर्ताको लागि चाहिँ जस्तो तपाईँले जुन यो प्रस्ताव ल्याएको छ सेवनले, यो लागू भएपछि आम लगानीकर्ताले यसलाई कसरी उपयोग गर्न सक्छन्?
6: पहिला ब्याङ्कबाट ऋण लिएर मात्रै इन्भेस्ट गर्थे र सेयर भित्र राखेर कर्जा लिन्थे, अब त्यो होइन, आफूले पनि इन्भेस्ट गर्ने केही मार्जिन राख्ने र ब्रोकरसँग ऋण लिएर इन्भेस्ट गर्ने मेकानिजम सुरु हुन्छ, त्यसको लागि हामी आधार भूमि तयार गर्दैछौँ। दोस्रो स्टेजमा आएर इन्ट्राडे ट्रेडिङ गराउँछौँ, त्यसपछि हामी एकै दिनमा सेयर किन्ने सेयर बेच्ने अनि स्क्वायर अप गरिदिने पोजिसन अन्तर कारोबार भन्छौँ इन्ट्राडे ट्रेडिङ, त्यसको लागि पनि हामीले त्यसको अवधारणा पत्र पनि बनाइसकेका छौँ र त्यसका लागि आवश्यक रुल्सहरू तयार गरिराखेका छौँ। त्यसपछि एसएलबी भन्छ सेक्युरिटी लेन्डिङ एन्ड बरोइङ मेकानिजम डेभलप गर्छ, त्यो इन्स्टिट्युसनल मेकानिजम आइसकेपछि सर्ट सेलिङको आधार भूमि तयार हुन्छ।
8: आम लगानीकर्ताको लागि र समग्र पुँजी बजारको लागि यसको फाइदा के हुन्छ त?
6: यसले ट्रेडिङ भोल्युम बढाउँछ, ट्रेडिङ लिक्विडिटी बढाउँछ बजारमा, अनि यसले अर्को काम के पनि गर्छ भने मार्केट डेप्थलाई पनि बढाउँछ, इन्डेक्स बढ्नै पर्ने अथवा प्राइस बढा बढी गरेर मात्रै रिटर्न लिनुपर्ने मार्केटलाई अब दुईटा पार्टमा बाँधिन्छ, घटेको बेला पनि रिटर्न ल्याऊ है तिमीहरूले पनि भन्छ। यसले तेस्रो फाइदा के गर्छ तपाईँलाई, यसपछि अरू इन्स्ट्रुमेन्टहरूको सहायक भन्छ, जस्तो हामी इन्डेक्स रिलेटेड फ्युचर्सहरू अथवा अप्सन्सहरू फ्युचर्सहरू अरूको लागि पनि यसले के गर्छ भूमिकाहरू बनाइदिन्छ अरू इन्स्ट्रुमेन्ट ल्याउनको लागि पनि।
2: नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्ट साथी सञ्जय ढकालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इंग्लिस फुटबल एसोसिएशनले फिफा अध्यक्ष जानी इन्फान्टिनो प्रतिको आफ्नो समर्थन फिर्ता लिँदै उनलाई पत्र लेख्ने तयारी गरेको छ। यो निर्णय फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने योजना रद्द भएपछि उत्पन्न विवाद बीच भएको हो। आउँदो मार्च महिनामा इन्फान्टिनो चौथो तथा अन्तिम कार्यकालका लागि पुनः निर्वाचनमा उम्मेद्वारी दिने तयारीमा छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ।
25: यसअघि नै उत्तर तथा मध्य अमेरिका र क्यारेबियन क्षेत्रका फुटबल नियामक निकायहरूले इन्फान्टिनोको नेतृत्वमाथि सार्वजनिक रूपमा प्रश्न उठाइसकेका छन्। यूईएफएले निजी लगानीकर्ताहरूलाई हिस्सेदारी बेच्ने योजना विरूद्ध कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ। वेल्सले पनि इन्फान्टिनोको फिफा अध्यक्ष पदमा निरन्तरता दिने उम्मेद्वारी प्रतिको समर्थन सार्वजनिक रूपमा फिर्ता लिएको छ। इन्फान्टिनोले चौथो तथा अन्तिम कार्यकालका लागि उम्मेद्वारी दिने तयारी गर्दै गर्दा जित्नका लागि उनले फिफाका 211 सदस्य संगठन मध्ये कम्तीमा 106 मत ल्याउनु पर्नेछ। बीबीसी स्पोर्टका स्रोतहरूका अनुसार स्कटिस फुटबल एसोसिएशनको धारणा पनि इन्फान्टिनो प्रति यूईएफए को अविश्वाससँग मिल्दो छ। द न्यूयोर्क पोस्टका अनुसार उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समर्थन मागेका छन्, तर अमेरिकी विदेश मन्त्रालयले इन्फान्टिनोले मार्को रुबियोसँग भेटघाटको समय तय गरेको भन्ने विवरणहरूलाई अस्वीकार गरेको छ। बीबीसी स्पोर्टले यस विषयमा प्रतिक्रिया लिन फिफासँग सम्पर्क गरेको छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं

नमस्कार, यो प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा दाङको तुल्सीपुरबाट सञ्चालित वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम हो। हाम्रो प्रसारण एफएम ब्याण्डको 93.4 मेगाहर्ज र इन्टरनेटमा रेडियो प्रकृति .com लगन गरेर विश्वभर सुन्न सकिन्छ। राति 10:15 बजेसम्म हुने आजको प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आज दिनभर समाचारसँगै विभिन्न गीत संगीत, विभिन्न कार्यक्रम, सूचना, विज्ञापन र वातावरण सम्बन्धी सन्देशहरू सुन्न सक्नुहुनेछ।

शुभ प्रभात, जय श्री सच्चिदानंद। समा आदरणीय श्रोतागण, प्रत्येक दिन प्राप्त कालीन समय बिहान 5 बजेदेखि 5:30 बजेसम्म रेडियो प्रकृति FM 93.4 मेगाहर्जबाट प्रसारण हुने यस मानव धर्म सन्देश कार्यक्रममा यहाँहरू सम्पूर्णलाई भक्तिमय स्वागत अभिवादन गर्दछौ। अब प्रस्तुत छ आजको मानव धर्म सन्देश।

आदरणीय श्रोता बन्धु मानव धर्म सन्देश लिएर सधैँ स्टुडियोमा उपस्थित भइसकेका छौँ। यहाँहरू सम्पूर्ण श्रोता बन्धुहरूलाई भक्तिमय नानु अभिवादन टक्राउँदै आज साउनको यो अत्यन्त पावन महिनामा तथा हामी भक्तिमय वातावरणमा छौँ। भोलि शंकरको हामी आराधना पूजा गर्छौं। लाखौं लाखौं भक्तहरू कयौं कयौं तीर्थहरू गरिरहेका छन्, व्रत उपासना गरिरहेका छन्। त यसैमा राममयमा चाहिँ हामी के पाउँछौ भन्दाखेरि भोलि शंकरको भक्ति पाउनका लागि रामले भन्नुहुन्छ अयोध्यावासीहरूलाई, औरहुं एक सुगुप्त मत करहुं कर जोरी, शंकर भजन बिना नर भक्ति पाए न मोरी। कि उहाँले भन्नुहुन्छ रामले कि सम्पूर्ण अयोध्यावासीलाई म दुई कर जोडेर हात जोडेर एउटा गुप्त एउटा मत छ, त्यो गुप्त वाणीलाई चाहिँ मैले हजुरहरूको अगाडि प्रस्तुत गर्छु कि यदि शंकर भजन बिना नर भक्ति पाए न मोरी र शंकरको भजन बिना चाहिँ मेरो भक्ति पाउन सक्दैन कुनै पनि भक्तले भनेर हामी रामायणमा पाउँछौ। भनेदेखि यता शिव भगवानले पनि आफ्नो श्रीमती अधाङ्गिनी उमा

युगमा मैले आफ्नो अनुभव तिमीलाई बताउँछु। यो सारा जगत सबै सपना हो। उमा कहु मै अनुभव अपना सतहरी भजन जगत सब सपना र केवल यहाँ सत्य भनेको हरिको भजन। यता भोले बाबाले हरिको भजन गर्नु भनेर हामीलाई सम्झाउनुहुन्छ भने उता राम भगवानले हरिले हामीलाई शंकर भजन सम्झाउनुहुन्छ। अब यसमा भक्तहरू दुविधामा पर्नुहुन्छ, शंकर भजन गरौं कि राम भजन गरौं, हरिको भजन गरौं, कुन चाहिँ भजन गर्दा कुन चाहिँ आराधना सेवा अनि उपासना गर्दा चाहिँ हाम्रो भक्ति पूर्ण हुन्छ भनेर एउटा कन्फ्युजन पनि हुन्छ। तर यदि हामीले त्यसको मर्मलाई बुझ्यौं भनेदेखि राम तत्व शिव तत्व यो दुई एक सिक्काको दुई पार जस्तै हरेक क्रियाको प्रतिक्रिया हुन्छ भने जस्तै राम भक्ति र हरि भक्ति एक साथ गर्ने पनि कसरी गर्ने त आदरणीय श्रोता बन्धु, यसको रहस्यलाई हामीले बुझ्नुको लागि सर्वप्रथम अध्यात्ममा जोडिन आवश्यक हुँदो रहेछ। हेर्नु जसरी सम्झाएको छन् अहिले वैज्ञानिकहरूले पनि अनुसन्धान गर्दै धेरै कुरोहरू पत्ता लगाइसके र अहिले वर्षातको टाइममा पानी पर्छ, एकासी बादल लाग्छ अनि बिजुली चम्किन्छ, त्यहाँ लाइट हुन्छ एउटा आकाशमा हामी देख्ने गर्छौ। त्यो लाइट कसरी भएछ भनेर चाहिँ अनुसन्धान गर्दाखेरि वैज्ञानिकहरूले पाए कि त्यहाँ दुई प्रकारको बादल छ, एउटा ठण्डा बादल छ, एउटा गरम बादल छ, एउटा नकारात्मक मतलब एउटा नेगेटिभ एउटा पोजिटिभ, र नेगेटिभ पोजिटिभ जब जुझ्छ टकराउ हुन्छ तब त्यहाँबाट लाइट हुन्छ। पनि हामी हेर्ने गर्छौ दुईटा तार गएको हुन्छ, एउटा पोजिटिभ एउटा नेगेटिभ, र त्यो क्रम जब मिल्छ तब हाम्रो घरमा उज्यालो हुन्छ, लाइट जान्छ। सोही प्रकारले सिया राममय सब जग जाने करहु प्रणाम जोर जुग प्राणी, सिया राम यो संसार यो सारा ब्रह्माण्डमा ओत प्रोत हर जगा सिया राममय छ, शक्ति छ भनेदेखि हर जगा शिव शक्ति शिव तत्व हर जगा विद्यमान छ। अब हर जगा त छ र हामीले कसरी प्राप्त गर्ने त शिव शक्तिलाई राम शक्ति भन्दा एउटा भक्तिको माध्यमले नै हो। तर भक्ति पनि हामीले कस्तो प्रकारले गरिरहेको छौ त भन्ने कुरोमा निर्भर गर्छ। भक्ति त गर्छौ यदि शिव भगवानलाई हामीले जल चढाउँछौ, अहिले साउनको महिनामा पावर बोकेर कहाँ कहाँबाट बलबोम बोलबोम भन्दै हिँडिरहेको हुन्छन् साधु भेषमा। अब बाहिर भेषभूषाले त हामीलाई एउटा त्यागी सन्त देखायो, तर हामीले विचार गर्ने कुरो छ बाहिर रूपमा त हामी सन्त साधु भयौं त्यागी भयौं भक्त भयौं, तर कतै हाम्रो मन चाहिँ साधु भएको छ कि छैन, मनले चाहिँ हामी त्यागी भएको छ कि छैन। त्यस कारण सन्त शास्त्रले भन्छ मन नरंगाए रंगाए जोगी कपडा, अर्थात कि साधु जो हामी बनिरहेको छौ साधु बनिनु धेरै सजिलो छ। गएर हामीले गेरुवा कपडा ल्याउँछौ, एक महिना हामी साधु बनिन्छौ, साधु बनेर हामी हिँड्छौ, तर विचार गरौं साधु बन्नु र बनिनुमा धेरै अन्तर छ। कतै हाम्रो मन चाहिँ साधु भइरहेको बाहिर भेषभूषामा देख्नुमा भक्त भइरहेको समयमा कतै हाम्रो मन चाहिँ थिर छ कि छैन, शिव भक्तिमा हाम्रो मन लागेको छ कि छैन, कतै मनले विषयहरू वासनाहरूमा यो मन डुलिरहेको छ कि। यदि मनलाई नै हामीले नियन्त्रण गर्न सकेनौ, कन्ट्रोल गर्न सकेनौ, भक्तिमा लगाउन सकेनौ, त्यो शिव तत्वलाई हामीले बुझ्न सकेनौ भने हामीले गरेको भक्तिको के फाइदा छ, केही छ त, केही फाइदा छ? हामीले केही पाउँदैनौ, खुट्टामा पैतलामा कोडा उठेर छाला उठेर घाउ बनेर अनि कहाँबाट जल उठाएर लगेको शिवलाई अर्पण गरेको के महत्व हुन्छ त? हाम्रो मन चाहिँ बाहिरी विषयमा नै भ्रमण गरिरहेको छ भने त्यस कारण सर्वप्रथम हामीलाई मनलाई यदि भक्तिमा जोड्नु छ भने मनलाई कन्ट्रोल गर्ने साधन हामीले प्राप्त गर्नुपर्छ। अब मनलाई गर्ने कन्ट्रोल गर्ने साधन के छ त हाम्रो अहिले यो विज्ञानको चकचकी दुनियाँमा के छ त साधन छ? केही पनि छैन। यदि हामी कुद्दै गरेको बसमा लो म मनलाई नियन्त्रण गर्छु भनेर हामी बसमा चढ्छौ, तर विचार गर्यो भने बसै आफै चलाइमान छ, बसै चलिरहेछ, चलिरहेको चिजमा कसरी चाहिँ मन कन्ट्रोल हुन्छ? र मैले पिक्चर हेरेर मनलाई कन्ट्रोल गर्छु भने पिक्चरै चलायमान भइरहेको छ, चलिरहेको छ, हरेक वस्तु चलायमान छ, हरेक वस्तु यहाँ परिवर्तन नै भइरहेको छ। अब यो परिवर्तन
शील संसारमा हरेक चीज परिवर्तन हुन्छ भनेदेखि हाम्रो मन चाहिँ कसरी स्थिर रहन्छ त? हाम्रो मन त स्थिर रहनै सक्दैन। यही कुरा चाहिँ माता पार्वतीलाई चाहिँ भोलेनाथले पनि सम्झाउनु भएको थियो। एक समय जब अमरनाथ गुफामा माता पार्वतीलाई लानुहुन्छ भोले बाबाले, ज्ञान मनलाई कन्ट्रोल गर्ने ज्ञान, किनकि माता पार्वती बाहिरी पूजा पाठमा उहाँ मस्त हुनुहुन्छ। विष्णु सहस्र नामको पाठ गर्नुहुन्छ, उहाँ यस्तो होइन कि पूजै पाठ नगर्ने होइन, पूजा पाठ गर्नुपर्छ, गर्नु पनि पर्छ, माताले गर्नु। तर मातालाई ज्ञान थिएन कि मैले पूजा गरेको, मैले विष्णु सहस्र नाम जपेको चाहिँ मैले सही छ कि छैन, यसबाट मैले केही उपलब्धि प्राप्त गरेको छु कि छुइनँ भनेर थाहा थिएन, ज्ञान थिएन। तब भोलेनाथले अमरनाथ लानुभयो र उहाँले मनलाई कन्ट्रोल हुने त्यो शक्तिको ज्ञान गराइरहनु भएको थियो। त्यति बेला मातालाई निन्द्रा लाग्छ, निन्द्रा लागेपछि उहाँ सुत्नुहुन्छ अनि सुन्नुहुन्छ, निन्द्रा लागेपछि त सुनिँदैन, कान पनि बन्द हुन्छ। त्यसर्थ भोलेनाथले आँखा खोलेर हेर्दा उहाँ त निन्द्रिरहन्छ। तब पार्वतीलाई भन्नुहुन्छ, हे पार्वती, तिमी अझै पनि ज्ञानको लायक छैन, तिमीले अझै पनि मनलाई एकाग्रता गर्ने सिकेको छैनौ, र मनलाई एकाग्रता जबसम्म गर्दैनौ तबसम्म ज्ञान प्राप्त गर्न सक्दैनौ भनेर मातालाई फेरि भोलेनाथले, तिमी जाऊ अहिले, जाऊ अहिले यो जीवनमा, तिमी गंगाको तटमा गएर तिमी जाऊ, त्यहाँ तिम्रो एउटा बालिका रूप तिमीले धारण गर्छौ, त्यो बालिका रूपमा तिमी बग्दै जब गंगामा गंगाले लान्छन्, गंगाले लगेपछि एउटा मछुवाराको गाउँमा पुग्छौ, मछुवाराको गाउँमा पुगेपछि मछुवाराले सधैँ नै त्यो नदीमा माछा मार्न आउँछन्, त्यो माछा मार्ने क्रममा उसले यो तिमीलाई भेट्छ र उसको छोरी बनेर, मछुवाराको छोरी बनेर तिमीले मछुवारासँग केही समय रहेर चाहिँ तिमीले मनलाई एकाग्रता, मनलाई कन्ट्रोल कसरी गर्नुपर्छ, कसरी धैर्यता राख्नुपर्छ भन्ने कुरो तिमीले मछुवाराको आफ्नो पिताको साथ रहेर तिमीले सिक्नुपर्छ भनेर चाहिँ त्यो भोले बाबाले मातालाई भन्नुहुन्छ, तिमीले यो साधारण सम्झेछौ ज्ञान, यो साधारण ज्ञान होइन, यो साधारण कुनै ज्ञान होइन, मैले तिमीलाई त्यो ज्ञान दिए, ज्ञानको तिमीले फलीभूत गरेनौ भनेदेखि मलाई पनि त्यसको दण्ड भोग्नुपर्छ, पाप लाग्छ, जाऊ भनेर श्राप दिनुहुन्छ। त्यस पश्चात साँच्चै नै मछुवाराको घरमा मछुवाराको छोरी बनेर माता पार्वती रहनुहुन्छ र मछुवारा त सधैँ माछा मार्नु जान लिएर जाँदाखेरि सानो बच्चीले पनि, बाबा बाबा म पनि जानेछु, होइन छोरी धेरै त्यहाँ नदीमा छलङहरू आउँछ, त्यस्तो नदीमा, डरलाग्दो नदीमा तिमी जान बस्न सक्दैनौ भनेर भन्दाखेरि, होइन पिताजी म पनि हजुरसँग माछा मार्न सिक्छु, माछा पक्रिन सिक्छु भनेर त्यति बेला माता पार्वती सानो बालिका अवस्थामा जानुहुन्छ र त्यहाँ मछुवाराले माछा जब जालमा पर्छ यस्तो प्रकारले माछालाई उसले जालमा तानेर समाउँछ कि माछा जति पनि हातमा लियो चिप्लेर गइहाल्छ नि त, माछा त चिप्लो हुन्छ, तर मछुवाराले श्वासलाई रोकेर कन्ट्रोल गरेर मनलाई एकाग्रता गरेर जब माछा पक्रेको यो दृश्य देखेपछि मातालाई बल्ल याद आयो, मैले यस्तो यस्तो मेरो भूलको कारणले गर्दा महादेवले मलाई यो एउटा मनको एकाग्रता गर्नको लागि मछुवाराको पासमा पठाउनु भएको भनेर चाहिँ याद हुन्छ। त्यति बेला माताले मनलाई कसरी एकाग्रता गर्नुपर्छ, एउटा चिप्लो भन्दा चिप्लो माछालाई समात्नको लागि हामीले मनलाई कति एकाग्रता गर्नुपर्छ भन्ने कुरा त्यति बेला थाहा पाएपछि फेरि पछि पार्वतीकै रूपमा वा मछुवारा कन्याकै रूपमा चाहिँ उहाँको शिवसँग बिहे हुन्छ। त्यस पश्चात फेरि त्यही अमर गुफामा ज्ञान गराउँदाखेरि चाहिँ माता पार्वतीलाई एकाग्रता प्राप्त भयो, सिक्नुभयो मनलाई कन्ट्रोल गर्ने, मनलाई नियन्त्रण गर्ने, उहाँले शक्ति प्राप्त भएपछि बल्ल उहाँले त्यो आफै भित्र काली दुर्गा सरस्वतीको रूपमा भयंकर रूप कालीको रूप धारण गर्नुभयो, दुर्गाको रूप धारण गरेर राक्षस असुरहरूलाई वध गर्नुभयो, संहार गर्नुभयो। आज हामी यो हामीले शिव पुराणमा पाइरहेको छौ भनेदेखि मैले यही भनेको थिएँ, एउटा बिजुली चम्किँदाखेरि गरम र ठण्डा बादल टक्राउँछ, त्यसरी नै हरेक व्यक्तिको भित्र शिव शक्ति निहत छ। हाम्रोमा आत्मा छ, जीवात्मा छ, आत्मा जीवात्मा भनेको शिव अनि शक्तिया अरे राम, यो दुईटालाई जबसम्म हामी सन्मय गर्दैनौ तबसम्म तपाईँ हाम्रो भक्ति सफल हुँदैन। सफल हुन्थ्यो भनेदेखि हेर्नुहोस्, जब बद्री धाममा
बद्री धामको किनारमा जब घोर तपस्या गरे एउटा भक्तले तपस्या गरेको पश्चात भोले बाबाको तपस्या गरेको पश्चात जब भोले बाबा प्रकट हुनुभयो र प्रकट हुनुभयो र भक्त तिमीले मलाई याद गर्यो के वरदान दिउँ त के इच्छा भयो त भन्दाखेरि प्रभु मलाई केही पनि इच्छा छैन हजुरको भक्तिको दान माग्नुको लागि सदैव हजुरको भक्तिमा मेरो मन लागोस् भक्तिको दान दिन्छु दिनुहोस् भनेर त्यो भक्तले भन्छ भक्ति दान मुई दिजे गुरुदेव ने दिउ और नै कछु चाहे निस दिन चरणको शिव प्रभु हजुरको चरणको सेवा भक्ति मेरो लागिरहोस् सत्कर्ममा मेरो दिनहरू व्यतीत होस् भन्ने वरदान बसी हेर भक्त तिमीले मेरो भक्ति त गर्यौ पूर्ण रूपले समर्पणले तर मेरो भक्ति अझै पनि अधुरो छ कसरी अधुरो हुन्छ प्रभु तपाईँ स्वयं नै प्रकट हुनुहुन्छ कसरी अधुरो भयो भनेर भन्दाखेरि मेरो भक्ति पूर्ण गर्नको लागि तिमीले फेरि हरिको भक्ति गर्नुपर्छ हरिले प्रसन्न भएर जब वरदान दिनुहुन्छ तब मेरो भक्ति तिमीलाई फलीभूत हुन्छ भनेर र त्यो भक्त को थियो भन्दाखेरि भक्तको नाम घण्टाकन थियो र घण्टाकनले चाहिँ किन घण्टाकन नाम भयो भन्दाखेरि ठुल्ठुला घण्टे दुईटा कानमा झुन्डाएर हिँड्थे कहीँ मैले हरिको चर्चा सुने भनेदेखि उसले घण्टी बजाउँथ्यो शिवको बाहेक अरू कसैको पनि भक्ति नगरू भनेर चुलले शिवको बाहेक अरू कसैको पनि नाम मैले सुन्नु नपरोस् यो कानले भनेर चुलले घण्टी बजाउने गर्थे र उसको नामै घण्टाकन थिए भनेदेखि घण्टाकनको भक्ति हेर्नुहोस् घोर तपस्या शिवको परम भक्त भएर पनि उसले फेरि पनि हरिलाई हरिको तपस्या गरेर हरिको सेवा गरेर हरिलाई प्रसन्न गरे बिना शिवको भक्ति पूरा भएन र यही कुरा चाहिँ रामायणमा भगवान रामले चाहिँ अयोध्यावासीलाई सम्झाउनु भयो एउटा गुप्त मत छ शंकर भजन बिना नर भक्ति पाएन हे नर नारीहरू शंकरको भजन बिना त मेरो भक्ति पूरा हुँदैन त शंकर भजन के हो अनि राम भजन के हो र यसलाई हामीले जब सन्मय गर्नका लागि हामीलाई अध्यात्म ज्ञान त चाहियो माता पार्वतीलाई जस्तो ज्ञान चाहियो माता पार्वतीले जब ज्ञान प्राप्त गरेपछि मात्र आफ्नो पतिदेवलाई नै सद्गुरुको रूपमा प्रणाम गर्नुभयो सद्गुरुको रूपमा प्रणाम गरेपछि तब मात्रै माता सतीले मैले त अहिलेसम्म पति मात्रै मानिरहेको थिएँ शरीरको पति रहेछ माता परमेश्वर हुनुहुँदैछ पति परमेश्वर भनेर माता पार्वतीले सत सत प्रणाम गर्नुभएको थियो भनेदेखि आदरणीय श्रोता भन्नु तपाईँ हाम्रो भक्ति पनि कहीँ अधुरो त छैन कहीँ हामी अल्मलिरहेको त छैनौ गर्न त हामी गरिरहेको छौँ र शिवजीको जटामा शिरमा हामी जल धारण गर्छौ वास्तवमा शिवजीलाई एक लोटा जलको प्यासी हुनुहुन्न उहाँ चाहिँ भक्तको भित्र भएको अहंकार अभिमान मोह ईर्षा जो राग देश छ नि त्यो द्वेष द्वेषको भावना चाहिँ सबै समाप्त गरेपछि मन जब निर्मल हुन्छ मन निर्मल भएपछि मात्रै मलाई प्राप्त गर्न सक्छु भनेर भगवान भोलेनाथ स्वयं भन्नुहुन्छ कि मही कपट छल चित्र न भावा निर्मल मन जन सोही मही पावा जब मलाई चित्र कपट छलद्वारा पूजा आर्जना गर्छ भने त्यो भक्तको कहिले पनि भक्ति सफल हुँदैन मलाई पाउनको लागि जल चाहिएन बेलपत्र चाहिएन फुल चाहिएन दीप चाहिएन धूप चाहिएन मलाई केवल निर्मल मन चाहियो निर्मल भावना पवित्र भावनाले जब पूजा गर्छ भने त्यही भक्तदेखि भोलेनाथ खुसी हुनुहुन्छ अब त्यस्तो निर्मल मनलाई हामीले मैलो मनलाई काम क्रोध लोभ अहंकारको मैलो लागेको मनलाई चाहिँ पखाल्ने के चाहिँ छ साधना आज भन्नुहोस् न केही पनि छैन विज्ञानले केही पनि उपलब्ध गरेको छैन त्यसै कारण मनलाई निर्मल गर्ने नै भगवानको नाम हो राम नाम राम नाम के साबुन से मन की मैला धुलाएगा निर्मल मन के शीशे में भगवान का दर्शन पाएगा आदरणीय श्रोता बन्धु भगवानको नामले नै नाम रूपी साबुनले नै मनको मैलो पखालिने रहेछ त्यसर्थ भोलेनाथले समुद्र मन्थनमा विष हलाहल विष पनि पिउनु भयो नाम प्रभाव जान शिवनीको कालकुट फल दिनु अमीको कालकुट नामक विष हलाहल सारा संसारलाई नष्ट भ्रष्ट गर्ने विष त्यहाँबाट निस्केको तर हलाहल विष पनि शंकरजीले घाटीमै अड्काउनु भयो के को प्रतापले नाम प्रताप जान शिवनीको जान्नु भएको छ नामको प्रताप त्यो नामको प्रतापले गर्दाखेरि विषलाई पनि
कण्ठमा रोक्नुभयो र भक्तहरूले नीलकण्ठ नाम राखिदिए भनेदेखि आज हाम्रो भक्ति पनि कहीँ अधुरो छ कि छैन भन्ने कुरालाई हामीले बुझ्नुको लागि अध्यात्म गुरुको अध्यात्म टिचरको पास हामी जानु आवश्यक छ। गुरु बिना ज्ञान नहुए, गुरु बिना त केही पनि ज्ञान हामीले सिक्न सक्दैन। भौतिक ज्ञानलाई पनि गुरु धारण गर्नै पर्छ भनेदेखि अध्यात्म शिव तत्व राम तत्व सिंह तत्वलाई हामीले जान्नको लागि हामीलाई गुरु धारण गर्न आवश्यक रहेछ भन्दै यहाँहरू सम्पूर्णबाट अचल हुन्छ।

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउन मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: दाया बाया नहेर के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
5: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
4: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
6: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चौक दाङ, गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिन होला। किसानहरूका लागि खुसीको खबर,
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्रालेट तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 0824600002 र मोबाइल नम्बर 98578239071।
8: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 MBPS केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
9: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
6: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
10: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
11: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
7: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
12: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
13: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
12: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
13: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
12: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पताल को अगाड़ी समीक्षालय भवन
13: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नंबर 9847644683 र 9847664770 सेवा गर्ने मौका दिनुहोस्
14: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्वस्तरीय तथा अत्याधुनिक पेट-सिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 0235359042 0235359042